0: गौरी शंकर संरक्षण क्षेत्र आयोजनाको अनुरोध। हाल देशभर मनसून सक्रिय भइरहेको छ। निरन्तर तथा अत्याधिक वर्षाका कारण बाढ़ी पहिरो बुछिया नदी कटान सड़क अवरोध आकस्मिक बाढ़ी तथा अन्य प्राकृतिक विपदका घटनाहरू हुने जोखिम उल्लेखनीय रूपमा बढ़ेको हुँदा यस परिस्थितिमा गौरीशंकर संरक्षण क्षेत्र भित्र बसोबास गर्ने सम्पूर्ण बासिन्दा स्थानीय समुदाय पर्यटक पदयात्री तथा सरकारवाला निकायहरूले निम्न सावधानीहरू अपनाउनु हुन अनुरोध गरे। मौसम पूर्वानुमान तथा सम्बन्धित निकायबाट जारी गरिएको सूचना तथा सुरक्षा चेतावनीहरू नियमित रूपमा पालना गरौं। पहिरो बाढ़ी तथा भूक्षयको जोखिम भएका क्षेत्रहरूमा अनावश्यक आवजावत नगरौं। निरन्तर वर्षा भइरहेको अवस्थामा बिरालो भूभाग खोल्सा नदी किना तथा जोखिमयुक्त स्थानमा बसोबास वा आवजावत नगरौं। यात्रा वा पदयात्रामा निस्कनु अघि मौसमको अवस्था तथा बाटोको अवस्था बारे जानकारी लिएर मात्र गर्ने गरौं। अवस्थाका लागि आवश्यक खाद्यान्न पिउने पानी औषधि टर्च लाइट मोबाइल चार्जर झटपट झोला प्राथमिक उपचार बक्स लगायतका सामग्री तयारी अवस्थामा राखौ। मनसूनको बेला पानीका मुहानहरू दूषित हुन सक्ने भएकाले पिउने पानी उमालेर वा सुरक्षित रूपमा शुद्धिकरण गरेर मात्र प्रयोग गरौं। झाडा पखाला हैजा जस्ता पानीजन्य रोगहरूबाट सचेत रहौं। बाल बालिका ज्येष्ठ नागरिक महिला तथा अपाङ्ग भएका व्यक्तिहरूको सुरक्षामा विशेष ध्यान दिऊ। सम्भावित जोखिम देखिएमा तत्काल सुरक्षित स्थानमा सरौं तथा सम्बन्धित निकायलाई जानकारी गराऊ। वन क्षेत्रमा जाने चरण तथा अन्य गतिविधि सञ्चालन गर्दा विशेष सावधानी अपनाऊ। संरक्षण क्षेत्रभित्र ट्रेकिङ हाइकिङ गर्दा अनिवार्य रूपमा गौरीशंकर संरक्षण क्षेत्र आयोजना तथा सुरक्षा निकायद्वारा जारी गरिएको ट्राभल एडभाइजरी अनुसार यात्रा गरौं र कुनै पनि आपतकालीन अवस्था आइपरेमा नजिकको प्रहरी कार्यालय तथा जिक्यापलाई तत्काल जानकारी गराउ। सतर्कता नै विपदबाट बस्ने सबैभन्दा प्रभावकारी उपाय हो। त्यसैले सतर्क बनौ, आफू पनि बचौ, अरूलाई पनि बचाऊ। राष्ट्रिय प्रकृति संरक्षण कोष गौरीशंकर संरक्षण क्षेत्र आयोजना प्रधान कार्यालय सिंगटी दोलखाद्वारा जनहितमा जारी।
1: के तपाईँ चरीकोट काठमाडौँ यात्रा आरामदायी सहज र भरपर्दो बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने अब रोज्नुहोस् खाडादेवी यातायात प्रणाली।
0: अब चरीकोटबाट काठमाडौँ जान बिहान 5 बजेदेखि दिउँसो 4 बजेसम्म नियमित गाडी सेवा, आरामदायी सिट सहित 14 जनासम्म सहज यात्रा गर्न सकिने सुविधा। यात्रुको आवश्यकता र सहजतालाई ध्यानमा राख्दै बीचबीचमा आवश्यक स्थानमा रोकिने व्यवस्था पनि। परिवार साथीभाइ वा समूह यात्राका लागि रिजर्भ सेवा अझ सहज सुरक्षित र सुविधाजनक छ। चरीकोटमा टिकट पाइने स्थान एम्रोसिया होटलको भुइँतलामा तथा सादो बाटो प्रहरी चौकी नजिक। सम्पर्क नम्बर 97-61-13-21-44 97-61-13-21-45। काठमाडौँबाट चरीकोट आउनका लागि जडीबुटीबाट टिकट सेवा उपलब्ध छ। आराम सहज र विश्वासिलो यात्राका लागि खाडादेवी यातायात प्रणाली चरीकोट।

0: के तपाईँ लोकल र उन्नत जातका खाद्यान्नका बिउको खोजी गर्दै हुनुहुन्छ?
1: उन्नत जात र गुणस्तरीय बिउ भए मात्रै हामीले चाहे जस्तो उत्पादन गर्न सक्छौ। यदि तपाईँ पनि यसको खोजीमा हुनुहुन्छ भने अन्त टाढा जानै पर्दैन।
0: नालडुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड 32 वटा 4 साबिक काभ्रे गाविस वडा नम्बर 6 बगरमा तपाईँले यो सुविधा पाउन सक्नुहुनेछ।
1: यहाँ विभिन्न उन्नत जातका धान, गहुँ, मकै, कोदो, फापर, जौका बिउहरूका साथै लोकल बिउहरू सुपथ मूल्यमा उपलब्ध छ। युरिया, डीएपी, पोटास लगायतका रासायनिक मलका लागि पनि हामीलाई सम्झनुहोस्।
0: थप जानकारीका लागि सम्पर्क 9844463878 र 9844011725। नालढुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड 32 वटा 4 काभ्रे बगर दोलखा।
2: कसको टिभी बोकेर हिँड्यौ? निकै हतारमा छौ त।
3: कतै बारी लैलै कसको टिभी बोक्नु नि भित्ती? आफ्नै टिभी बिग्रियो अनि बनाउन जान लागेको नि, बनाउने पो कहाँ होला त? होइन
2: ल, त्यति कुरामा पनि चिन्ता गर्नु पर्छ त। सदरमुकाम चरीकोटबाट चरी घ्याङ जाने बाटोमा रहेको हाम्रै चौधरी इलेक्ट्रोनिक्समा लैजाऊ न। त्यहाँ त तिम्रो बिग्रेको टिभी मात्र होइन कि, मोबाइल, घडी सबै पनि हाल्छ नि। सकिगयो नि।
3: ए हो र, त्यसो भए म पनि त्यतैतिर लागिहाल्छु नि, होइन त?
4: अब आउनुहोस् हाम्रै चौधरी इलेक्ट्रोनिक्समा। 32 इन्चदेखि माथिको एलइडी किन्दा डिस होम सिटीमा
5: यहाँ फ्रिज, डी फ्रिज, एलइडी, एलसीडी टिभी, मोबाइल, साउन्ड सिस्टम सुपथ मूल्यमा पाउनुका साथै सबै प्रकारका टिभी, मोबाइल र अन्य इलेक्ट्रोनिक सामानहरू मर्मत गरिन्छ। यसका साथै विवाह, गोष्ठी, सेमिनार, व्रत बन्ध र अन्य कार्यक्रमका लागि साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
6: टिभी, मोबाइल र अन्य इलेक्ट्रोनिक सामान मर्मत गर्ने ट्रेनिङको पनि सुविधा छ। यसमा विशेष गरी 5 जनाको समूह बनाएर आएमा 1 जनालाई छुटको पनि व्यवस्था गरिएको छ।
7: प्रोप्राइटर नरेन्द्र चौधरी, चौधरी इलेक्ट्रोनिक्स, चरीकोट, चरीख्याङ। थप जानकारीका लागि सम्पर्क नम्बर 9844391842 र 9844061814।
4: धुलिखेल अस्पताल, दुलखा अस्पताल, दुलखाको सूचना।
8: धुलिखेल अस्पतालद्वारा सञ्चालित दोलखा अस्पतालले विभिन्न सेवा सञ्चालन शुरू गरिसकेकाले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ।
4: हाम्रा सेवाहरू:
8: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्ह 4 बजेसम्म ओपीडी सेवा,
4: 24 घण्टा आकस्मिक सेवा,
8: बाल रोग विशेषज्ञ सेवा, इन्डोस्कोपी, कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा,
4: डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा,
8: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना,
4: 24 घण्टा फार्मेसी सेवा,
8: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन,
4: हार्जुनी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकबाट दन्त सेवा,
8: हार्ट चोनी नसा सम्बन्धी विशेषज्ञ डाक्टरहरूद्वारा हड्डी भाँचेका, हड्डी खिएका, नसा च्यापिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा,
4: ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच,
8: रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइरोइड जाँच,
4: दि दिशा पिसाब खकार परीक्षण गरिनुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण विशेष मेसिनद्वारा नवजात शिशुको जन्मजात श्रवण समस्याहरूको परीक्षण तथा पहिचान जिल्लाकै क वर्गको सुविधा सम्पन्न एम्बुलेन्स सेवा सञ्चालन
8: अन्य थप जानकारीको लागि
4: सम्पर्क नम्बर 0949412020 धुलिखेल अस्पताल दोलखा

श्रद्धालु भक्तजनहरूमा हार्दिक निमन्त्रणा। दोलखा जिल्ला गौरीशंकर गाउँपालिका वडा नम्बर 8 खारे कसेरी स्थित विश्वरूप धाममा पवित्र श्रावण महिनाभर भव्य धार्मिक मेला तथा विशेष पूजा आराधनाको आयोजना गरिएको हुँदा पारिवारिक सुख शान्ति समृद्धि र आध्यात्मिक कल्याणको कामना गर्दै सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई विश्वरूप धाममा उपस्थित भई पुण्य लाभ लिनुहुन हार्दिक निमन्त्रणा गर्दछौ। यस धाममा भगवान शिव ब्रह्मा विष्णु महेश नाग नागिनी तथा 33 कोटी देवी देवता प्रति श्रद्धा पूर्वक पूजा अर्चना गरिनेछ। श्रावण महिनाको प्रत्येक सोमबार विशेष रुद्राभिषेक भजन कीर्तन दीप प्रज्वलन तथा प्रसाद वितरणको व्यवस्था गरिनेछ। विश्वरूप धाम परिवार गौरीशंकर गाउँपालिका वडा नम्बर 8 खारे कसेरी।

0: शुभ प्रभात। यो सीआईएन को साझा खबर हो। सन्तोष गन्धर्वसँगै लीलप्रकाश चन्दको तपाईलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर cinkhabar.com, सीआईएनको फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल साउन 4 गते सोमबार, जुलाई 20 तारीक सन् 2026, नेपाल सम्बत 1146, असार शुक्ल पक्षको सप्तमी तिथि।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: देशभर 80 राजमार्गका विभिन्न खण्डमा

0: पहिरोको जोखिम कर्णाली प्रदेश बाहेक सबै क्षेत्रमा वर्षा 1250 मेट्रिक टन डीएपी मल आज नेपाल आइपुग्दै
1: सभापति थापासँग वार्ताका लागि देउबा पक्षको पाँच बुधे प्रस्ताव अभौतनिक सांस्कृतिक सम्पदा संरक्षण विधेयकमा 17 संशोधन प्रस्ताव राष्ट्र बैंक विधेयकमा 77 संशोधनको सुझाव
0: बाल सुधार गृहमा रहेका बाल बालिकाहरूको मानव अधिकारको रक्षा गर्न संसदीय समितिको निर्देशन 72% ज्येष्ठ नागरिक कृषि क्षेत्रमा सक्रिय पाल्पामा सुन्तलाको बिरूवा वितरण गर्ने स्थानीय सरकारको अभियान प्रभावकारी
1: आकस्मिक बाढ़ी र पहिरोबाट भारतमा कम्तीमा 19 जनाको मृत्यु युआनाको तटमा डुंगा दुर्घटना अमेरिकाद्वारा इरानमाथि पुनः हवाई आक्रमण
0: र फिफा विश्वकप 2026 को उपाधि स्पेनलाई साबिक विजेता अर्जेन्टिना 1-0 पराजित सर्वाधिक गोल गरेका फ्रान्सेली खेलाड़ी एम्बापेलाई यस वर्षको गोल्डेन बुट एनपीएल पोखराको टोली प्रशिक्षकमा श्रीलंका मेन्डिस नियुक्त
2: हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN
0: साझा खबरको सबैभन्दा शुरूमा 1250 मेट्रिक टन डीएपी मल आज नेपाल आइपुग्न लागेको र वितरणका लागि मन्त्रालयले गरेको तयारीको प्रसंग
1: कृषि वन तथा पर्यावरण मन्त्रालयले 1250 मेट्रिक टन डीएपी मल आज नेपाल ल्याइ पुर्याउने भएको छ ग्लोबल टेन्डर मार्फत खरिद गरिएको 30,000 मेट्रिक टन डीएपी मल भारतको कोलकाता बन्दरगाहमा जुलाई 10 आइपुगेको थियो त्यस मलमध्ये 1250 मेट्रिक टन मल यही साउन 1 नेपालतर्फ ढुवानी शुरू भएको थियो बाँकी मल हाल कोलकाता बन्दरगाहमै नेपाल ल्याउने प्रक्रियामा रहेको मन्त्रालयले जानकारी गराएको छ प्याकेजिङ सम्पन्न भएसँगै मल क्रमशः नेपाल भित्रिने कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले CIN बताउनुभयो मल आपूर्तिको व्यवस्थापन कृषि सामग्री कम्पनीबाट हुँदै आएको छ
0: प्रतिनिधि सभामा अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयक 2081 17 संशोधन प्रस्ताव दर्ता भएको छ सांसदहरूले प्रस्तावनादेखि नै संशोधन प्रस्ताव राखेका छन् सांसदहरू परशुराम तामाङ गणेश बहादुर विश्वकर्मा प्रमिला कुमारी गक्षदार गणेश पराजुली नरेन्द्र कुमार केरूङ सुम्निमा उदास सुशील खटका अनुष्का श्रेष्ठ प्रकाश चन्द्र परियारले विभिन्न दफामा संशोधन प्रस्ताव राख्नु भएको हो त्यसैगरी सांसदहरू भूमिका लिम्बु सुब्बा कुलभक्त साक्य ऐनबहादुर महर गणेश कार्की गुरू प्रसाद बराल कमल सुवेदी समीक्षा बास्कोटा र सुलभ खरेलले पनि संशोधनको लागि प्रस्ताव दर्ता गर्नुभएको छ नेपाली कम्युनिष्ट पार्टी नेकपाका सांसद परशुराम तामाङले परम्परागत रूपमा अभ्यास तथा पुस्तान्तरण गर्दै आएका भन्ने शब्दहरूको सट्टामा पुस्तौंदेखि प्रचलनमा रहेका आदिवासी तथा परम्परागत ज्ञान सिप तथा अभ्यास जस्ता प्रस्तावनामै राख्नुपर्ने उल्लेख गर्नुभएको छ रासोपा सांसद कमल सुवेदीले नेपालमा बसोबास गर्ने थारू आदिवासी जनजाति लगायत विभिन्न जाति क्षेत्र र समुदाय ले विकास गरेका अभौतिक सांस्कृतिक सम्पदाहरूलाई युनेस्को विश्वव्यापी मान्यताको आधारमा पहिचान संरक्षण पुनर्जीवन र भविष्यमुखी प्रवर्धन गर्न वाञ्छनीय भएकाले ऐन बनाएको भन्ने लेख्ने प्रस्ताव गर्नुभएको हो भने राष्ट्रपाकी अर्का सांसद सुलभ खरेलले नेपालभित्र तथा विदेशमा बसोबास गर्ने नेपाली व्यक्ति समूह तथा समुदायले परम्परागत रूपमा अभ्यास तथा पुस्तान्तरण गर्दै आएका अभौतिक सांस्कृतिक सम्पदाको पहिचान संरक्षण र प्रवर्धन गर्न वाञ्छनीय भएकाले ऐन बनाएको भनेर प्रस्तावनामा लेख्नुपर्ने भन्नुभएको छ नेकपाका सांसद गणेश बहादुर विश्वकर्माले अभौतिक भन्ने शब्दको सट्टा मौलिक भनेर लेख्नुपर्ने प्रस्ताव गर्नुभएको छ विधेयक प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा दफावार छलफल भइरहेको छ यही विधेयकको बारेमा सामुदायिक रेडियो प्रसारक संघ अकुराप नेपालको आयोजनामा विशेष छलफल आज हुँदैछ छलफलमा संसदीय समितिका सभापति सांसद र सरोकारवाला निकायको सहभागिता हुन लागेको छ यसैबीच प्रतिनिधि सभामा रहेको नेपाल राष्ट्र बैंक तेस्रो संशोधन विधेयक 2083 विभिन्न राजनैतिक दलका 18 सांसदले 77 संशोधन प्रस्ताव दर्ता गराएका छन् प्रतिनिधि सभा नियमावली 2083 नियम 114 बमोजिम दर्ता भएका संशोधन प्रस्तावहरूलाई सभामुख डोलप्रसाद अर्यालले स्वीकृत गर्नुभएको छ संशोधनकर्ता सांसदहरूले मुलुकको केन्द्रीय बैंकलाई प्रविधि मैत्री बनाउन डिजिटल बैंकिङ केन्द्रीय बैंक डिजिटल मुद्रा क्रिप्टो करेन्सीको नियमन संचालक समितिको संरचना र योग्यता जस्ता महत्वपूर्ण विषयहरूमा परिमार्जनको माग गरेका छन्। विधेयकमा प्रविधिको बढ़दो प्रयोगलाई नियमन गर्न धेरैजसो सांसदहरूले नयाँ व्यवस्थाहरू प्रस्ताव गरेका छन्।
1: कानून न्याय तथा मानव अधिकार समितिकी सभापति समीक्षा बास्कोटाले अधिकार कर्मी बिनु यादव र निहारिका राजपूतसँग गृहमन्त्रीलाई भेट गर्ने वातावरण बनाउन गृह मन्त्रालयसँग आग्रह गर्नुभएको छ। गृहमन्त्रीसँग यादव र राजपूतले भेट्न चाहेको विषय बारेमा बोल्दै सभापति बास्कोटाले कुनै पनि नागरिकले आफ्ना माग राख्न मन्त्रीलाई भेट्न पाउनुपर्ने र त्यसका लागि आवश्यक समन्वय गरिदिन गृह मन्त्रालयलाई आग्रह समेत गर्नुभएको हो। सिंहदरबारमा बसेको कानून न्याय तथा मानव अधिकार समितिको बैठकमा सभापति बास्कोटाले यस्तो आग्रह गर्नुभएको थियो। विगतदेखि नै हिंसा पीड़ित रहेको भन्दै आवाज उठाइरहेकी कुमारी आमाका नामबाट परिचित निहारिका र बिनु शनिबार गृहमन्त्रीसँग आफ्ना समस्या राख्न नपाएको भन्दै घण्टी बजाएर सिंहदरबार गेटमा धरना दिनुभएको थियो। तर उहाँहरू दुवैजनालाई महिलालाई प्रहरीले लछार पछार गरेर हटाएको थियो। सभापति बास्कोटाले भन्नुभयो नागरिक सम्बन्धी विषय उपसा कोट पहिरोबाट विस्थापितको समस्या बिनु यादव र निहारिका राजपूतका विषयमा सम्बन्धित निकायसँग समन्वय गरी आवश्यक पहल गरिनेछ। विशेष गरी नागरिकले आफ्ना समस्या मन्त्री समक्ष राख्न चाहेको अवस्थामा गृह मन्त्रालयलाई भेटघाटको व्यवस्था मिलाउन अनुरोध गरिएको छ। बैठकमा सभापति बास्कोटाले बाल सुधार गृहमा रहेका बालबालिकाको मानव अधिकार उचित खानपान र शोषणको अवस्थामा सुधार गर्न सरकारलाई विशेष ध्यान दिन समेत आग्रह गर्नुभएको छ।
3: कारागारमा पनि जस्तो अदालती प्रक्रियामा पनि बाल विजयकर्तालाई उपस्थिति गराउँदाखेरि हामीले डिजिटल्ली नै अहिले त अदालतले कति काम चाहिँ डिजिटल्ली पनि गरिदिइरहेको छ र कारागारले त्यो इम्प्लिमेन्ट पनि गरिराखेको छ। त्यो गर्दाखेरि चाहिँ हामीलाई जुन अघि गाडीको अभाव छ भने त्यसमा पनि अलिकति फोकस्ड हुने र उहाँहरूलाई यता र उता अदालती लिएर जाँदाखेरि यो बाल विजयकर्तालाई म चाहिँ कतै अपराधी नै हो कि भन्ने मानसिकता उहाँहरूको मनोसामाजिक हिसाबले पनि उहाँहरूलाई सजिलो पार्नको लागि हामीले त्यो डिजिटल माध्यमलाई चाहिँ कसरी प्रयोग गर्न सक्छौं त्यसमा पनि हामीले काम गर्नुपर्ने जस्तो देखिन्छ।
1: विशेष गरी रूपन्देही लगायत क्षमता भन्दा बढ़ी बाल बालिका रहेका सुधार गृहको अनुगमन गरी ती समस्या समाधान गर्न उहाँले सम्बन्धित मन्त्रालयको ध्यानाकर्षण समेत गराउनु भएको छ। बैठकमा सभापति बास्कोटाले समितिमा सांसदहरूले उठाएका सार्वजनिक सरकारका विषयमा समेत समितिको ध्यानाकर्षण गराउनु भएको थियो। संसदीय समितिले देशभरका बाल सुधार गृहको भौतिक पूर्वाधारमा सुधार क्षमता अभिवृद्धि र बाल बालिकाको पोषण व्यवस्थापनमा तत्काल कार्य अघि बढ़ाउन समेत सरकारलाई निर्देशन दिएको छ।
0: बर्खायाम शुरू भएसँगै देशभरका 80 राजमार्गका विभिन्न खण्डमा पहिरो खसेर सवारी आवागमन प्रभावित हुने जोखिम देखिएको छ। नारायणगढ मुगलिन सड़क खण्डको तुइन खोलामा दैनिक जसो पहिरो खसिरहेको छ भने पहिरो गएपछि मेसिन र प्रविधिको सहायतामा पन्छाएर सवारी साधन सञ्चालन गर्ने गरिएको सड़क विभागले जानकारी गराएको छ। यो खण्डमा पहिरोको जोखिम बढ़िरहेकाले मौसम पूर्वानुमान महाशाखाको सूचनालाई आधार मानेर जिल्ला प्रशासन कार्यालय चितौनले रातको समयमा सवारी आवागमनमा रोक्ने गरेको छ। राति र आइतबार पनि पर्ने मौसम पूर्वानुमान महाशाखाको त्यो पूर्वानुमान रहेको थियो। सधैँको बर्खामा कान्ति राजमार्ग, बीपी राजमार्ग, नागढुङ्गा मुगलिन सड़क, कोशी कर्णाली कालीगण्डकी करिडोर, साँफे मार्तडी सड़क, भालुबाङ प्युठान सड़क, सुर्खेत नेपालगंज सड़क, मेची राजमार्ग, नारायणगढ़ मुगलिन सड़क, गल्छी त्रिशुली स्याप्रुवेशी रसुवागढ़ी सड़कका विभिन्न खण्डमा पनि पहिरोको जोखिम रहेको विभागले जानकारी गराएको छ। विस्तार भइरहेको नागढुङ्गा मुगलिन सड़क अन्तर्गत पहिरो खस्ने जोखिम रहेका क्षेत्रमा फुर्के खोला, झ्याप्ले खोला, 13 किलोमिटर, 4 किलो, रातमाटे, शीतल बजार नजिक, विशाल बजार नजिक, ज्यामिरे घाट, ज्वाङ खोला, मौवा खोला र घोक्टेबीर रहेका छन्। नागढुङ्गा नौबिसे सड़क अन्तर्गत झ्याप्ले खोलामा असोज 2081 रोकिराखेका माइक्रो बस र यात्रु बस पहिरोले पूर्दा 35 जनाको मृत्यु भएको थियो। अहिले त्यस क्षेत्रमा पहिरो रोकथामको काम भएको र 55 उपकरण तयारी अवस्थामा राखिएको विभागले जनाएको छ। नागढुङ्गा मुगलिन सड़क निर्माणाधीन अवस्थामा रहेकाले पहिचान गरिएको ठाउँमा भन्दा पनि नयाँ ठाउँबाट पहिरो खस्ने समस्या रहेको सड़क विभाग अन्तर्गत संघीय सड़क सुपरिवेक्षण तथा अनुगमन कार्यालयका प्रमुख सौजन्य नेपालले जानकारी गराउनु भएको छ। पछिल्लो 3 घण्टाको मौसमी अवस्थालाई विश्लेषण गर्दा कर्णाली प्रदेशका 1-2 स्थानमा मात्रै पानी परिरहेको छ भने अरू प्रदेशका अधिकांश स्थानमा पानी परिरहेको छ र बितेको तीन घण्टामा सबैभन्दा धेरै पानी बर्दियाको ताराताल क्षेत्रमा परेको छ जहाँ 35.8 मिलिमिटर पानी परेको छ भने त्यसै गरी बैदौली क्षेत्रमा पनि 27.4 मिलिमिटर पानी परेको छ।
1: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा पाल्पामा बिरूवा रोपेपछि किसानलाई नगद प्रोत्साहन,
4: त्यस्तै किसिमको चाहिँ यस्ता फर्महरूलाई पनि प्रोत्साहन गरेर कन्टिन्यू 4-5 वर्ष चाहिँ लगानी गरिदिने गरे भने चाहिँ कृषकहरूको जीवनस्तर माथि उठ्छ जस्तो मलाई लाग्छ।
0: 72% ज्येष्ठ नागरिक कृषि क्षेत्रमा सक्रिय, आकस्मिक बाढ़ी र पहिरोबाट भारतमा कम्तीमा 19 जनाको मृत्यु, सभापति थापासँग वार्ताका लागि देउबा पक्षको 5 बुधे प्रस्ताव लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
5: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानीसोर, जमल र ओम अस्पतालमा।
6: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtiaye.org, फोन नम्बर 01-5224-352-5224-353।
7: सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
8: 5 बजे बिहान उठेर भरे 10 बजे रातिसम्म महिलाहरूले नै मेहनत गरे हुन्छ, तर नगरपालिकाबाट कुनै पनि अनुदानहरू केही आएछ भने पुरुषकै नाउँमा आउँछ, केही कार्य भएर पत्र आयो भने पुरुषकै नाउँमा आउँछ, निम्ता आउँदा पनि पुरुषकै नाउँमा आउँछ।
9: यदि हरेक दिन खेतमा पसिना बगाउने किसान होइन भने किसान को हो?
10: नेपालको कृषि क्षेत्रमा अधिकांश श्रम महिलाको छ,
9: तर महिलाको नाम अझै निर्णयमा, स्वामित्वमा र पहिचानमा किन कम छ?
11: महिलाको श्रम, अधिकार र सम्मानको आवाज,
12: कार्यक्रम साझा आवाज,
9: लैंगिक समानता, महिला अधिकार, घरेलु हिंसा विरुद्ध बहस,
13: महिला किसानका संघर्ष, सपना र सफलताका कथा।
14: प्रोप्राइटर मधुमाया जीसी पढे होइन प्रोप्राइटर बनेको छु, हेर्नुहोस् त, घर खर्च, दाना पानी सब कटाएर 6 लाख जति कमाइन्छ।
9: हरेक 15 दिनमा शनिबार बिहान 6:30 बजे र पुनः प्रसारण राति 8 बजे सीआईएन मार्फत देशैभर
10: तपाईँकै आफ्नै सामुदायिक रेडियोमा अनि सीआईएनको फेसबुक पेज र युट्युब सीआईएन च्यानलमा पनि।
11: पसिनाको सम्मान, समानताको अभियान,
12: कार्यक्रम साझा आवाज।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाई अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब बाँकी खबर।
1: निवर्तमान सभापति शेरबहादुर देउबा समूहले पार्टीभित्रको एकता कायम राख्न 5 बुधे प्रस्ताव सार्वजनिक गरेको छ। निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काको संयोजकतामा बसेको निवर्तमान पदाधिकारी सदस्य प्रदेश समितिका सभापति जिल्ला सभापति सहितको बैठकले संस्थापन पक्षबाट भ्रमपूर्ण प्रचार भएको भन्दै आफ्नो पक्षबाट राखिएका 5 बुधे प्रस्ताव सार्वजनिक गरेको हो। प्रस्तावका विषयमा जानकारी गराउँदै नेता मीन विश्वकर्माले भन्नुभयो,
15: विशेष महाधिवेशनबाट आएको केन्द्रीय कार्य समिति र 14 महाधिवेशनबाट विशेष महाधिवेशनमा भाग नलिएका केन्द्रीय कार्य समितिलाई मिलाएर केन्द्रीय कार्य समिति पुनर्गठन गर्ने र त्यो पुनर्गठित केन्द्रीय कार्य समितिले आवश्यकता अनुसार सभापति गगन थापाको नै बहुमत रहने गरी कार्य सम्पादन समिति बनाउने, 15 महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनका लागि पुनर्गठित केन्द्रीय कार्य समितिले सहमतिमा 15 महाधिवेशनको कार्यतालिका घोषणा गर्ने, सहमतिकै आधारमा केन्द्रीय समितिको निर्णय अनुसार महाधिवेशनका लागि आवश्यक पर्ने विभिन्न समितिहरू बनाउने र त्यो समितिमा पनि सभापतिकै बहुमत राख्ने।
1: यसैबीच नेता विश्वकर्माले तत्काल सहमतिका लागि अघि बढ़े पनि नेतृत्वले त्यसलाई व्यवस्था गरेको बताउनु भएको छ। उहाँले पार्टी एकताको विषयलाई लिएर नियमित महाधिवेशनका पक्षधारले दिनानुदिन नयाँ र मान्नै नसकिने प्रस्तावहरू अघि सारेको समेत बताउनुभयो। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले मुलुकमा परिभाषाविहीन दिशाविहीन नीतिविहीन र थितिविहीन राजनीति चलिरहेको बताउनु भएको छ। हिजो सांसदहरूलाई प्रशिक्षण दिँदै उहाँले लोकतन्त्रमा सरकार परिवर्तनका लागि संवैधानिक कानूनी संसदीय बाटाहरू भए पनि अहिले बनेको सरकारको प्रारम्भमै मान्छे मार्ने मराउने षड्यन्त्र गराउनेबाट शुरू भएको समेत उहाँले आरोप लगाउनुभयो। उहाँले अहिलेको राजनीति परिभाषाविहीन राजनीति चलिरहेको समेत बताउनु भएको छ। दिशाविहीन राजनीति नीतिविहीन राजनीति थितिविहीन राजनीति त्यस ढंगको राजनीति चलिरहेकाले लोकतन्त्रमा सरकार परिवर्तनका लागि संवैधानिक कानूनी संसदीय बाटाहरू रहेको समेत उहाँले बताउनुभयो।
0: 72% ज्येष्ठ नागरिक कृषि क्षेत्रमा सक्रिय रहेको पाइएको छ। महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयले तथ्याङ्कमा ज्येष्ठ नागरिक 2083 प्रकाशन गर्दै यस्तो विवरण सार्वजनिक गरेको हो। ज्येष्ठ नागरिकको संख्या र उनीहरूको स्थिति जन्ने विवरण समावेश गरिएको छ। विवरण अनुसार हाल नेपालमा 33,55,808 जना ज्येष्ठ नागरिक छन्। ती मध्ये 68.8% ज्येष्ठ नागरिक स्व व्यवसायमा वा कामदारका रूपमा छन्। 13.4% ज्येष्ठ नागरिक रोजगार छन् भने 0.8% रोजगारदाताको रूपमा छन्। 17% ज्येष्ठ नागरिक परिवारको सहयोगीको रूपमा छन् भने स्व व्यवसाय वा कामदारको रूपमा रहेका ज्येष्ठ नागरिकहरूमध्ये आर्थिक रूपले सक्रिय भएको कार्यक्षेत्रमा कृषि क्षेत्र अधिक रहेको छ। विवरण अनुसार 72.6% ज्येष्ठ नागरिक कृषि क्षेत्रमा छन्। 27% ज्येष्ठ नागरिक गैर कृषि क्षेत्रमा छन्। गत आर्थिक वर्ष 2082-83 धनुषाबाट सबभन्दा बढ़ी वैदेशिक रोजगारीमा गएका छन्। वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको विवरणमा यो तथ्याङ्क उल्लेख गरिएको छ। 77 जिल्ला मध्ये धनुषाबाट सबैभन्दा धेरै श्रमिक वैदेशिक रोजगारीमा गएका छन् भने श्रम स्वीकृति लिएर सबैभन्दा कम मनाङबाट वैदेशिक रोजगारीमा गएको पाइएको छ।
1: सरकारले व्यापार घाटा न्यूनीकरण सम्बन्धी राष्ट्रिय कार्य योजना अध्यावधि गरेको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले 2079-80 2084-85 व्यापार घाटा न्यूनीकरण सम्बन्धी राष्ट्रिय कार्य योजना अध्यावधि गरेको हो। मन्त्रालयका अनुसार यो प्रथम पटकको अध्यावधि हो। अध्यावधिक कार्य योजनामा योजनाको कार्यान्वयन गर्न प्रत्येक निकायको कार्य जिम्मेवारी र समय सारिणी उल्लेख गरिएको छ। कार्ययोजना बमोजिम सम्बन्धित निकायहरूले आफ्नो जिम्मेवारीभित्रका कार्य तोकिएको समय सीमाभित्रै सम्पन्न गर्ने भनेर समयमा नै तोकिने भएको हो। विभिन्न निकायले समन्वयात्मक रूपमा गर्नुपर्ने प्रकृतिका कार्यहरूका लागि प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले समन्वयात्मक भूमिका निर्वाह गर्नेछ। प्रत्येक निकायहरूले कार्ययोजनामा रहेका न्यायगत जिम्मेवारीको वार्षिक तथा आवधिक परिमाणात्मक लक्ष्य निर्धारण गरी नतिजा सूचकको आधारमा अनुगमन तथा मूल्यांकन गर्ने व्यवस्था मिलाउनु पर्नेछ।
0: उच्च अदालतमा 2 वर्ष नागेका मुद्दा शून्यमा झरेको पाइएको छ। यो हेटौडा उच्च अदालतको प्रसंग हो। अघिल्लो आर्थिक वर्षमा देशभरका अदालतले 55% मुद्दा फर्स्योट गरेका छन्। सर्वोच्च अदालत, उच्च अदालत तथा मातहतका इजलास, जिल्ला अदालत र विशिष्टीकृत अदालतले कुल लगतको 55.33% मुद्दा फर्स्योट गरेका हुन्। सर्वोच्चले कुल लगतको 29.46% मुद्दा फर्स्योट गरेको छ। सर्वोच्च अदालतले उपलब्ध गराएको आर्थिक वर्ष 2082-83 विवरण अनुसार सर्वोच्च अदालत, उच्च अदालत तथा इजलास, जिल्ला अदालत एवं विशिष्टीकृत अदालत र न्यायाधिकरणमा जिम्मेवारी सरेका समेत 3,57,023 मुद्दा लगत कायम भएका छन्। कुल लगतमा रिटको विवरण पनि सामेल गरिएको छ, जसमध्ये 1,96,474 थान मुद्दा फर्स्योट भएका छन्। फर्स्योट दर कुल लगत को 55.33% हो। असार मसान्तसम्मको अवधिमा सर्वोच्च अदालतमा मुद्दा तथा रिटको जम्मा लगत 38,936 रहेकोमा 11,469 थान अर्थात 29.46% मुद्दा फर्स्योट भएका छन्। उच्च अदालत तथा इजलासमा जम्मा लगत 60,564 कायम रहेको 42,614 थान मुद्दा फर्स्योट भएको पनि विवरणमा उल्लेख गरिएको छ।
1: साझा खबरमा अब विदेशका खबर। आकस्मिक बाढ़ी र पहिरोबाट भारतमा कम्तीमा 19 जनाको मृत्यु भएको छ। प्रभावित क्षेत्रमा उद्धार कार्य भइरहेको अधिकारी र संचार माध्यमहरूले उल्लेख गरेका छन्। बाढ़ी र पहिरोबाट म्यानमारको छिमेकी उत्तर पूर्वी राज्य नागाल्याण्डमा 8 जनाको मृत्यु भएको छ भने भारत नियन्त्रित जम्मू काश्मीरमा 11 जनाको मृत्यु भएको छ। जम्मू काश्मीरका मुख्यमन्त्री ओमार अब्दुल्लाले जम्मू क्षेत्रको रजौरीमा भएको ठूलो आकस्मिक बाढ़ीप्रति गम्भीर दुःख व्यक्त समेत गर्नुभएको छ। सेनाका जवान र राज्यका आपतकालीन टोलीले जम्मूको रजौरी जिल्लाबाट 5 बालबालिका सहित 11 जनाको उद्धार गरेका छन्। उता गुयानाको तटमा शनिबार राति 116 जना यात्रु बोकेको डुंगा दुर्घटना भएको छ। 8 जनाको जीवित उद्धार गरेको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। र पश्चिम एसियामा युद्ध पुनः शुरू भएको छ। पहिलो पटक अमेरिकी सैनिकको मृत्यु भएपछि अमेरिकाले इरानमाथि हवाई आक्रमण शुरू गरेको हो। इरानले पनि अमेरिकी आक्रमणको तत्कालीन प्रतिक्रिया दिँदै कुवेतमा रहेका दुई अमेरिकी सैनिक आधारलाई लक्षित गरी आक्रमण गरेको छ। यो आक्रमण एक सातादेखि बढ़दै आएको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले बताएका छन्। तेहरानले विमानस्थल, रेलवे स्टेशन र पुलमाथि निशाना बनाएको आरोप समेत लगाएको छ।
0: साझा खबरमा अब खेल खबर। साबिक विजेता अर्जेन्टिनालाई हराउँदै स्पेनले फिफा विश्वकप 2026 उपाधि उचालेको छ। अमेरिकाको न्यूयोर्क स्थित न्यूजर्सी रंगशालामा भएको आज बिहानको फाइनल खेलमा अर्जेन्टिनालाई 1-0 पराजित गर्दै स्पेनले 16 वर्षपछि विश्वकपको उपाधि जितेको हो। स्पेनलाई उपाधि जिताउन फेरान टोरेसले गरेको गोल नै निर्णायक बन्यो। टोरेसले खेलको 106 मिनटमा स्पेनका लागि गोल गर्दै अग्रता दिलाउनुभयो। निर्धारित 90 मिनटमा दुवैतर्फबाट गोल हुन नसके पछि खेल अतिरिक्त समयमा धकिलिएको थियो। निर्धारित समयको अन्तिम समयमा एन्जो फर्नान्डेजले दोहोरो पहेलो कार्ड पाउँदै मैदानबाट बाहिरिएपछि अर्जेन्टिना 10 खेलाड़ीमा सीमित भएको थियो। अतिरिक्त समयको दोस्रो हाफको शुरूआतमै स्पेनले अग्रता लिँदै उपाधि हात पारेको हो। स्पेनले खेलको अधिकांश समय अर्जेन्टिनालाई दबावमा राखेको थियो। स्पेनले सन् 2010मा पहिलो पटक विश्वकपको उपाधि पछिल्लो पटक जितेको थियो। यसपटक फाइनलमा अर्जेन्टिनालाई हराउँदै स्पेनले 16 वर्षपछि विश्वकपको उपाधि जित्न सफल भयो। फिफा विश्वकप शुरू हुनु अघि साबिक उपविजेता फ्रान्सलाई सबैभन्दा बलियो दावेदारको रूपमा पनि हेरिएको थियो। स्टार खेलाड़ीहरूको जमघट टीममा रहेको थियो। यसैबीच सर्वाधिक गोल गरेका फ्रान्सका खेलाड़ी 27 वर्षीय किलियन एम्बापेले यस वर्षको गोल्डेन बूट जित्न सफल हुनुभएको छ। उहाँले विश्वकपको यात्रामा सर्वाधिक 22 गोल गर्न सफल हुनुभयो। यसअघि अर्जेन्टिनाका कप्तान लियोनल मेसी गोल्डेन बूटको दावेदारका रूपमा पनि चर्चा गरिएको थियो। उहाँको नाममा 21 गोल रहेको छ। र नेपाल प्रिमियर लीग एनपीएलको टोली पोखरा एभेन्जर्सले श्रीलंका अजन्था मेन्डिसलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ। पोखराले तेस्रो संस्करणका लागि श्रीलंका पूर्व क्रिकेटर मेन्डिसलाई नियुक्त गरेको हो। आउँदो संस्करणका लागि टोलीलाई थप प्रतिस्पर्धात्मक बनाउने लक्ष्यसहित मेन्डिसलाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिइएको पोखरा एभेन्जर्सले सार्वजनिक गरेको छ। सामाजिक सञ्जाल मार्फत श्रीलंका स्पिनर मेन्डिसले तीनवटै फर्म्याटमा देशको प्रतिनिधित्व गर्नुभएको छ। उहाँले 19 टेस्टमा 70 विकेट, 87 एक दिवसीय अन्तर्राष्ट्रियमा 152 विकेट र 39 T20 अन्तर्राष्ट्रियमा 66 विकेट लिनुभएको छ।
1: पाल्पाको एक गाउँपालिकामा एक बोट सयको नोट अभियान रिपोर्ट कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
16: Classic Tech को Wi-Fi 6 router, नाम एक घाम अनेक शक्तिशाली 4 एंटीना मा वाइड कवरेज 5G स्ट्रेंथ लो लेटेंसी र फास्ट स्पीड सबै अस्त्र को शक्ति बोकेको 200 Mbps को इंटरनेट अब 3 महीना का लागि मात्र 3300 रुपया मा साथ मा IPTV मात्र 250 प्रति महीना बुकिंग को लागि 9801004477 शर्तहरू लागू हुनेछन्। Classic Tech छोयो कि छयो।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
1: साझा खबरमा अब एक बोट सयको नोट अभियानको कुरा। पाल्पाको रिद्धिकोट गाउँपालिकाले अघि सारेको एक बोट सयको नोट अभियानले यति बेला स्थानीय किसानहरूमा उत्साह जगाएको छ। यस कार्यक्रम अन्तर्गत फलफूल तथा जड़ीबुटीका विरूवा रोप्नका लागि गएको आर्थिक वर्ष 2082-83 मात्रै 388 जना किसानले गाउँपालिकामा आवेदन दिँदै 37,000 भन्दा बढ़ी विरूवाको रोपण गरेका छन्।
17: पाल्पाको रिब्दीकोट गाउँपालिका दुई देउराली चितपानीका 81 वर्षीय खिमानन्द पोखरेलले यस वर्ष 325 सुन्तलाको बिरुवा रोप्नुभयो। अघिल्लो वर्ष पनि सुन्तला, कागती, मौसम लगायतका 200 बढी बिरुवा लगाउनु भएका उहाँले यस वर्ष भने रिब्दीकोट गाउँपालिकाको एक बोट 100 को नोट कार्यक्रम अन्तर्गत सुन्तला लगाएर वन्य जन्तुबाट समेत बाली नाली जोगाउन सकिने बताउनुहुन्छ।
18: वन्य जन्तु हटाउनको लागि सुविधालाई धेरै पैसा कमाउनलाई अनि फलफुल बिरुवा सुन्तला अथवा कागती अरू अन्य फलफुल हुन सक्छन् त्यसैले फलफुलमा बन्न पर्छ।
17: सुन्तलाको बिरुवा रोप्दा जंगली जनावरबाट समेत बाली जोगाउन सजिलो हुने अनुभव खिमानन्दसँग छ। स्थानीय सरकारले किसानहरूलाई आत्मनिर्भर बनाउन र उनीहरूको लगानी सुरक्षित गर्न 4 वर्षसम्म प्राविधिक र नगद सहयोग उपलब्ध गराउने रणनीति बनाएको छ। किसानहरूले रोपेका बिरुवाहरू मरेर जाने सम्भावना कम हुने र किसानले वास्तविक रूपमा प्रतिफल पाउने सुनिश्चित बढेको र एक बोट 100 को नोट अभियानले पालिका भित्रका किसानलाई हौसला थपेको बताउँदै कुसुम खोलाका दिवाकर अर्याल,
4: एक बोट 100 को नोट भन्ने कार्यक्रम अति राम्रो ल्याएको छ। कमसेकम 4 वर्षसम्म त्यसले प्रतिफल नदिँदासम्म त्यसलाई कन्टिन्यू चाहिँ अनुदान दिने जुन कार्यक्रम ल्याएको छ त्यस्तै किसिमको चाहिँ यस्ता फर्महरूलाई पनि प्रोत्साहन गरेर कन्टिन्यू 4-5 वर्ष चाहिँ लगानी गरिदिने गर्यो भने चाहिँ कृषकहरूको जीवनस्तर माथि उठ्छ जस्तो मलाई लाग्छ।
17: रिब्दीकोट गाउँपालिकाले 8 वटै वडामा फलफूलको नमूना बगैंचा बनाउने उद्देश्यले किसानलाई प्रोत्साहन कार्यक्रम चलाएको छ। चालू आर्थिक वर्षमा गाउँपालिकाले एक बोट 100 को नोट कार्यक्रम ल्याएपछि 388 जना किसानले 37,000 भन्दा बढी बिरुवा रोपण गर्न गाउँपालिकाले यो कार्यक्रमका लागि 40 लाख रुपियाँ यस वर्ष विनियोजन गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेश भूषाल बताउनुहुन्छ।
19: अधिक मात्रामा रहेको यहाँको बाँझो चेकालाई उपयोग गर्ने र यहाँका किसानहरू लाई चाहिँ यहाँ चाहिँ कृषितर्फ चाहिँ अझ प्रेरित गर्ने र यहाँको सम्भाव्यता भएका फलफूल तथा जडीबुटीका बगैंचाहरूको निर्माण गर्ने र किसानहरूलाई आत्मनिर्भर बनाउने।
17: लामो समयदेखि बाँचो रहेका झाडी र पाखाहरूमा स्थानीय सरकारको कार्यक्रमका कारण यति बेला व्यावसायिक कृषिको विस्तार हुनुका साथै ग्रामीण अर्थतन्त्र बलियो बन्ने आशामा रिब्दीकोटका किसान छन्। खेतीयोग्य जमिन बाँझो राख्ने प्रवृत्तिको अन्त्य गर्दै फलफूल तथा जडीबुटी उत्पादन मार्फत किसानको आय आर्जन वृद्धि गर्न अभियान प्रभावकारी हुने गाउँपालिकाका अध्यक्ष नारायण बहादुर कार्की बताउनुहुन्छ।
20: एक बोट 100 को नोट भन्ने एउटा शीर्षक राखेर किसानहरूले एउटा चाहिँ बिरुवा रोप्दाखेरि 100 रुपियाँ पाउने, यो वर्ष अर्को वर्ष 75 पाउने, अर्को वर्ष फेरि अर्को वर्ष चाहिँ तेस्रो वर्ष 50 पाउने र चौथो वर्षमा हामीले 25 रुपियाँ दिने गरेर 4 वर्षसम्म हामीले त्यहाँ निरीक्षण निगरानी पनि अनुगमन पनि गरिरहने र प्राविधिकहरू पनि खटाइरहने।
17: एक बोट 100 को नोट जस्ता उत्पादनमुखी र दीर्घकालीन सोचका कार्यक्रमले गाउँको जमिन बाँझो राखेर शहर पस्ने वा विदेशी नै युवालाई आफ्नै माटोमा सुन फलाउन ठूलो प्रेरणा मिलेको स्थानीयवासीको भनाइ छ। भुवन राय माझी, सीआईएन रेडियो मुक्तिनाथ।
0: यो रिपोर्ट सँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
1: देशभर 80 राजमार्गका विभिन्न खण्डमा पहिरोको जोखिम, कर्णाली प्रदेश बाहेक सबै क्षेत्रमा वर्षा 1,250 मेट्रिक टन डीएपी मल आज नेपाल आइपुग्दै
0: सभापति थापा पक्षसँग वार्ताका लागि देउबा पक्षको 5 बुधे प्रस्ताव, अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयकमा 17 वटा संशोधन प्रस्ताव, राष्ट्र बैंक विधेयकमा 77 संशोधनको सुझाव,
1: बाल सुधार गृहमा रहेका बाल बालिकाको मानव अधिकारको रक्षा गर्न संसदीय समितिको निर्देशन, 72% ज्येष्ठ नागरिक कृषि क्षेत्रमा सक्रिय, पाल्पामा सुन्तलाको बिरूवा वितरण गर्ने स्थानीय सरकारको अभियान,
0: आकस्मिक बाढ़ी र पहिरोबाट भारतमा कम्तीमा 19 जनाको मृत्यु, गुयानाको तटमा डुंगा दुर्घटना, अमेरिकाद्वारा इरानमाथि पुनः हवाई आक्रमण
1: र फिफा विश्वकप 2026 उपाधि स्पेनलाई साबिक विजेता अर्जेन्टिना 1-0 पराजित, सर्वाधिक गोल गरेका फ्रान्सेली खेलाड़ी एम्बापेलाई यस वर्षको गोल्डन बुट।
0: साझा खबरको अन्त्यमा कार्टुन हामीले कान्तिपुर दैनिकमा अविनले बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ सांसदहरूले अब राख्ने स्वकीय, सरकारले नै स्वकीय राख्नको लागि अनुमति दिएको छ, त्यसबारेमा निर्णय पनि भइसकेको छ। तर विगतका वर्षहरूमा सांसदहरूले स्वकीयका नाममा आफन्त र अरू व्यक्तिहरूलाई त्यहाँ राखेको र त्यो उपलब्धिमूलक नभएको भनेर विभिन्न टीका टिप्पणीहरू पनि भएका थिए। यहाँ सांसद निवास लेखिएको छ बाहिरपट्टि गेटको नजिकै र त्यो गेट खोल्न खोजिराखेका छन् एकजना युवा जस्ता देखिने व्यक्ति र भित्रपट्टि ढोका खोलिसकेपछि कोही व्यक्तिसँग कुराकानी गरिराखेको जस्तो देखाइएको छ। तल यस्तो लेखिएको छ, अंकल
3: म हजुरको जेठानको ससुराको भान्जाको शालीको मामाको नाती स्वकीय सचिवको जागिर पाइएला कि भनिया।
1: हस्त प्राविधिक साथी रवि धितालाई धन्यवाद। अहिलेलाई लीलप्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।
21: यो हो हाम्रो रेडियो 103.4 MHz।
22: तपाई आफ्नो स्वास्थ्यप्रति सचेत हुन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने सिंगटी हेल्थ केयर एण्ड डायग्नोस्टिक सेन्टर प्रणालीले गुणस्तरीय र भरपर्दो स्वास्थ्य सेवा ल्याएको छ। आजै सम्पर्क गरी आफ्नो स्वास्थ्य जाँच गराउनुहोला। हाम्रा सेवाहरू अनुभवी स्वास्थ्य कर्मीबाट ओपीडी सेवा तथा स्वास्थ्य परामर्श, 24 घण्टा इमर्जेन्सी सेवा, आँखा सम्बन्धी सेवा, दन्त सेवा, फार्मेसी सेवा, एक्सरे, भिडियो एक्सरे, रक्त परीक्षण, होम सर्भिस, ल्याब सेवा र निशुल्क टिकट, अन्य विभिन्न सेवाहरू। सिंगटी हेल्थ केयर एण्ड डायग्नोस्टिक सेन्टर प्रणाली रिघु चार सिंगटी लामा बगर जाने बाटोको दायाँ पट्टी। सम्पर्क नम्बर 97 69 22।
23: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 MHz।

श्रद्धालु भक्तजनहरूमा हार्दिक निमन्त्रणा। दोलखा जिल्ला गौरीशंकर गाउँपालिका वडा नम्बर 8 खारे कसेरी स्थित विश्वरूप धाममा पवित्र श्रावण महिनाभर भव्य धार्मिक मेला तथा विशेष पूजा आराधनाको आयोजना गरिएको हुँदा पारिवारिक सुख शान्ति समृद्धि र आध्यात्मिक कल्याणको कामना गर्दै सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई विश्वरूप धाममा उपस्थित भई पुण्य लाभ लिनुहुन हार्दिक निमन्त्रणा गर्दछौ। यस धाममा भगवान शिव ब्रह्मा विष्णु महेश नाग नागिनी तथा 33 कोटी देवी देवता प्रति श्रद्धा पूर्वक पूजा अर्चना गरिनेछ। श्रावण महिनाको प्रत्येक सोमबार विशेष रुद्राभिषेक भजन कीर्तन दीप प्रज्वलन तथा प्रसाद वितरणको व्यवस्था गरिनेछ। विश्वरूप धाम परिवार गौरीशंकर गाउँपालिका वडा नम्बर 8 खारे कसेरी।

विश्लेषण मनोरंजन साहित्य र कला संस्कृति पर्यटन र विकास कला जनपक्षीय आवाज हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: 2026 को उपाधि स्पेनलाई अर्जेन्टिना पराजित एम्बापे दुईपटक गोल्डन बुट जित्ने पहिलो खेलाड़ी बन्न सफल
1: तपाई आफ्नो स्वास्थ्यप्रति सचेत हुन चाहनुहुन्छ यदि चाहनुहुन्छ भने सिंगटी हेल्थ केयर एण्ड डायग्नोस्टिक सेन्टर प्रणालीले गुणस्तरीय र भरपर्दो स्वास्थ्य सेवा ल्याएको छ आजै सम्पर्क गरी आफ्नो स्वास्थ्य जाँच गराउनुहोला हाम्रा सेवाहरू अनुभवी स्वास्थ्य कर्मीबाट ओपीडी सेवा तथा स्वास्थ्य परामर्श चौबिसै घण्टा इमर्जेन्सी सेवा आँखा सम्बन्धी सेवा दन्त सेवा फार्मेसी सेवा एक्सरे भिडियो एक्सरे रक्त परीक्षण होम सर्भिस ल्याब सेवा र निशुल्क टिकट अन्य विभिन्न सेवाहरू सिंगटी हेल्थ केयर एण्ड डायग्नोस्टिक सेन्टर प्रणाली बिगु चार सिंगटी लामा बगर जाने बाटोको दायाँ पट्टी सम्पर्क नम्बर 9767 39 57 22
0: अब समाचार विस्तारमा वर्खायाम शुरू भएसँगै देशभरका 80 राजमार्गका विभिन्न खण्डमा पहिरो खसेर सवारी आवागमन प्रभावित हुने जोखिम बढ़ेको छ नारायणगढ़ मोगलिन सड़क खण्डको तोइनखोलामा दैनिक जसो पहिरो खसिरहेको छ पहिरो गएपछि मेसिन र प्राविधिकको सहायतामा पन्छाएर सवारी सञ्चालन गर्ने गरिएको सड़क विभागले जनाएको छ यस खण्डमा पहिरोको जोखिम बढ़िरहेकाले मौसम पूर्वानुमान महाशाखाको सूचनालाई आधार मानेर जिल्ला प्रशासन कार्यालय चितवनले रातको समयमा सवारी आवागमन रोक्ने गरेको छ शनिबार राति र आइतबार पानी पर्ने मौसम पूर्वानुमान महाशाखाको सूचना अनुसार नारायणगढ़ मोगलिन र नागढुंगा मोगलिन सड़कमा राति सवारी आवागमनमा रोक लगाइएको छ यस्तै अरणीको लोकमार्ग अन्तर्गत तातोपानी नाका जोड़ने कोदारी खण्डमा पहिरो खसेर सवारी आवागमन ठप्प हुने गरेको छ कान्ति लोकमार्गको ललितपुर र मकवानपुर जिल्लाको दुवैतर्फ पहिरोको समस्या छ यस लोकमार्गमा पानी पर्नासाथ दैनिक जस्तो पहिरो खसेर सवारी रोकिन्छन् यो लोकमार्गबाट विशेष गरी दूध र तरकारी बोकेका सवारी साधन राजधानीभित्र नै गरेका छन् दैनिक 500 भन्दा बढ़ी सवारी साधन ओहोरदोहोर गर्ने यस लोकमार्गमा दैनिक जसो पहिरो खसेर समस्या आउने गरेको कान्ति लोकमार्ग सड़क योजना कार्यालयका इन्जिनियर राजन पाण्डेले बताए प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय र सरकारका मुख्य निकायहरूमा सचिव रिक्त रहँदा सरकारले चारजना सचिवलाई जिम्मेवारीविहीन बनाएको छ सचिव व्यवस्थापनमा चरम भद्रगोल र मनोमानी देखिएको हो जसका कारण चारजना सचिवलाई कुनै जिम्मेवारी नदिई अतिरिक्त समूहमा थन्काएर राखिएको छ प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमै प्रशासनतर्फ दुई सचिव पद रिक्त छन् महालेखा नियन्त्रक कार्यालय निर्वाचन आयोग र सार्वजनिक खरिद अनुगमन कार्यालय जस्ता महत्वपूर्ण निकाय समेत सचिवविहीन अवस्थामा छन् तर हरिप्रसाद मैनाली लोकनाथ पौडेल राधिका अर्याल र गोविन्द शर्मा गरी चारजना सचिव अतिरिक्त समूहमा रहे पनि उनीहरूलाई ती रिक्त पदमध्ये कुनैमा जिम्मेवारी दिइएको छैन सचिव सहसचिवदेखि प्रहरीका एआईजी तथा डीआईजी समको सरूवामा प्रधानमन्त्री सचिवालयको प्रत्यक्ष संलग्नता बढ़ेपछि सचिव व्यवस्थापन स्वाभाविक प्रशासनिक प्रक्रिया भन्दा बाहिर गएको टिप्पणी उच्च प्रशासनिक अधिकारीहरूको छ सचिव व्यवस्थापनको संवैधानिक तथा प्रशासनिक जिम्मेवारी मुख्य सचिवको भए पनि अधिकांश सरूवा निर्णय प्रधानमन्त्री सचिवालयबाट तय हुने गरेको प्रशासनिक अधिकारीहरूको भनाइ छ वृद्ध भत्ता सहित सामाजिक सुरक्षा भत्ताका लागि असोजभित्र परिचय पत्र नवीकरण गर्नुपर्ने भएको छ महिला बाल बालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयले सूचना जारी गरी सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न योग्य लाभग्राहीको सूचीकरण तथा नवीकरण गर्न भनेको हो जसमा सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सबै लाभग्राहीहरूको सामाजिक सुरक्षा तेस्रो संशोधन नियमावली 2082 नियम 9 बमोजिम असोज मसान्तभित्र सामाजिक सुरक्षा परिचय पत्र नवीकरण गराउनुपर्ने उल्लेख छ नवीकरणका लागि लाभग्राहीहरूले आफ्नो वडा कार्यालयमा स्वयं उपस्थित भई जैविक पहिचानका आधारमा नवीकरण गराउन सक्ने भनिएको छ अस्थायी बसोबास रहेको भएर कड्या बसोबास गरेकै रहेकै ओडा कार्यालयबाट समेत नवीकरण गराउन सकिने सूचनामा उल्लेख छ हामीसँग अझै समाचार बाँकी नै छन्, तर त्योभन्दा पहिले सूचना र सन्देशको पालो।
2: बहिनी बाँडे, त राम्रो लुगा लगाएर पो हिँडेछस्, कता जान लागिस्? बिहेतिर हो कि क्या हो?
3: कहाँबाट बिहेमा जानु? यो त मनोकामनाको कमाल पो हो त। बरु त पनि मनोकामना गएर आकर्षक लुगाहरू हालिहाल, होइन?
2: लुगाहरू हाल्ने कि नहाल्ने कि खै म त केही सोच्नै सक्दिनँ। तनावै तनाव छ, गोजीमा 2 रुपियाँ छैन।
4: होइन पाण्डवहरू चाहिँ के कुराकानी गर्न लागेको हो?
3: के हुनु नि भित्ति, मनोकामनाको कुरा हो नि, होइन?
2: हो नि पाँडे, मनोकामना नै किन? बरु भन्न, यहाँ के को सुविधा छ, म पनि सुनिहालौ न।
3: यहाँ स्वदेशी तथा विदेशी कपडाबाट आधुनिक डिजाइनमा सुट तयार गरिनुका साथै कलेज एवं बोर्डिङ स्कुलको ड्रेस र तयारी पोसाकहरू पाउनुका साथै 10% छुटको पनि व्यवस्था छ नि, होइन?
2: उसो भए पाँडे गइहालौ नि, ढिला नगरौ न।
3: कहाँ हुनु नि, कृषि विकास बैंक अगाडि छ नि, होइन?
4: पाण्डवहरू गइहालौ न, सकिगयो नि।
1: साथै भीमेश्वर नगरपालिका भित्रका शिक्षकहरूको ड्रेस, स्कूल कलेजका विद्यार्थीहरूको ड्रेस पाइनुका साथै अर्डर बमोजिम तयार पार्नु परेमा मनोकामना टेलर्सलाई सम्झनुहोस्।
5: प्रोपाइटर उमेश थापा, थप जानकारीका लागि सम्पर्क 9844065293 र 9844211900।
6: छ्या कस्तो खल्लो दुध, पानी मिसाएको रहेछ, हामी त खाँदैनौ।
7: होइन है बुढा, डिडिसीको लोगो नभएको यो खुल्ला दुध कहाँबाट लिएर आएको? बच्चाहरूले पनि खाएनन्, झन् चिया त पटक्कै मिठो छैन। अलि राम्रो दुध ल्याउन सक्दैनौ?
8: हेर हेर यो बुढीको गनगन, मिठो दुध यो चरीकोट बजारमा कहाँ पाइन्छ र?
7: तिमी कुन जमानामा छौ? दोलखा डेरीको डिडिसी दुध लिएर आऊ न।
8: ल ल, म दोलखा डेरीको नम्बर 1 डिडिसी दुध नै लिएर आइहाल्छु।
6: आहा, कति मिठो दुध! अबदेखि सधैँ डिडिसी दुध नै लिएर आउनुहोस् है बाबा।
9: हजुर, नेपाल सरकारको स्वामित्व भएको दुग्ध विकास संस्थान डिडिसीको व्यवस्थापनमा सञ्चालन भइरहेको दोलखा डेरीबाट उत्पादन भएको चरीकोट बजारको नम्बर 1 डिडिसी दुध, दही, पेडा, खुवा, घिउ, पनिर लगायतका दुग्ध पदार्थहरू नजिकैको डिलर वा खुद्रा विक्रेताबाट खरिद गरी सधैँ उपभोग गरौं। साथै यस डेरीले जिल्लाका विभिन्न गाविसहरूमा दुध संकलन केन्द्र स्थापना गरिरहेको हुँदा दुध बिक्रीका लागि तत्काल सम्पर्क राख्न हुन कृषकहरूलाई हार्दिक अनुरोध गरिन्छ।
10: बिक्री केन्द्रहरू चरीकोट बजार, दोलखा बजार, जिरी, मैना पोखरी र सिंगटी बजार। संकलन केन्द्रहरू बोच, साकिने, सुस्ता, सिमल्ती, जपे, धीरकोट साथै कारखाना वरपरका क्षेत्रहरू।
9: दोलखा दुग्ध उद्योग लिमिटेड, चरीकोट, दोलखा। सम्पर्क 0949-421-020।
11: बजेटमा दिएका कतिपय कर नीतिले आफ्ना लागि समस्या उत्पन्न गराएको प्रधानमन्त्री बालिनले आफू निकट नेताहरूसँग बताएका छन्। नेताहरूका अनुसार शिक्षा, स्वास्थ्य र बिजुली जस्ता आधारभूत एवं संवेदनशील क्षेत्रमा लगाइएको करप्रति प्रधानमन्त्रीले पटक पटक आपत्ति जनाएका थिए। प्रधानमन्त्रीलाई भेटेका सत्ता पक्षका सांसदका अनुसार पार्टी सभापतिलाई समेत यसबारे जानकारी गराइएको छ। शिक्षा मन्त्री सस्मित पोखरेलले पनि सांसदहरूसँग शिक्षामा कर लगाउने विषयमा आफूसँग कुनै सल्लाह नलिएको प्रतिक्रिया दिएका छन्। बजेटलाई लिएर बालिन र सोलिम बीच अविश्वास गहिरिँदै गएपछि अर्थमन्त्री बागेले पार्टी सभापति रवि लामिछानेसँग गम्भीर छलफल गरेका छन्। शनिबार दिउँसो धुलिखेलमा रहेको आफ्नै लगानीको रिसोर्टमा उनले लामिछानेसँग कुरा गरेका हुन्। बजेटका कारण निर्वाचन क्षेत्रमा कसरी जाने भन्दै राजसभाका सांसद र तल्लो तहका कार्यकर्ताहरूले नेतृत्वमाथि निरन्तर दबाव बढाइरहेका छन्।
12: विवाद समाधानका लागि भइरहेका वार्ता र सम्वादहरू निष्कर्षविहीन भएपछि संस्थापनी तर्पोक्षले नयाँ कार्य दिशा तय गर्न राष्ट्रिय भेलाको आयोजना गर्ने भएको हो। यसैबीच कंग्रेसका पूर्व सभापति शेरबहादुर देउवा समूहले साउन 6 गते छुट्टी बीपी स्मृति दिवस मनाउँदैछ। हिजो पत्रकार सम्मेलन गरेर सो समूहले आफूहरूले छुट्टी कार्यक्रम गर्न लागेको जानकारी दिएको हो। देउवा समूहको नेतृत्व गर्दै पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्काले समूहको बैठक राख्दै आएपछि कार्यक्रम भने सिंहको नेतृत्वमा गर्न लागेको हो। सरकारले विस्थापित सुकुम्बासीलाई सम्बन्धित जिल्लामै विस्थापन गर्ने रणनीति लिएको छ। साबेकमा स्थायी ठेगाना भएको ठाउँमा नै सुकुम्बासीको व्यवस्थापन गर्ने योजना सरकारको रहेको छ। भूमि समस्या समाधान समितिले सूचना जारी गर्दै सुकुम्बासीलाई उनीहरूको पुरानै ठाउँमा फर्केर समन्वय गर्न भनेको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको आदेश र अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले संकलन गरेको डिजिटल तथ्याङ्क अनुसार यो प्रक्रिया अघि बढाइएको हो। सरकारले जारी गरेको सूचनामा 14 जनाको नाम नै उल्लेख गरिएको छ जसलाई आफ्नो जिल्लामा फर्केर सहजीकरण गर्न भनिएको छ। हाम्रो समाचारमा अब रेडियो रिपोर्टको पालो। सरकारले विनाशकारी रोग र किरा नियन्त्रण गर्न जैविक सुरक्षाको लागि मापदण्ड लागू गरेको छ। तोकिएका मापदण्ड पूरा नगरेका कारण भारतबाट आउने बदामका कन्साइनमेन्टहरू सीमामै रोकिएका छन्।
13: सरकारले आयातित कृषि उपज मार्फत नेपालमा भित्रन सक्ने विनाशकारी रोग र किरा नियन्त्रण गर्न जैविक सुरक्षाका लागि कडा मापदण्ड लागू गरेको छ। विदेशी भूमिमा उत्पत्ति भएका विनाशकारी रोग वा किरा आयातित कृषि उपज मार्फत नेपाल भित्रिएमा यसले नेपाली कृषि र जैविक विविधता अकल्पनीय वित्तीय ल्याउन सक्ने भन्दै कडा मापदण्ड लागू गरेको हो। नेपालको आफ्नै विशिष्ट पारिस्थितिक प्रणाली छ। जब कुनै विदेशी मिचाह किरा नेपालको नयाँ र अनुकूल वातावरणमा आइपुग्छ त्यसलाई खाएर सन्तुलनमा राख्ने प्राकृतिक शिकारी यहाँ नहुने भएकाले त्यस्ता किराले असीमित खाना पाउँछन् र तीव्र रूपमा फैलिएर किसानले खेतदेखि भण्डारणसम्मका रैथाने बाली नाली सखा पार्छन्। अरबौंको कृषि लगानी डुब्ने र देशमा गम्भीर खाद्य संकट निम्तिने यस्तै अकल्पनीय जोखिम मध्यनजर गर्दै सरकारले जैविक सुरक्षा कडा कदम चालेको छ। नेपालमा कृषि प्रणाली र जैविक विविधतालाई बाह्य रोग तथा हानिकारक किरा संक्रमणबाट सुरक्षित राख्न सरकारले आयातित कृषि उपजमाथि सूक्ष्म निगरानी र शर्त लागू गरेको छ। जैविक सुरक्षाका लागि केरा आँप धनिया र एभोकाडो जस्ता कृषि वस्तु आयातमा कडाई गरिसकेको कृषि वन तथा पर्यावरण मन्त्रालय अन्तर्गत प्लान्ट क्वारेन्टिन तथा विदेशी व्यवस्थापन केन्द्रले पछिल्लो समय भारतबाट आयात हुने काँचो बोक्रा सहित बदाम त्यसको दाना र बिउमा कडा प्रवेश शर्त लागू गरेको छ। 22 असारदेखि लागू भएको यस नयाँ मापदण्ड पूरा गर्न नसकेका कारण अहिले भारतीय बदाम बोकेका मालवाहक गाड़ी नेपाल प्रवेश गर्न नसकेको प्लान्ट क्वारेन्टिन तथा विदेशी व्यवस्थापन केन्द्रले जनाएको छ। केन्द्रले जारी गरेको परिपत्र अनुसार भारतबाट आउने प्रत्येक बदामको कन्सन साइमेन्टले नेपालले तोकेका जैविक सुरक्षा सम्बन्धी सम्पूर्ण मापदण्ड अनिवार्य पूरा गरेको हुनुपर्नेछ। यस अघि प्लान्ट क्वारेन्टिनले चीनबाट ल्याएको धनिया र युगाण्डाबाट ल्याएको एभोकोडामा बजार अनुगमनका क्रममा गम्भीर प्रकृतिका रोग किरा भेटिएपछि सरकारले यसै गरी शर्तहरू लागू गरेको थियो। भारतबाट आयात हुने केरामा पानामा रोग र आपमा हानिकारक विषादी तथा किराको जोखिम देखिएपछि त्यसमा पनि कडा गरिएको छ। लक्ष्मी थामी, हाम्रो रेडियो चरीकोट।
12: कार्यक्रम तत्काल
14: अर्जेन्टिनालाई पराजित गर्दै स्पेनले फिफा विश्वकप 2026 को उपाधि जितेको छ। अमेरिकाको न्यूयोर्क स्थित न्यू जर्सी स्टेडियममा भएको फाइनल खेलमा अर्जेन्टिनालाई 1-0 पराजित गर्दै स्पेनले 16 वर्षपछि विश्वकपको उपाधि जितेको हो। फेरान टोरेसको निर्णायक गोलमा साबिक विजेता अर्जेन्टिनालाई पराजित गर्दै स्पेनको फिफा विश्वकप 2026 उपाधि उचालेको छ। आज बिहान भएको फाइनल खेलमा स्पेन अर्जेन्टिनालाई हराउँदै 16 वर्षपछि विश्व च्याम्पियन बनेको हो। यो जितसँगै स्पेनले अमेरिका, मेक्सिको र क्यानाडामा संयुक्त रूपमा भएको विश्वकपको 23 संस्करणको उपाधि उचालेको छ। अमेरिकाको न्यूयोर्क स्थित न्यू जर्सी स्टेडियममा अर्जेन्टिनामाथि 1-0 संघर्षपूर्ण जित निकाल्दै स्पेन च्याम्पियन बनेको हो। फिफा विश्वकप पहिलो पटक तीन देशका 16 शहरमा संयुक्त रूपमा आयोजना भएको हो। पहिलो पटक 48 देश सहभागी विश्वकपमा कुल 104 खेल भएका थिए। विश्वकपको 24 संस्करण सन् 2030 स्पेन, पोर्चुगल र मोरक्कोमा हुनेछ। यसै बीच किलियन एम्बापेले यस विश्वकपमा 10 गोल गर्दै लगातार दुई पटक गोल्डन बुट जित्ने पहिलो खेलाडी बनेका छन्। एम्बापेले 22 विश्वकप खेलमा 22 गोल गर्दै लियोनल मेसीको 21 गोलको कीर्तिमान तोडेर सर्वाधिक गोलकर्ता बनेका छन्। फ्रान्सेली कप्तान एम्बापेले राष्ट्रिय टोलीबाट 106 खेल खेल्दै 66 गोलको कीर्तिमान कायम गरेका छन्। स्पेनले फिफा विश्वकप 2026 उपाधि जितेको सम्बन्धी यो समाचार सँगसँगै हाम्रो समाचारको बिहान 7 बजेको विशेष बुलेटिन यही सकिन्छ। यो समाचार बुलेटिनबाट म सृजना बिदा चाहन्छु। नमस्ते।
15: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
16: छोराको उयो पनि नजिकै आइसक्यो। बच्चा ल्याउनु, बच्चा नल्याउनु, विवाहका लागि भोट भत्तेर टेन्ट कुर्सी भाँडाकुँडा युनिट लगायतका आवश्यक पर्ने सम्पूर्ण सामानहरू कहाँबाट चाहिँ ल्याउने होला त भन्ने।
17: तपाईँले त्यति पनि थाहा छैन खड्काजी, तपाईँले भनेको सम्पूर्ण सामानहरू त 32 रेन्टल एन्ड क्याटरिङ सर्भिस चरिकोटमा पाइहालिन्छ।
18: हजुरहरूकै सेवामा सम्पूर्ण नयाँ सामानको साथमा सदरमुकाम चरिकोटमा विवाह, व्रतबन्ध, सेमिनार, सभा, सम्मेलन, उत्सव, पिकनिक जस्ता विभिन्न कार्यक्रमका लागि हामीलाई सम्झनुहोस्। हामी आवश्यक परे भोजपति तथा शुभ कार्यका लागि अनुभवी तथा दक्ष कुक, वेटर, मसालजी उपलब्ध गराउँदछौ। यहाँ आवश्यक चाइनिज टेन्ट, चायर, कुर्सी, भाँडाकुँडा, कार्पेट, म्युजिक सिस्टम, बत्ती लगायतका सामानहरू भाडामा पाइनुका साथै हाफ तथा फुल क्याटरिङ पनि गरिन्छ।
19: ग्राहकको सन्तुष्टि नै हाम्रो सफलता। सम्पर्कको लागि कुमार श्रेष्ठ 98512482383, 98412482383 र कृष्ण श्रेष्ठ 98640021।
17: त्यसो रेन्टल एन्ड क्याटरिङ सर्भिस चरिकोट दोलखा।

0: दुलीखेल अस्पताल दुलखा अस्पताल दुलखा को सूचना।
1: धुलेखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकाले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ।
0: हाम्रा सेवाहरू
1: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्न 4 बजेसम्म ओपीडी सेवा,
0: 24 घण्टा आकस्मिक सेवा,
1: बालरोग विशेषज्ञ सेवा, इन्डोस्कोपी कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा,
0: डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा,
1: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना,
0: 24 घण्टा फार्मेसी सेवा,
1: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन,
0: हाड जोनी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकबाट दन्त सेवा,
1: हाड जोनी नसा सम्बन्धी विशेषज्ञ डाक्टरहरूद्वारा हड्डी भाँचेका, हड्डी खिएका, नसा च्यापिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा,
0: ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच,
1: रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइरोइड जाँच,
0: दिसा पिसाब खकार परीक्षण गरिनुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण,
2: विशेष मेसिनद्वारा नवजात शिशुको जन्मजात श्रवण समस्याहरूको परीक्षण तथा पहिचान, जिल्लाकै क वर्गको सुविधा सम्पन्न एम्बुलेन्स सेवा सञ्चालन।
1: अन्य थप जानकारीको लागि
2: सम्पर्क नम्बर 0494-12-020।
0: धुलिखेल अस्पताल दोलखा अस्पताल दोलखा।
3: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

परिशंकर संरक्षण क्षेत्र आयोजनाको अनुरोध। हाल देशभर मनसून सक्रिय भइरहेको छ। निरन्तर तथा अत्याधिक वर्षाका कारण बाढ़ी पहिरो भूछिया नदी कटान सड़क अवरोध आकस्मिक बाढ़ी तथा अन्य प्राकृतिक विपदका घटनाहरू हुने जोखिम उल्लेखनीय रूपमा बढ़ेको हुँदा यस परिस्थितिमा गौरीशंकर संरक्षण क्षेत्र भित्र बसोबास गर्ने सम्पूर्ण बासिन्दा स्थानीय समुदाय पर्यटक पद गौरीशंकर संरक्षण क्षेत्र आयोजनाको अनुरोध। हाल देशभर मनसून सक्रिय भइरहेको छ। निरन्तर

0: सावधानीहरू अपनाउन हुन अनुरोध गरिन्छ। मौसम पूर्वानुमान तथा सम्बन्धित निकायबाट जारी गरिएको सूचना तथा सुरक्षा चेतावनीहरू नियमित रूपमा पालना गरौं। पहिरो, बाढ़ी तथा भूक्षयको जोखिम भएका क्षेत्रहरूमा अनावश्यक आवत जावत नगरौं। निरन्तर वर्षा भइरहेको अवस्थामा भिरालो भूभाग, खोल्सा, नदी किना तथा जोखिमयुक्त स्थानमा बसोबास वा आवत जावत नगरौं। यात्रा वा पदयात्रामा निस्कन अघि मौसमको अवस्था तथा बाटोको अवस्था बारे जानकारी लिएर मात्र गर्ने गरौं। आपतकालीन अवस्थाका लागि आवश्यक खाद्यान्न, पिउने पानी, औषधि, टर्च लाइट, मोबाइल चार्जर, झटपट झोला, प्राथमिक उपचार बक्स लगायतका सामग्री तयारी अवस्थामा राखौं। मनसुनको बेला पानीका मुहानहरू दूषित हुन सक्ने भएकाले पिउने पानी उमालेर वा सुरक्षित रूपमा शुद्धिकरण गरेर मात्र प्रयोग गरौं। झाडा पखाला, हैजा जस्ता पानीजन्य रोगहरूबाट सचेत रहौं। बाल बालिका, ज्येष्ठ नागरिक, महिला तथा अपाङ्ग भएका व्यक्तिहरूको सुरक्षामा विशेष ध्यान दिऊ। सम्भावित जोखिम देखिएमा तत्काल सुरक्षित स्थानमा सरौं तथा सम्बन्धित निकायलाई जानकारी गराउ। वन क्षेत्रमा जाने, चरन तथा अन्य गतिविधि सञ्चालन गर्दा विशेष सावधानी अपनाऊ। संरक्षण क्षेत्रभित्र ट्रेकिङ, हाइकिङ गर्दा अनिवार्य रूपमा गौरीशंकर संरक्षण क्षेत्र आयोजना तथा सुरक्षा निकायद्वारा जारी गरिएको ट्राभल एडभाइजरी अनुसार यात्रा गरौं र कुनै पनि आपतकालीन अवस्था आइपरेमा नजिकको प्रहरी कार्य तथा जिक्यापलाई तत्काल जानकारी गराऊ। सतर्कता नै विपदबाट बस्ने सबैभन्दा प्रभावकारी उपाय हो। त्यसैले सतर्क बनाऊ, आफू पनि बचौ, अरूलाई पनि बचाऊ। राष्ट्रिय प्रकृति संरक्षण कोष, गौरीशंकर संरक्षण क्षेत्र आयोजना प्रधान कार्यालय सिंगटी दोलखाद्वारा जनहितमा जारी।
1: हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: तपाईँ कुनै सभा सम्मेलन गर्दै हुनुहुन्छ
1: वा तपाईँहरूलाई तालिम गोष्ठी र सेमिनारका लागि सुन्दर शान्त हलको आवश्यकता परेको छ
0: यदि छ भने आजै सम्पर्क गर्नुहोस्
1: चरीकोट चरीग्याङ स्थित हाम्रो रेडियोको सभा हल उपलब्ध छ
0: हाम्रा सुविधाहरू
2: 150 जना मानिस अट्न सक्ने सुविधा सम्पन्न सभा हल
0: सभा हलमै साउन्ड सिस्टम जडान गरिएको हुँदा बाहिरबाट महँगो शुल्क तिरेर साउन्ड सिस्टम भाडामा ल्याउनु नपर्ने
2: जेनेरेटरको 24 घण्टा व्यवस्था विद्युत आपूर्ति नभएको बेला पनि कार्यक्रम सञ्चालनमा कुनै बाधा नपर्ने
0: पर्याप्त पार्किङको व्यवस्था आवश्यकता अनुसार छत पनि प्रयोग गर्न सकिने
2: कार्यक्रमका लागि प्रोजेक्टरको आवश्यकता परे सोको समेत व्यवस्था हुने
0: र लामो अवधिको तालिम गोष्ठी गर्नु परेमा हल भाडामा विशेष छुटको व्यवस्था
1: अब टेन्सन गर्नै पर्दैन साउन्ड सिस्टम र ब्याकअप सहितको सुविधा सम्पन्न सभा हल सहुलियत मूल्यमा उपलब्ध छ
0: थप जानकारीका लागि सम्पर्क हाम्रो रेडियो 103.4 मेगाहर्ज चरीकोट चरीघाङ दोलखा 49.41 र 49.44
3: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज
4: आफे होइन ए पाँडे सोल्टी कसको टिभी बोकेर हिँड्यौ निकै हतारमा छौ त
5: कथै बारी लैलै कसको टिभी बोक्नु नि भित्ती आफ्नै टिभी बिग्रियो अनि बनाउन जान लागेको नि बनाउने पो कहाँ होला त होइन
4: त्यति कुरामा पनि चिन्ता गर्नु पर्छ त सदरमुकाम चरीकोटबाट चरीघ्याङ जाने बाटोमा रहेको हाम्रै चौधरी इलेक्ट्रोनिक्समा लैजाऊ न त्यहाँ त तिम्रो बिग्रेको टिभी मात्र होइन कि मोबाइल घडी सबै पनि हाल्छ नि सकिगयो नि
5: त्यसो भए म पनि त्यतैतिर लागिहाल्छु नि होइन त
2: अब आउनुहोस् हाम्रै चौधरी इलेक्ट्रोनिक्समा 32 इन्चदेखि माथिको एलइडी किन्दा डिस्काउन्ट सितैमा
6: ए हाफ फ्रिज डी फ्रिज एलइडी एलसीडी टिभी मोबाइल साउन्ड सिस्टम सुपथ मूल्यमा पाउनुका साथै सबै प्रकारका टिभी मोबाइल र अन्य इलेक्ट्रोनिक सामानहरू मर्मत गरिन्छ यसका साथै विवाह गोष्ठी सेमिनार व्रत बन्ध र अन्य कार्यक्रमका लागि साउन्ड सिस्टम भाडामा पनि पाइन्छ
7: टिभी मोबाइल र अन्य इलेक्ट्रोनिक सामान मर्मत गर्ने ट्रेनिङको पनि सुविधा छ यसमा विशेष गरी 5 जनाको समूह बनाएर आएमा 1 जनालाई छुटको पनि व्यवस्था गरिएको छ
8: प्रोप्राइटर नरेन्द्र चौधरी चौधरी इलेक्ट्रोनिक्स चरीकोट चरीघ्याङ थप जानकारीका लागि सम्पर्क नम्बर 98 44 89 42 र 98 44 01 60 814

0: के तपाईँ लोकल र उन्नत जातका खाद्यान्नका बिउको खोजी गर्दै हुनुहुन्छ?
1: उन्नत जात र गुणस्तरीय बिउ भए मात्रै हामीले चाहे जस्तो उत्पादन गर्न सक्छौ। यदि तपाईँ पनि यसको खोजीमा हुनुहुन्छ भने अन्त टाढा जानै पर्दैन।
0: नालडुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड, 3204 साबिक काभ्रे गाविस वडा नम्बर 6 बगरमा तपाईँले यो सुविधा पाउन सक्नुहुनेछ।
1: यहाँ विभिन्न उन्नत जातका धान, गहुँ, मकै, कोदो, फापर, जौका बिउहरूका साथै लोकल बिउहरू सुपथ मूल्यमा उपलब्ध छ। युरिया, डीएपी, पोटास लगायतका रासायनिक मलका लागि पनि हामीलाई सम्झनुहोस्।
0: थप जानकारीका लागि सम्पर्क 9844463878 र 9844011725। नालढुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड, 3204 काभ्रे बगर दोलखा।
2: के तपाईँ चरीकोट काठमाडौँ यात्रा आरामदायी, सहज र भरपर्दो बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने अब रोज्नुहोस् खाँडादेवी यातायात प्रणाली। अब चरीकोटबाट काठमाडौँ जान बिहान 5 बजेदेखि दिउँसो 4 बजेसम्म नियमित गाड़ी सेवा, आरामदायी सिट सहित 14 जनासम्म सहज यात्रा गर्न सकिने सुविधा। यात्रुको आवश्यकता र सहजतालाई ध्यानमा राख्दै बीचबीचमा आवश्यक स्थानमा रोकिने व्यवस्था पनि। परिवार, साथीभाइ वा समूह यात्राका लागि रिजर्भ सेवा अझ सहज, सुरक्षित र सुविधाजनक छ। चरीकोटमा टिकट पाइने स्थान एम्रोसिया होटलको भुइँ तलामा तथा सातो बाटो प्रहरी चौकी नजिक। सम्पर्क नम्बर 97-61-13-21-44, 97-61-13-21-45। काठमाडौँबाट चरीकोट आउनका लागि जडीबुटीबाट टिकट सेवा उपलब्ध छ। आराम, सहज र विश्वास दिनु यात्राका लागि खाँडादेवी यातायात प्रणाली, चरीकोट दोलखा।
3: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: तपाई आफ्नो स्वास्थ्य प्रति सचेत हुन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने सिंगटी हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्रहरीले गुणस्तरीय र भरपर्दो स्वास्थ्य सेवा ल्याएको छ। आजै सम्पर्क गरी आफ्नो स्वास्थ्य जाँच गराउनुहोला। हाम्रा सेवाहरू अनुभवी स्वास्थ्य कर्मीबाट ओपीडी सेवा तथा स्वास्थ्य परामर्श, चौबिसै घण्टा इमर्जेन्सी सेवा, आँखा सम्बन्धी सेवा, दन्त सेवा, फार्मेसी सेवा, एक्सरे, भिडियो एक्सरे, रक्त परीक्षण, होम सर्भिस, ल्याब सेवा र निशुल्क टिकट, अन्य विभिन्न सेवाहरू। सिंगटी हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्रहरी, बिगुचार, सिंगटी, लामापगर जाने बाटोको दायाँ पट्टि। सम्पर्क नम्बर 9767 39 57 22।
1: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: पेक्षा कस्तो खल्लो दूध पानी मिसाएको रहेछ, हामी त खाँदैनौ।
1: होइन है बुढा, डीडीसी को लोगो नभएको यो खुल्ला दुध कहाँबाट लिएर आएको?
2: बच्चाहरूले पनि खाएनन्, झन् चिया त पटक्कै मिठो छैन। अलि राम्रो दुध ल्याउन सक्दैनौ?
3: हेर हेर यो बुढीको गनगन, मिठो दुध यो चरीकोट बजारमा कहाँ पाइन्छ र?
2: तिमी कुन जमानामा छौ? दोलखा डेरीको डीडीसी दुध लिएर आऊ न।
3: ल ल, म दोलखा डेरीको नम्बर 1 डीडीसी दुध नै लिएर आइहाल्छु।
0: आहा, कति मिठो दुध! अब देखि सधैँ डीडीसी दुध नै लिएर आउनुहोस् है बाबा।
4: हजुर, नेपाल सरकारको स्वामित्व भएको दुग्ध विकास संस्थान डीडीसीको व्यवस्थापनमा सञ्चालन भइरहेको दोलखा डेरीबाट उत्पादन भएको चरीकोट बजारको नम्बर 1 डीडीसी दुध, दही, पेडा, खुवा, घिउ, पनिर लगायतका दुग्ध पदार्थहरू नजिकैको डिलर वा खुद्रा विक्रेताबाट खरिद गरी सधैँ उपभोग गरौं। साथै यस डेरीले जिल्लाका विभिन्न गाविसहरूमा दुध संकलन केन्द्र स्थापना गरिरहेको हुँदा दुध बिक्रीका लागि तत्काल सम्पर्क राख्नु हुन कृषकहरूलाई हार्दिक अनुरोध गरिन्छ।
5: बिक्री केन्द्रहरू चरीकोट बजार, दोलखा बजार, जिरी, मैना पोखरी र सिंगटी बजार। संकलन केन्द्रहरू बोच, साखिने, सुस्ता, सिमती, जपे, भिरकोट साथै कारखाना र परका क्षेत्रहरू।
4: दोलखा दुग्ध उद्योग लिमिटेड, चरीकोट, दोलखा। सम्पर्क 0949-421-020।
0: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: उद्योग लिमिटेड चैकोट दोलखा संपर्क 049-421-2020
1: तपाईं सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: धुलीखेल अस्पताल दुलखा अस्पताल दुलखाको सूचना।
1: धुलीखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकाले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ।
0: हाम्रा सेवाहरू
1: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्ह 4 बजेसम्म ओपीडी सेवा,
0: 24 घण्टा आकस्मिक सेवा,
1: बाल रोग विशेषज्ञ सेवा, इन्डोस्कोपी कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा,
0: डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा,
1: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना,
0: 24 घण्टा फार्मेसी सेवा,
1: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन,
0: हाड जोनी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकबाट दन्त सेवा,
1: हाड जोनी नसा सम्बन्धी विशेषज्ञ डाक्टरहरूद्वारा हड्डी भाँचेका, हड्डी खिएका, नसा च्यापिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा,
0: ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच,
1: रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइरोइड जाँच,
0: दिशा पिसाब खकार परीक्षण गरिनुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण,
2: विशेष मेसिनद्वारा नवजात शिशुको जन्मजात श्रवण समस्याहरूको परीक्षण तथा पहिचान, जिल्लाकै क वर्गको सुविधा सम्पन्न एम्बुलेन्स सेवा सञ्चालन।
1: अन्य थप जानकारीको लागि
2: सम्पर्क नम्बर 0494-12-020।
0: धुलीखेल अस्पताल दोलखा अस्पताल दोलखा।

0: हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
1: होइनै पाँडे, त राम्रो लुगा लगाएर पो हिँडेछस्, कता जान लागिस्? बिहे तिर हो कि क्या हो?
2: कहाँबाट बिहेमा जानु? यो त मनोकामनाको कमाल पो हो त। बरु त पनि मनोकामना गएर आकर्षक लुगाहरू हालिहाल, होइन?
1: लुगाहरू हाल्ने कि नहाल्ने कि खै म त केही सोच्नै सक्दिन। तनावै तनाव छ, गोजीमा 2 रुपियाँ छैन।
3: होइन पाण्डहरू चाहिँ के कुराकानी गर्न लागेको हो?
2: के हुनु नि बित्ति, मनोकामनाको कुरा हो नि, होइन?
1: हो नि पाँडे, मनोकामना नै किन? बरु भन् न, यहाँ के को सुविधा छ, म पनि सुनिहालौ न।
2: यहाँ स्वदेशी तथा विदेशी कपडाबाट आधुनिक डिजाइनमा सुट तयार गरिनुका साथै कलेज एवं बोर्डिङ स्कुलको ड्रेस र तयारी पोसाकहरू पाउनुका साथै 10% छुटको पनि व्यवस्था छ नि, होइन?
1: उसो भए पाँडे गइहालौ नि, ढिला नगरौ न।
2: कहाँ हुनु नि, कृषि विकास बैंक अगाडि छ नि, होइन?
3: पाण्डहरू गइहालौ न।
4: साथै भीमेश्वर नगरपालिका भित्रका शिक्षकहरूको ड्रेस, स्कूल कलेजका विद्यार्थीहरूको ड्रेस पाइनुका साथै अर्डर बमोजिम तयार पार्नु परेमा मनोकामना टेलर्सलाई सम्झनुहोस्।
5: ग्रुप फाइटर उमेश थापा। थप जानकारीका लागि सम्पर्क 98 44 0 65 293 र 98 44 21 11 99।

नयाँ नेपालको नयाँ आवाज, आवाज विहीनहरूको आवाज, जन आवाज, हाम्रो रेडियो 103.4 मेगाहर्ज।

श्रद्धालु भक्तजनहरूमा हार्दिक निमन्त्रणा। दोलखा जिल्ला गौरीशंकर गाउँपालिका वडा नम्बर 8 खारे कसेरी स्थित विश्वरूप धाममा पवित्र श्रावण महिनाभर भव्य धार्मिक मेला तथा विशेष पूजा आराधनाको आयोजना गरिएको हुँदा पारिवारिक सुख शान्ति समृद्धि र आध्यात्मिक कल्याणको कामना गर्दै सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई विश्वरूप धाम

यस धाममा भगवान शिव ब्रह्मा विष्णु महेश नाग नागिनी तथा 33 कोटी देवी देवता प्रति श्रद्धा पूर्वक पूजा अर्चना गरिनेछ। श्रावण महिनाको प्रत्येक सोमबार विशेष रुद्राभिषेक भजन कीर्तन दीप प्रज्वलन तथा प्रसाद वितरणको व्यवस्था गरिनेछ। विश्वरूप धाम परिवार गौरीशंकर गाउँपालिका वडा नम्बर 8 खारे कसेरी।

0: के तपाईँ लोकल र उन्नत जातका खाद्यान्नका बिउको खोजी गर्दै हुनुहुन्छ?
1: उन्नत जात र गुणस्तरीय बिउ भए मात्रै हामीले चाहे जस्तो उत्पादन गर्न सक्छौ। यदि तपाईँ पनि यसको खोजीमा हुनुहुन्छ भने अन्त टाढा जानै पर्दैन।
0: नालडुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड 3204 साबी काभ्रे गाविस वडा नम्बर 6 बगरमा तपाईँले यो सुविधा पाउन सक्नुहुनेछ।
1: यहाँ विभिन्न उन्नत जातका धान, गहुँ, मकै, कोदो, फापर, जौका बिउहरूका साथै लोकल बिउहरू सुपथ मूल्यमा उपलब्ध छ। युरिया, डीएपी, पोटास लगायतका रासायनिक मलका लागि पनि हामीलाई सम्झनुहोस्।
0: थप जानकारीका लागि सम्पर्क 9844-46-63-78 र 9844-011-725। नालढुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड 3204 काभ्रे बगर दोलखा।

0: गौरीशंकर संरक्षण क्षेत्र आयोजनाको अनुरोध। हाल देशभर मनसून सक्रिय भइरहेको छ। निरन्तर तथा अत्याधिक वर्षाका कारण बाढ़ी पहिरो बुछिया नदी कटान सड़क अवरोध आकस्मिक बाढ़ी तथा अन्य प्राकृतिक विपदका घटनाहरू हुने जोखिम उल्लेखनीय रूपमा बढ़ेको हुँदा यस परिस्थितिमा गौरीशंकर संरक्षण क्षेत्र भित्र बसोबास गर्ने सम्पूर्ण बासिन्दा स्थानीय समुदाय पर्यटक पदयात्री तथा सरकारवाला निकायहरूले निम्न सावधानीहरू अपनाउनु हुन अनुरोध गरिन्छ। मौसम पूर्वानुमान तथा सम्बन्धित निकायबाट जारी गरिएको सूचना तथा सुरक्षा चेतावनीहरू नियमित रूपमा पालना गरौं। पहिरो बाढ़ी तथा भूक्षयको जोखिम भएका क्षेत्रहरूमा अनावश्यक आवतजावत नगरौं। निरन्तर वर्षा भइरहेको अवस्थामा बिरालो भूभाग खोल्सा नदी किना तथा जोखिमयुक्त स्थानमा बसोबास वा आवतजावत नगरौं। यात्रा वा पदयात्रामा निस्कनु अघि मौसमको अवस्था तथा बाटोको अवस्था बारे जानकारी लिएर मात्र गर्ने गरौं। आपतकालीन अवस्थाका लागि आवश्यक खाद्यान्न, पिउने पानी, औषधि, टर्च लाइट, मोबाइल चार्जर, झटपट झोला, प्राथमिक उपचार बक्स लगायतका सामग्री तयारी अवस्थामा राखौं। मनसूनको बेला पानीका मुहानहरू दूषित हुन सक्ने भएकाले पिउने पानी उमालेर वा सुरक्षित रूपमा शुद्धिकरण गरेर मात्र प्रयोग गरौं। झाडा पखाला, हैजा जस्ता पानीजन्य रोगहरूबाट सचेत रहौं। बाल बालिका, ज्येष्ठ नागरिक, महिला तथा अपंग भएका व्यक्तिहरूको सुरक्षामा विशेष ध्यान दिऊ। सम्भावित जोखिम देखिएमा तत्काल सुरक्षित स्थानमा सरौं तथा सम्बन्धित निकायलाई जानकारी गराउ। वन क्षेत्रमा जाने चरण तथा अन्य गतिविधि सञ्चालन गर्दा विशेष सावधानी अपनाऊ। संरक्षण क्षेत्रभित्र ट्रेकिङ, हाइकिङ गर्दा अनिवार्य रूपमा गौरीशंकर संरक्षण क्षेत्र आयोजना तथा सुरक्षा निकायद्वारा जारी गरिएको ट्राभल एडभाइजरी अनुसार यात्रा गरौं र कुनै पनि आपतकालीन अवस्था आइपरेमा नजिकको प्रहरी कार्यालय तथा जिक्यापलाई तत्काल जानकारी गराउ। सतर्कता नै विपदबाट बस्ने सबैभन्दा प्रभावकारी उपाय हो। त्यसैले सतर्क बनाऊ, आफू पनि बचौ, अरूलाई पनि बचाऊ। राष्ट्रिय प्रकृति संरक्षण कोष गौरीशंकर संरक्षण क्षेत्र आयोजना प्रधान कार्यालय सिंगटी दोलखाद्वारा जनहितमा जारी।
1: हाम्रो रेडियो 103.4 मेगाहर्ज।
2: आफै होइन ए पाँडे सोल्टे, कसको टिभी बोकेर हिँड्यौ? निकै हतारमा छौ त।
3: गठै बरी लैलै, कसको टिभी बोक्नु नि भिटी? आफ्नै टिभी बिग्रियो अनि बनाउन जान लागेको नि, बनाउने पो कहाँ होला त? होइन
2: ल, त्यति कुरामा पनि चिन्ता गर्नु पर्छ त। सदरमुकाम चरीकोटबाट चरी घ्याङ जाने बाटोमा रहेको हाम्रै चौधरी इलेक्ट्रोनिक्समा लैजाऊ न। त्यहाँ त तिम्रो बिग्रेको टिभी मात्र होइन कि, मोबाइल घडी सबै पनि हाल्छ नि। सके गर्ने
3: ए हो र, त्यसो भए म पनि त्यतैतिर लागिहाल्छु नि। होइन त,
4: अब आउनु हाम्रै चौधरी इलेक्ट्रोनिक्समा। 32 इन्च देखि माथिको एलईडी किन्दा डिस होम सिपेमा
5: यहाँ फ्रिज, डी फ्रिज, एलईडी, एलसीडी टिभी, मोबाइल, साउन्ड सिस्टम सुपथ मूल्यमा पाउनुका साथै सबै प्रकारका टिभी, मोबाइल र अन्य इलेक्ट्रोनिक सामानहरू मर्मत गरिन्छ। यसका साथै विवाह, गोष्ठी, सेमिनार, व्रत बन्ध र अन्य कार्यक्रमका लागि साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
6: टिभी, मोबाइल र अन्य इलेक्ट्रोनिक सामान मर्मत गर्ने ट्रेनिङको पनि सुविधा छ। यसमा विशेष गरी 5 जनाको समूह बनाएर आएमा 1 जनालाई छुटको पनि व्यवस्था गरिएको छ।
7: प्रोप्राइटर नरेन्द्र चौधरी, चौधरी इलेक्ट्रोनिक्स, चरीकोट, चरीख्याङ। थप जानकारीका लागि सम्पर्क नम्बर 98449412 र 98440161414।

0: तपाई आफ्नो स्वास्थ्य प्रति सचेत हुन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने सिंगुटी हेल्थ केयर एण्ड डायग्नोस्टिक सेन्टर प्रणालीले गुणस्तरीय र भरपर्दो स्वास्थ्य सेवा ल्याएको छ। आजै सम्पर्क गरी आफ्नो स्वास्थ्य जाँच गराउनुहोला। हाम्रा सेवाहरू अनुभवी स्वास्थ्य कर्मीबाट ओपीडी सेवा तथा स्वास्थ्य परामर्श, चौबिसै घण्टा इमर्जेन्सी सेवा, आँखा सम्बन्धी सेवा, दन्त सेवा, फार्मेसी सेवा, एक्सरे, भिडियो एक्सरे, रक्त परीक्षण, होम सर्भिस, ल्याब सेवा र निशुल्क टिकट, अन्य विभिन्न सेवाहरू। सिंगेटी हेल्थ केयर एण्ड डायग्नोस्टिक सेन्टर प्रणाली, बेगुचार सिंगेटी, लामापगर जाने बाटोको दायाँ पट्टी। सम्पर्क नम्बर 97 69 42।
1: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: 哥，出来个位把你拿的对岸好哥，我站了路，我站了了路，没完个垃圾我站着顶都过谁完了，过来扭扭个垃圾，俺我先管你，好我那啥我老都干，我再见扭扭了，咋我听你？
1: 耶，他为了弟弟把你抬起来看看你，他为了把你个上铺的上门儿都背的是 rental and catering service 这个他妈白眼睛。
0: 哎，我抓一个万一好，我喜欢好一点好的。
2: हजुर हरकी सेवामा सम्पूर्ण नयाँ सामानको साथमा सदरमुकाम सरीकोटमा विवाह व्रतबन्ध सेमिनार सभा सम्मेलन उत्सव पिकनिक जस्ता विभिन्न कार्यक्रमका लागि हामीलाई सम्झनुहोस्। हामी आवश्यक परे भोजपति तथा शुभ कार्यका लागि अनुभवी तथा दक्ष कुक वेटर मसालजी उपलब्ध गराउँदछौ। यहाँ आवश्यक चाइनिज टेन्ट सायर कुर्सी भाँडाकुँडा कार्पेट म्युजिक सिस्टम बत्ती लगायतका सामानहरू भाडामा पाइनुका साथै हाफ तथा फुल क्याटरिङ पनि गरिन्छ।
3: ग्राहकको सन्तुष्टि नै हाम्रो सफलता। सम्पर्कको लागि कुमार श्रेष्ठ 98512482883 98410228883 र कृष्ण श्रेष्ठ 98640021।
4: वैद्यश्वर रेन्टल एन्ड क्याटरिङ सर्भिस चरिकोट दोलखा।
5: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: तपाई कुनै सभा सम्मेलन गर्दै हुनुहुन्छ
1: वा तपाईहरूलाई तालिम गोष्ठी र सेमिनारका लागि सुन्दर शान्त हलको आवश्यकता परेको छ
0: यदि छ भने आजै सम्पर्क गर्नुहोस्
1: चरीकोट चरीघ्याङ स्थित हाम्रो रेडियोको सभा हल उपलब्ध छ
0: हाम्रा सुविधाहरू
2: 150 जना मानिस अट्न सक्ने सुविधा सम्पन्न सभा हल
0: सभाहलमै साउन्ड सिस्टम जडान गरिएको हुँदा बाहिरबाट महँगो शुल्क तिरेर साउन्ड सिस्टम भाडामा ल्याउनु नपर्ने
2: जेनेरेटरको 24 घण्टा व्यवस्था विद्युत आपूर्ति नभएको बेला पनि कार्यक्रम सञ्चालनमा कुनै बाधा नपर्ने
0: पर्याप्त पार्किङको व्यवस्था आवश्यकता अनुसार छत पनि प्रयोग गर्न सकिने
2: कार्यक्रमका लागि प्रोजेक्टरको आवश्यकता परे सोको समेत व्यवस्था हुने
0: र लामो अवधिको तालिम गोष्ठी गर्नु परेमा हल भाडामा विशेष छुटको व्यवस्था
1: अब टेन्सन गर्नै पर्दैन साउन्ड सिस्टम र ब्याकअप सहितको सुविधा सम्पन्न सभा हल सहुलियत मूल्यमा उपलब्ध छ
0: थप जानकारीका लागि सम्पर्क हाम्रो रेडियो 103.4 मेगाहर्ज चरीकोट चरीघ्याङ दोलखा 94.1 FM 802 र 94.1 FM 844
3: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज
4: पहिले बाँडे त राम्रो लुगा लगाएर पो हिँडेछस् कता जान लागिस् बिहे तिर हो कि क्या हो
5: कहाँ बाटो बिहेमा जानु यो त मनोकामनाको कमाल पो हो त बरु त पनि मनोकामना गएर आकर्षक लुगाहरू हालिहाल होइन
4: लुगाहरू हाल्ने कि नहाल्ने कि खै म त केही सोच्नै सक्दिनँ तनावै तनाव छ गोजीमा 2 रुपियाँ छैन
6: होइन पाण्डवहरू के कुराकानी गर्न लागेको हो
5: के हुनु नि बित्ती मनोकामनाको कुरा हो नि होइन
4: हो नि पाँडे मनोकामना नै किन बरु भन्न यहाँ के को सुविधा छ म पनि सुनिहालौ न
5: यहाँ स्वदेशी तथा विदेशी कपडाबाट आधुनिक डिजाइनमा सुट तयार गरिनुका साथै कलेज एवं बोर्डिङ स्कुलको ड्रेस र तयारी पोसाकहरू पाउनुका साथै 10% छुटको पनि व्यवस्था छ नि होइन
4: उसो भए पाँडे गइहालौ नि ढिला नगरौ न
5: कहाँ हुनु नि कृषि विकास बैङ्क अगाडि छ नि होइन
6: पाण्डुहरू गइहालौ न सकिगो नि
7: साथै भीमेश्वर नगरपालिका भित्रका शिक्षकहरूको ड्रेस स्कूल कलेजका विद्यार्थीहरूको ड्रेस पाइनुका साथै अर्डर बमोजिम तयार पार्नु परेमा मनोकामना टेलर्सलाई सम्झनुहोस्
8: प्रोपाइटर उमेश थापा थप जानकारीका लागि सम्पर्क 98 44 065 293 र 98 44 21 11 99

0: दुलीखेल अस्पताल दुलखा अस्पताल दुलखा को सूचना।
1: धुलेखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकाले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ।
0: हाम्रा सेवाहरू
1: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्न 4 बजेसम्म ओपीडी सेवा,
0: 24 घण्टा आकस्मिक सेवा,
1: बालरोग विशेषज्ञ सेवा, इन्डोस्कोपी कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा,
0: डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा,
1: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना,
0: 24 घण्टा फार्मेसी सेवा,
1: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन,
0: हाड जोनी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकबाट दन्त सेवा,
1: हाड जोनी नसा सम्बन्धी विशेषज्ञ डाक्टरहरूद्वारा हड्डी भाँचेका, हड्डी खिएका, नसा च्यापिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा,
0: ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच,
1: रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइरोइड जाँच,
0: दिशा पिसाब खकार परीक्षण गरिनुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण,
2: विशेष मेसिनद्वारा नवजात शिशुको जन्मजात श्रवण समस्याहरूको परीक्षण तथा पहिचान, जिल्लाकै क वर्गको सुविधा सम्पन्न एम्बुलेन्स सेवा सञ्चालन।
1: अन्य थप जानकारीको लागि
2: सम्पर्क नम्बर 0494-12-020।
0: धुलेखेल अस्पताल दोलखा अस्पताल दोलखा।
3: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

के तपाई चरीकोट काठमाडौँ यात्रा आरामदायी सहज र भरपर्दो बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने अब रोज्नुहोस् खाडादेवी यातायात प्रणाली। अब चरीकोटबाट काठमाडौँ जान बिहान 5 बजेदेखि दिउँसो 4 बजेसम्म नियमित गाड़ी सेवा, आरामदायी सीट सहित 14 जनासम्म सहज यात्रा गर्न सकिने सुविधा। यात्रुको आवश्यकता र सहजतालाई ध्यानमा राख्दै बीचबीचमा आवश्यक स्थानमा रोकिने व्यवस्था पनि। परिवार, साथीभाइ वा समूह यात्राका लागि रिजर्भ सेवा अझ सहज, सुरक्षित र सुविधाजनक छ। चरीकोटमा टिकट पाइने स्थान एम्रोसिया होटलको भुइँतलामा तथा सादो बाटो प्रहरी चौकी नजिक। सम्पर्क नम्बर 97-61-13-21-44 97-61-13-21-45। काठमाडौँबाट चरीकोट आउनका लागि जडीबुटीबाट टिकट सेवा उपलब्ध छ। आराम, सहज र विश्वासिलो यात्राका लागि खाडादेवी यातायात प्रणाली।

0: तपाई आफ्नो स्वास्थ्य प्रति सचेत हुन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने सिंगोटी हेल्थ केयर एण्ड डायग्नोस्टिक सेन्टर प्रणालीले गुणस्तरीय र भरपर्दो स्वास्थ्य सेवा ल्याएको छ। आजै सम्पर्क गरी आफ्नो स्वास्थ्य जाँच गराउनुहोला। हाम्रा सेवाहरू अनुभवी स्वास्थ्य कर्मीबाट ओपीडी सेवा तथा स्वास्थ्य परामर्श, चौबिसै घण्टा इमर्जेन्सी सेवा, आँखा सम्बन्धी सेवा, दन्त सेवा, फार्मेसी सेवा, एक्सरे, भिडियो एक्सरे, रक्त परीक्षण, होम सर्भिस, ल्याब सेवा र निशुल्क टिकट, अन्य विभिन्न सेवाहरू। सिंगेटी हेल्थ केयर एण्ड डायग्नोस्टिक सेन्टर प्रणाली, बेगुचार सिंगेटी, लामा बगर जाने बाटोको दायाँ पट्टी। सम्पर्क नम्बर 9767-39-57-22।
1: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
2: के तपाईँ लोकल र उन्नत जातका खाद्यान्नका बिउको खोजी गर्दै हुनुहुन्छ?
3: उन्नत जात र गुणस्तरीय बिउ भए मात्रै हामीले चाहे जस्तो उत्पादन गर्न सक्छौ। यदि तपाईँ पनि यसको खोजीमा हुनुहुन्छ भने अन्त टाढा जानै पर्दैन।
2: नालडुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड, 32/4 साबिक काभ्रे गाविस, वडा नम्बर 6 बगरमा तपाईले यो सुविधा पाउन सक्नुहुनेछ।
3: यहाँ विभिन्न उन्नत जातका धान, गहुँ, मकै, कोदो, फापर, जौका बिउहरूका साथै लोकल बिउहरू सुपथ मूल्यमा उपलब्ध छ। युरिया, डीएपी, पोटास लगायतका रासायनिक मलका लागि पनि हामीलाई सम्झनुहोस्।
2: थप जानकारीका लागि सम्पर्क 9844-46-63-78 र 9844-011-725। नालढुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड, 32/4 काभ्रे बगर दोलखा।

0: बाक्लो रोप्यो भन्दै थियो अनि मिलाएर रोप है, मैले त बाक्लो रोपेको छैन, तिमीले के गर्यो कुन्नि? ए बाउसी भाइ, त्यो खाली खालिदिनु
1: ल।

0: 朝大哥我也把你拿去这爱好哦，我站了路我站了了路，没完跟垃圾我站了电都过去完了，过来牛你是啷个的啊，我先管你好，我那啥我那都干，我再给牛牛了再问题你
1: 耶。他为了弟弟把你抬起来看看你，他为了把你个想不能想不能的背地是人的脸，改成啥比啥个么白眼人精。
0: 哎，我抓一个万一好，我喜欢好人的好子。
2: हजुर हरकी सेवामा सम्पूर्ण नयाँ सामानको साथमा सदरमुकाम सरिकोटमा विवाह व्रत बन्ध सेमिनार सभा सम्मेलन उत्सव पिकनिक जस्ता विभिन्न कार्यक्रमका लागि हामीलाई सम्झनुहोस्। हामी आवश्यक परे भोजपति तथा शुभ कार्यका लागि अनुभवी तथा दक्ष कुक वेटर मसालजी उपलब्ध गराउँदछौ। यहाँ आवश्यक चाइनिज टेन्ट चायर कुर्सी भाँडाकुँडा कार्पेट म्युजिक सिस्टम बत्ती लगायतका सामानहरू भाडामा पाइनुका साथै हाफ तथा फुल क्याटरिङ पनि गरिन्छ।
3: ग्राहकको सन्तुष्टि नै हाम्रो सफलता। सम्पर्कको लागि कुमार श्रेष्ठ 9852428883 9842228883 र कृष्ण श्रेष्ठ 9864002041।
4: वैद्यश्वर रेन्टल एन्ड क्याटरिङ सर्भिस चरिकोट दोलखा।
5: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: लौ न लौ लौ चट्याङ पर्ने आटो सबैजना यता आओ त यता यो ठुलो रुखको फेदमा बसौ।
1: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
2: हो र?
1: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
2: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
1: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
2: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
1: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतया दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।

मान्यो भने लान्छु नमानेमा तान्छु खेतैबाट भगाउँछु।

तो से थकना नहीं मिटे कल पर।

माया को हल्के मन पर।

Ali Matias, that's not a kind of team, Matias,

Suerte, suerte, suerte. Suerte.

0: ए बाबु अँध्यारो छ, टर्च बालेर जाऊ।
1: आ पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु कि।
0: बर्खाको बेला छ, अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
1: है, बल्ल सम्झे, सर्पको टुकाईबाट बस्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुला हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
0: अनि सर्पको टोकाईबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
1: भन्नुभयो नि, मिसले त घर वरिपरि दुलोहरू पुर्ने र तालतलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
0: हो, सावधानी अपनाउँदा सर्पको टोकाईबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
2: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: यो हो हाम्रो रेडियो 103.4 MHz।
5: होइन बाँडे, त त राम्रो लुगा लगाएर पो हिँडेछ, कता जान लागिस्? बिहेतिर हो कि क्या हो?
6: कहाँबाट बिहेमा जानु? यो त मनोकामनाको कमाल पो हो त। बरु त पनि मनोकामना गएर आकर्षक लुगाहरू हालिहाल, होइन?
5: लुगाहरू हाल्ने कि नहाल्ने कि खै म त केही सोच्नै सक्दिनँ। तनावै तनाव छ, गोजीमा 2 रुपियाँ छैन।
7: होइन पाण्डवहरू चाहिँ के कुराकानी गर्न लागेको हो?
6: के हुनु नि दिदी, मनोकामनाको कुरा हो नि, होइन?
5: हो नि पाँडे, मनोकामना नै किन, बरु भन्न यहाँ के को सुविधा छ, म पनि सुनिहालौ न।
6: यहाँ स्वदेशी तथा विदेशी कपडाबाट आधुनिक डिजाइनमा सुट तयार गरिनुका साथै कलेज एवं बोर्डिङ स्कुलको ड्रेस र तयारी पोसाकहरू पाउनुका साथै 10% छुटको पनि व्यवस्था छ नि, होइन?
5: उसो भए पाँडे गइहालौ नि, ढिला नगरौ न।
6: कहाँ हुनु नि, कृषि विकास बैंक अगाडि छ नि, होइन?
7: पाण्डवहरू गइहालौ न, सकिगयो नि।
3: साथै भीमेश्वर नगरपालिका भित्रका शिक्षकहरूको ड्रेस, स्कूल कलेजका विद्यार्थीहरूको ड्रेस पाइनुका साथै अर्डर बमोजिम तयार पार्नु परेमा मनोकामना टेलर्सलाई सम्झनुहोस्।
8: ग्रुप राइटर उमेश थापा, थप जानकारीका लागि सम्पर्क 98 44 0 65 293 र 98 44 21 11 99।

श्रद्धालु भक्तजनहरूमा हार्दिक निमन्त्रणा। दोलखा जिल्ला गौरीशंकर गाउँपालिका वडा नम्बर 8 खारे कसेरी स्थित विश्वरूप धाममा पवित्र श्रावण महिनाभर भव्य धार्मिक मेला तथा विशेष पूजा आराधनाको आयोजना गरिएको हुँदा पारिवारिक सुख शान्ति समृद्धि र आध्यात्मिक कल्याणको कामना गर्दै सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई विश्वरूप धाममा

0: यस धाममा भगवान शिव ब्रह्मा विष्णु महेश नाग नागिनी तथा 33 कोटी देवी देवता प्रति श्रद्धा पूर्वक पूजा अर्चना गरिनेछ।
1: श्रावण महिनाको प्रत्येक सोमबार विशेष रुद्राभिषेक भजन कीर्तन दीप प्रज्वलन तथा प्रसाद वितरणको व्यवस्था गरिनेछ।
0: विश्वरूप धाम परिवार गौरी शंकर गाउँपालिका वड नम्बर 8 खारे कसेरी।
2: तपाईं सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: गौरी शंकर संरक्षण क्षेत्र आयोजनाको अनुरोध। हाल देशभर मनसून सक्रिय भइरहेको छ। निरन्तर तथा अत्याधिक वर्षाका कारण बाढ़ी पहिरो भूछिया नदी कटान सड़क अवरोध आकस्मिक बाढ़ी तथा अन्य प्राकृतिक विपदका घटनाहरू हुने जोखिम उल्लेखनीय रूपमा बढ़ेको हुँदा यस परिस्थितिमा गौरीशंकर संरक्षण क्षेत्र भित्र बसोबास गर्ने सम्पूर्ण बासिन्दा स्थानीय समुदाय पर्यटक पदयात्री तथा सरकारवाला निकायहरूले निम्न सावधानीहरू अपनाउनु हुन अनुरोध गरे। मौसम पूर्वानुमान तथा सम्बन्धित निकायबाट जारी गरिएको सूचना तथा सुरक्षा चेतावनीहरू नियमित रूपमा पालना गरौं। पहिरो बाढ़ी तथा भूछिएको जोखिम भएका क्षेत्रहरूमा अनावश्यक आवतजावत नगरौं। निरन्तर वर्षा भइरहेको अवस्थामा बिरालो भूभाग खोल्सा नदी किनार तथा जोखिमयुक्त स्थानमा बसोबास वा आवतजावत नगरौं। यात्रा वा पदयात्रामा निस्कनु अघि मौसमको अवस्था तथा बाटोको अवस्था बारे जानकारी लिएर मात्र गर्ने गरौं। अवस्थाका लागि आवश्यक खाद्यान्न पिउने पानी औषधि टर्च लाइट मोबाइल चार्जर झटपट झोला प्राथमिक उपचार बक्स लगायतका सामग्री तयारी अवस्थामा राखौ। मनसूनको बेला पानीका मुहानहरू दूषित हुन सक्ने भएकाले पिउने पानी उमालेर वा सुरक्षित रूपमा शुद्धिकरण गरेर मात्र प्रयोग गरौं। झाडा पखाला हैजा जस्ता पानीजन्य रोगहरूबाट सचेत रहौं। बाल बालिका ज्येष्ठ नागरिक महिला तथा अपाङ्ग भएका व्यक्तिहरूको सुरक्षामा विशेष ध्यान देऊ। सम्भावित जोखिम देखिएमा तत्काल सुरक्षित स्थानमा सरौं तथा सम्बन्धित निकायलाई जानकारी गराउँ। वन क्षेत्रमा जाने चरण तथा अन्य गतिविधि सञ्चालन गर्दा विशेष सावधानी अपनाऊ। संरक्षण क्षेत्रभित्र ट्रेकिङ हाइकिङ गर्दा अनिवार्य रूपमा गौरीशंकर संरक्षण क्षेत्र आयोजना तथा सुरक्षा निकायद्वारा जारी गरिएको ट्राभल एडभाइजरी अनुसार यात्रा गरौं र कुनै पनि आपतकालीन अवस्था आइपरेमा नजिकको प्रहरी कार्यालय तथा जिक्यापलाई तत्काल जानकारी गराउँ। सतर्कता नै विपदबाट बस्ने सबैभन्दा प्रभावकारी उपाय हो। त्यसैले सतर्क बनाऊ, आफू पनि बचौ, अरूलाई पनि बचाऊ। राष्ट्रिय प्रकृति संरक्षण कोष गौरीशंकर संरक्षण क्षेत्र आयोजना प्रधान कार्यालय सिंगटी दोलखाद्वारा जनहितमा जारी।
1: हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: तपाई आफ्नो स्वास्थ्य प्रति सचेत हुन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने सिंगटी हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्रणालीले गुणस्तरीय र भरपर्दो स्वास्थ्य सेवा ल्याएको छ। आजै सम्पर्क गरी आफ्नो स्वास्थ्य जाँच गराउनुहोला। हाम्रा सेवाहरू अनुभवी स्वास्थ्य कर्मीबाट ओपीडी सेवा तथा स्वास्थ्य परामर्श, चौबिसै घण्टा इमर्जेन्सी सेवा, आँखा सम्बन्धी सेवा, दन्त सेवा, फार्मेसी सेवा, एक्सरे, भिडियो एक्सरे, रक्त परीक्षण, होम सर्भिस, ल्याब सेवा र निशुल्क टिकट, अन्य विभिन्न सेवाहरू। सिंगटी हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली, बेगुचार सिंगटी, लामापगर जाने बाटोको दायाँ पट्टि। सम्पर्क नम्बर 9767 39 57 22।
1: धुलिखेल अस्पताल दुलखा, अस्पताल दुलखाको सूचना।
2: धुलिखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकाले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ।
1: हाम्रा सेवाहरू
2: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्ह 4 बजेसम्म ओपीडी सेवा,
1: चौबिसै घण्टा आकस्मिक सेवा,
2: बालरोग विशेषज्ञ सेवा, इन्डोस्कोपी कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा,
1: डिजिटल सीआर सिस्टमद्वारा एक्सरे सेवा र एनआईसीयू सेवा,
2: चौबिसै घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना,
1: चौबिसै घण्टा फार्मेसी सेवा,
2: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित संचालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन,
1: हार्जुनी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकबाट दन्त सेवा,
2: हार्ड जोड्नी नसा सम्बन्धी विशेषज्ञ डाक्टरहरूद्वारा हड्डी भाँचेका, हड्डी खिएका, नसा च्यापिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा,
1: ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच,
2: रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइरोइड जाँच,
1: दिसा पिसाब खकार परीक्षण गरिनुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण,
3: विशेष मेसिनद्वारा नवजात शिशुको जन्मजात श्रवण समस्याहरूको परीक्षण तथा पहिचान, जिल्लाकै क वर्गको सुविधा सम्पन्न एम्बुलेन्स सेवा सञ्चालन।
2: अन्य थप जानकारीको लागि
3: सम्पर्क नम्बर 0949412020।
1: धुलिखेल अस्पताल दोलखा, अस्पताल दोलखा।
4: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

सपना देख्न सजिलो छ। तिनी हात न कुनै शिव छ न जायज, तोसँग बिहा गरिस् भने त्यही समाजले तँलाई भोलि हेला गर्ने।

के तपाई चरीकोट काठमाडौँ यात्रा आरामदायी सहज र भरपर्दो बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने अब रोज्नुहोस् खाडादेवी यातायात प्रणाली। अब चरीकोटबाट काठमाडौँ जान बिहान 5 बजेदेखि दिउँसो 4 बजेसम्म नियमित गाडी सेवा, आरामदायी सिट सहित 14 जनासम्म सहज यात्रा गर्न सकिने सुविधा। यात्रुको आवश्यकता र सहजतालाई ध्यानमा राख्दै बीचबीचमा आवश्यक स्थानमा रोकिने व्यवस्था पनि। परिवार, साथीभाइ वा समूह यात्राका लागि रिजर्भ सेवा अझ सहज, सुरक्षित र सुविधाजनक छ। चरीकोटमा टिकट पाइने स्थान एम्रोसिया होटलको भुइँतलामा तथा सादो बाटो प्रहरी चौकी नजिक। सम्पर्क नम्बर 97-61-13-21-44 97-61-13-21-45। काठमाडौँबाट चरीकोट आउनका लागि जडीबुटीबाट टिकट सेवा उपलब्ध छ। आराम, सहज र विश्वास दिनु यात्राका लागि खाडादेवी यातायात प्रणाली।

0: ପାଲା ମାତ୍ର ଇଫାଇକୁ ନେଇ ତାହାକୁ ଭୁନାଇଛ। संसदीय दल का नेता जगन्नाथ थपलियाले बदली तो राजनीतिक परिस्थिति र समीकरणको विषयमा पार्टी केन्द्र र अन्य दलहरूसँग निरन्तर संवाद भइरहेकाले पार्टीको आधिकारिक निर्णय आएपछि मात्र सोही अनुसार कदम चालिने जानकारी दिएका छन्। स्रोतका अनुसार नेकपा एमालेका सचिव एवं बागमती प्रदेशका इन्चार्ज महेश बस्नेतले प्रदेश सरकारका बारेमा पार्टी उच्च तहमा छलफल भइरहेको भन्दै तत्काल राजीनामा दिएर मैदान खाली नगर्न निर्देशन दिएका थिए। सो निर्देशनपछि बागमती प्रदेशमा रहेका एमालेका 6 जना मन्त्रीले राजीनामा दिने विषय तत्कालका लागि टरेको हो। यो निर्णयसँगै एमाले मन्त्रीहरू सरकारकै काम कारवाहीमा केन्द्रित रहने भएका छन्। संघीय सरकारले सवारी चालक अनुमति पत्र प्राप्त गर्नका लागि गरिने स्वास्थ्य जाँच मेडिकल काउन्सिलमा दर्ता भई इजाजत प्राप्त चिकित्सक डाक्टरहरूलाई गर्ने व्यवस्था मिलाउ डाक्टरहरूबाट गर्ने व्यवस्था मिलाउन प्रदेश सरकारलाई आग्रह गरेको छ। संघीय सरकारको पूर्वाधार विकास मन्त्रालय यातायात व्यवस्था विभागले 7 प्रदेशमा पत्राचार गर्दै यस्तो आग्रह गरेको हो। पत्रमा नेपाल मेडिकल काउन्सिलमा दर्ता भई इजाजत प्राप्त गरेका चिकित्सकले प्रदान गरेको स्वास्थ्य परीक्षण सम्बन्धी प्रमाणपत्रलाई मान्यता दिने व्यवस्था मिलाउन भनिएको छ। यातायात व्यवस्था विभाग अन्तर्गतको सवारी अनुगमन मापदण्ड तर्जुमा र सवारी चालक व्यवस्थापन शाखाका निर्देशक गणेश मान सिंह राईले असार 32 गते यस्तो पत्राचार गरेका हुन्।
1: सरकारले बागमतीका 366 पालिकाका भूमिहीन दलित छुकसुकुम्बासी र अव्यवस्थित बसोबासीसँग निवेदन मागेको छ। भूमि समस्या समाधान समितिले बागमती प्रदेश अन्तर्गत सिन्धुपाल्चोकको थाङपाल गाउँपालिका चितवनको इच्छा कामना र रसुवाको गोसाईकुण्ड गाउँपालिका सहित 66 पालिकासँग अन्तिम पटक निवेदन माग गरेको हो। भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने र अव्यवस्थित बसोबासीको व्यवस्थापन गर्ने प्रयोजनका लागि निवेदन मागेको छ। स्थानीय तहका भूमिहीन दलित भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीले जग्गा पाउन समितिले तोकेको ढाँचा बमोजिम निवेदन फारम भरी यही साउन 4 गतेदेखि 35 दिनभित्र निवेदन दिनुपर्नेछ। बागमती प्रदेशमा अत्यावश्यक भएका यातायात सम्बन्धी सेवाहरू 1 साताका लागि स्थगित भएको छ। प्रदेशको उद्योग पर्यटन श्रम तथा यातायात मन्त्रालयले सूचना जारी गर्दै अति आवश्यक बाहेकका यातायात सम्बन्धी सेवाहरू तत्कालका लागि स्थगित गरिएको जनाएको हो। यातायात क्षेत्रसँग सम्बन्धित प्रणालीहरूमा प्राविधिक सुधार तथा कर परिमार्जनको कार्य भइरहेकाले सेवा स्थगित गरिएको जनाएको छ। यातायात व्यवस्था विभाग मेन भवनको साउन 4 गतेको सार्वजनिक अनुरोधको सूचना बमोजिम यातायात क्षेत्रका विभिन्न प्रणालीहरूलाई थप व्यवस्थित र सेवाग्राही मैत्री बनाउनका लागि डाटाबेस माइग्रेशन कार्य भइरहेको मन्त्रालयले उल्लेख गरेको छ। नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड सहसंयोजक माधव कुमार नेपाललाई भेट्न उनको निवास पुगेका छन्। केही दिनदेखि अस्वस्थ रहेका नेपाललाई प्रचण्डले भेटेर शीघ्र स्वास्थ्य लाभको कामना गर्नुका साथै नयाँ सत्ता समीकरण बारे पनि छलफल गरेका हुन्। बिहान करिब 9 बजे प्रचण्ड कोटेश्वर स्थित नेपाल निवास पुगेका थिए। दुवै नेताबीच समग्र राजनैतिक अवस्था, सरकारले गरिरहेका गतिविधि तथा प्रदेश स्तरमा फेरिएको समीकरण बारे छलफल भएको नेकपा उच्च स्रोतले बताएको छ। श्रीलंकाबाट हिजो फर्केका प्रचण्ड हिजैदेखि नयाँ सत्ता समीकरण तथा आगामी राजनीतिक योजना बारे तीव्र छलफलमा जुटेका थिए। प्रचण्ड श्रीलंकामा रहँदा माधव कुमार नेपालले नेकपाका नेता वर्षमान पुन र प्रमेश समाललाई नयाँ समीकरण बारे संवाद गर्ने जिम्मेवारी दिएका थिए। कञ्चनपुरमा हिजोदेखि सम्पर्कविहीन भएका 14 जना महिला परिवारको सम्पर्कमा आएका छन्। आइतबार च्याउ खोज्न भन्दै घर नजिकैको जंगल हिँडेका 14 महिला सम्पर्कविहीन भएका थिए। उनीहरू आज बिहान परिवारको सम्पर्कमा आएको सुक्लाफाँटा राष्ट्रिय सुरक्षार्थ खटिएको रणसिंह दलगढ़का गणपति प्रमुख सेनानी प्रकाश घिमिरेले जानकारी दिए। भीमदत्त नगरपालिका 19 को बाघफाटाका उनीहरू आइतबारदेखि घर नफर्किएपछि खोजी कार्य तीव्र पारिएको थियो। स्थानीयका अनुसार ती महिला सुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मालुमेला पोस्टबाट निकुञ्जभित्र गएका थिए। च्याउ खोज्न भनेर जंगल पसेका बाघफाटाका सकनी चौधरी, सविना चौधरी, सानी चौधरी लगायत 14 महिला आज परिवारको सम्पर्कमा आएका हुन्। जिल्ला प्रहरी कार्यालयका एसपी नेत्रमणि गिरीका अनुसार नेपाली सेना र प्रहरीले उनीहरूको खोजी गरेको थियो। हौस् त दिउँसो 2 बजेको हाम्रो समाचार बुलेटिन यति नै। अहिले 3 बजे हाम्रो अर्को समाचार बुलेटिन सुन्न सक्नुहुनेछ। यो समाचार बुलेटिनबाट म सृजना बिदा चाहन्छु। नमस्ते।
2: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
3: गौरी शंकर संरक्षण क्षेत्र आयोजनाको अनुरोध। हाल देशभर मनसुन सक्रिय भइरहेको छ। निरन्तर तथा अत्याधिक वर्षाका कारण बाढ़ी पहिरो, बुछिया, नदी कटान, सड़क अवरोध, आकस्मिक बाढ़ी तथा अन्य प्राकृतिक विपदका घटनाहरू हुने जोखिम उल्लेखनीय रूपमा बढ़ेको हुँदा यस परिस्थितिमा गौरीशंकर संरक्षण क्षेत्रभित्र बसोबास गर्ने सम्पूर्ण बासिन्दा, स्थानीय समुदाय, पर्यटक, पदयात्री तथा सरकारवाला निकायहरूले निम्न सावधानीहरू अपनाउनु हुन अनुरोध गरे। मौसम पूर्वानुमान तथा सम्बन्धित निकायबाट जारी गरिएको सूचना तथा सुरक्षा चेतावनीहरू नियमित रूपमा पालना गरौं। पहिरो, बाढ़ी तथा भूक्षयको जोखिम भएका क्षेत्रहरूमा अनावश्यक आवत जावत नगरौं। निरन्तर वर्षा भइरहेको अवस्थामा बिरालो भूभाग, खोल्सा, नदी किनार तथा जोखिमयुक्त स्थानमा बसोबास वा आवत जावत नगरौं। यात्रा वा पदयात्रामा निस्कनु अघि मौसमको अवस्था तथा बाटोको अवस्था बारे जानकारी लिएर मात्र गर्ने गरौं। अवस्थाका लागि आवश्यक खाद्यान्न, पिउने पानी, औषधि, टर्च लाइट, मोबाइल चार्जर, झटपट झोला, प्राथमिक उपचार बक्स लगायतका सामग्री तयारी अवस्थामा राखौं। मनसुनको बेला पानीका मुहानहरू दूषित हुन सक्ने भएकाले पिउने पानी उमालेर वा सुरक्षित रूपमा शुद्धिकरण गरेर मात्र प्रयोग गरौं। झाडा पखाला, हैजा जस्ता पानीजन्य रोगहरूबाट सचेत रहौं। बाल बालिका, ज्येष्ठ नागरिक, महिला तथा अपाङ्ग भएका व्यक्तिहरूको सुरक्षामा विशेष ध्यान दिऊ। सम्भावित जोखिम देखिएमा तत्काल सुरक्षित स्थानमा सरौं तथा सम्बन्धित निकायलाई जानकारी गराउ। वन क्षेत्रमा जाने, चरण तथा अन्य गतिविधि सञ्चालन गर्दा विशेष सावधानी अपनाऊ। संरक्षण क्षेत्रभित्र ट्रेकिङ, हाइकिङ गर्दा अनिवार्य रूपमा गौरीशंकर संरक्षण क्षेत्र आयोजना तथा सुरक्षा निकायद्वारा जारी गरिएको ट्राभल एडभाइजरी अनुसार यात्रा गरौं र कुनै पनि आपतकालीन अवस्था आइपरेमा नजिकको प्रहरी कार्य तथा जिक्यापलाई तत्काल जानकारी गराऊ। सतर्कता नै विपदबाट बस्ने सबैभन्दा प्रभावकारी उपाय हो। त्यसैले सतर्क बनौ, आफू पनि बचौ, अरूलाई पनि बचाऊ। राष्ट्रिय प्रकृति संरक्षण कोष गौरीशंकर संरक्षण क्षेत्र आयोजना प्रधान कार्यालय सिंगटी दोलखाद्वारा जनहितमा जारी

0: 好啦各位啊，把你拿去最爱好歌，我站了路，我站了了路，没话跟垃圾玩玩，站着站着过谁玩那过来扭你个啷个去？啊我先管你，好我那啥我那都干，我再干两年我那再问题呢？
1: 耶，他为你弟为你台前的搞的干净，他为你把你个上不能上门的都背地是 rental and catering service 这里搞的么白眼脸去？
0: 我抓你过来，好我先玩好你那好大。
2: हजुर हरकी सेवामा सम्पूर्ण नयाँ सामानको साथमा सदरमुकाम सरीकोटमा विवाह व्रत बन्ध सेमिनार सभा सम्मेलन उत्सव पिकनिक जस्ता विभिन्न कार्यक्रमका लागि हामीलाई सम्झनुहोस्। हामी आवश्यक परे भोजपति तथा शुभ कार्यका लागि अनुभवी तथा दक्ष कुक वेटर मसालजी उपलब्ध गराउँदछौ। यहाँ आवश्यक चाइनिज टेन्ट साइज कुर्सी भाँडाकुँडा कार्पेट म्युजिक सिस्टम बत्ती लगायतका सामानहरू भाडामा पाइनुका साथै हाफ तथा फुल क्याटरिङ पनि गरिन्छ।
3: ग्राहकको सन्तुष्टि नै हाम्रो सफलता। सम्पर्कको लागि कुमार श्रेष्ठ 9852428883 9842228883 र कृष्ण श्रेष्ठ 9864002041।
4: वैद्येश्वर रेन्टल एन्ड क्याटरिङ सर्भिस चरिकोट दोलखा।
5: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

पदानु भक्तजनहरूमा हार्दिक निमन्त्रणा। दोलखा जिल्ला गौरीशंकर गाउँपालिका वडा नम्बर 8 खारे कसेरी स्थित विश्वरूप धाममा पवित्र श्रावण महिनाभर भव्य धार्मिक मेला तथा विशेष पूजा आराधनाको आयोजना गरिएको हुँदा पारिवारिक सुख शान्ति समृद्धि र आध्यात्मिक कल्याणको कामना गर्दै सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई विश्वरूप धाममा उपस्थित भई पुण्य लाभ लिनुहुन हार्दिक निमन्त्रणा गर्दछौ। यस धाममा भगवान शिव ब्रह्मा विष्णु महेश नाग नागिनी तथा 33 कोटी देवी देवता प्रति श्रद्धापूर्वक पूजा अर्चना गरिनेछ। श्रावण महिनाको प्रत्येक सोमबार विशेष रुद्राभिषेक भजन कीर्तन दीप प्रज्वलन तथा प्रसाद वितरणको व्यवस्था गरिनेछ। विश्वरूप धाम परिवार गौरीशंकर गाउँपालिका वडा नम्बर 8 खारे

0: तपाई आफ्नो स्वास्थ्य प्रति सचेत हुन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने सिंगुटी हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्रणालीले गुणस्तरीय र भरपर्दो स्वास्थ्य सेवा ल्याएको छ। आजै सम्पर्क गरी आफ्नो स्वास्थ्य जाँच गराउनुहोला। हाम्रा सेवाहरू अनुभवी स्वास्थ्य कर्मीबाट ओपीडी सेवा तथा स्वास्थ्य परामर्श, चौबिसै घण्टा इमर्जेन्सी सेवा, आँखा सम्बन्धी सेवा, दन्त सेवा, फार्मेसी सेवा, एक्सरे, भिडियो एक्सरे, रक्त परीक्षण, होम सर्भिस, ल्याब सेवा र निशुल्क टिकट, अन्य विभिन्न सेवाहरू। सिंगेटी हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली, बेगुचार सिंगेटी, लामापगर जाने बाटोको दायाँ पट्टि। सम्पर्क नम्बर 97 67 39 22।
1: समाचार, विचार, विश्लेषण, मनोरंजन, साहित्य र कला, संस्कृति, पर्यटन र विकास का लागि जनपक्षीय आवाज हाम्रो रेडियो 103.4 मेगाहर्ज।

Thank you.

0: खोजी कार्य तीव्र पारिएको थियो। इर्फानीका अनुसार ती महिला सुकला फाटा राष्ट्रिय निकुञ्जको मालु मेला पोस्टबाट निकुञ्जभित्र गएका थिए। चार खोज्न भनेर जंगल पसेका बाघ फाटका सकनी चौधरी, सबिना चौधरी, सानी चौधरी लगायत 14 महिला आज परिवारको सम्पर्कमा आएका हुन्। जिल्ला प्रहरी कार्यालयका एसपी नेत्रमणि गिरीका अनुसार नेपाली सेना र प्रहरीले उनीहरूको खोजी गरेको थियो।
1: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
2: गौरी शंकर संरक्षण क्षेत्र आयोजनाको अनुरोध। हाल देशभर मनसून सक्रिय भइरहेको छ। निरन्तर तथा अत्याधिक वर्षाका कारण बाढ़ी पहिरो, बुछिया, नदी कटान, सड़क अवरोध, आकस्मिक बाढ़ी तथा अन्य प्राकृतिक विपदका घटनाहरू हुने जोखिम उल्लेखनीय रूपमा बढ़ेको हुँदा यस परिस्थितिमा गौरीशंकर संरक्षण क्षेत्रभित्र बसोबास गर्ने सम्पूर्ण बासिन्दा, स्थानीय समुदाय, पर्यटक, पदयात्री तथा सरकारवाला निकायहरूले निम्न सावधानीहरू अपनाउनु हुन अनुरोध गरे। मौसम पूर्वानुमान तथा सम्बन्धित निकायबाट जारी गरिएको सूचना तथा सुरक्षा चेतावनीहरू नियमित रूपमा पालना गरौं। पहिरो, बाढ़ी तथा भूक्षयको जोखिम भएका क्षेत्रहरूमा अनावश्यक आवतजावत नगरौं। निरन्तर वर्षा भइरहेको अवस्थामा बिरालो भूभाग, खोल्सा, नदी किना तथा जोखिमयुक्त स्थानमा बसोबास वा आवतजावत नगरौं। यात्रा वा पदयात्रामा निस्कनु अघि मौसमको अवस्था तथा बाटोको अवस्थाबारे जानकारी लिएर मात्र गर्ने गरौं। आपतकालीन अवस्थाका लागि आवश्यक खाद्यान्न, पिउने पानी, औषधि, टर्च लाइट, मोबाइल चार्जर, झटपट झोला, प्राथमिक उपचार बक्स लगायतका सामग्री तयारी अवस्थामा राखौं। मनसूनको बेला पानीका मुहानहरू दूषित हुन सक्ने भएकाले पिउने पानी उमालेर वा सुरक्षित रूपमा शुद्धिकरण गरेर मात्र प्रयोग गरौं। झाडा पखाला, हैजा जस्ता पानीजन्य रोगहरूबाट सचेत रहौं। बाल बालिका, ज्येष्ठ नागरिक, महिला तथा अपंग भएका व्यक्तिहरूको सुरक्षामा विशेष ध्यान दिऊ। सम्भावित जोखिम देखिएमा तत्काल सुरक्षित स्थानमा सरौं तथा सम्बन्धित निकायलाई जानकारी गराऊ। वन क्षेत्रमा जाने, चरन तथा अन्य गतिविधि सञ्चालन गर्दा विशेष सावधानी अपनाऊ। संरक्षण क्षेत्रभित्र ट्रेकिङ, हाइकिङ गर्दा अनिवार्य रूपमा गौरीशंकर संरक्षण क्षेत्र आयोजना तथा सुरक्षा निकायद्वारा जारी गरिएको ट्राभल एडभाइजरी अनुसार यात्रा गरौं र कुनै पनि आपतकालीन अवस्था आइपरेमा नजिकको प्रहरी कार्यालय तथा जिक्यापलाई तत्काल जानकारी गराउ। सतर्कता नै विपदबाट बस्ने सबैभन्दा प्रभावकारी उपाय हो। त्यसैले सतर्क बनाऊ, आफू पनि बचौ, अरूलाई पनि बचाऊ। राष्ट्रिय प्रकृति संरक्षण कोष गौरीशंकर संरक्षण क्षेत्र आयोजना प्रधान कार्यालय सिंगटी दोलखाद्वारा जनहितमा जारी।

नयाँ नेपालको नयाँ आवाज, आवाज विहीनहरूको आवाज, जन आवाज, हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: ขอได้ก็มีฟันนี่นอนิดใจไอ้ฮักโม่บอสตาเหงาโน่บอสตาหน่องเหงาโน่มีว่ากันไรที่หมอนหมอนเจริญเต็มตะกูลเฮียวานักโบราณนิ่มนิ่งละเงาจ้าอาวะเห็นความนี่ฮักมันน่าชาวนาโน่อาวะตาเจริญเหงาโน่ตาวันเฮียนี่เ
1: ย่तबेले टिकटी बनी था चेने खड़के जी तबेले बनी को संपूर्ण सामान और तब 32 रेंटल एंड कैटरिंग सर्विस चरकट में पाया नहीं चेने
0: ए वाँ वाँ ट्रॉली को वाँ इस हाँ वाँ इस हाँ हो इंदर होता
2: हजुरहरुकै सेवामा सम्पूर्ण नयाँ सामानको साथमा सदरमुकाम सरीकोटमा विवाह व्रतबन्ध सेमिनार सभा सम्मेलन उत्सव पिकनिक जस्ता विभिन्न कार्यक्रमका लागि हामीलाई सम्झनुहोस्। हामी आवश्यक परे भोजपति तथा शुभ कार्यका लागि अनुभवी तथा दक्ष कुक वेटर मसालजी उपलब्ध गराउँदछौ। यहाँ आवश्यक चाइनिज टेन्ट चायर कुर्सी भाँडाकुँडा कार्पेट म्युजिक सिस्टम बत्ती लगायतका सामानहरू भाडामा पाइनुका साथै हाफ तथा फुल क्याटरिङ पनि गरिन्छ।
3: ग्राहकको सन्तुष्टि नै हाम्रो सफलता। सम्पर्कका लागि कुमार श्रेष्ठ 9851242883 9842228883 र कृष्ण श्रेष्ठ 9864002041।
4: वैतेश्वर रेन्टल एन्ड क्याटरिङ सर्भिस चरकोट दोलखा।
5: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: કોસ્કો ટીવી બોકનો ની ભીટી આપને ટીવી બીપ્યો અને બનાવને જાને લાગે કોની બનાવને પુકા ઓલાટા હોય ને
1: त्यति कुरामा पनि चिन्ता गर्नु पर्छ त सदरमुकाम चरीकोटबाट चरी घ्याङ जाने बाटोमा रहेको हाम्रै चौधरी इलेक्ट्रोनिक्समा लैजाऊ न त्यहाँ त तिम्रो बिग्रेको टिभी मात्र होइन कि मोबाइल घडी सबै पनि हाल्छ नि सके हो नि
0: त्यसो भए म पनि त्यतैतिर लागिहाल्छु नि होइन त
2: अब आउनुहोस् हाम्रै चौधरी इलेक्ट्रोनिक्समा 32 इन्चदेखि माथिको एलइडी किन्दा डिस्काउन्ट सिपेमा एहा फ्रिज डी फ्रिज एलइडी एलसीडी टिभी मोबाइल साउन्ड सिस्टम सुपथ मूल्यमा पाउनुका साथै सबै प्रकारका टिभी मोबाइल र अन्य इलेक्ट्रोनिक सामानहरू मर्मत गरिन्छ यसका साथै विवाह गोष्ठी सेमिनार व्रत बन्ध र अन्य कार्यक्रमका लागि साउन्ड सिस्टम भाडामा पनि पाइन्छ टिभी मोबाइल र अन्य इलेक्ट्रोनिक सामान मर्मत गर्ने ट्रेनिङको पनि सुविधा छ यसमा विशेष गरी 5 जनाको समूह बनाएर आएमा 1 जनालाई छुटको पनि व्यवस्था गरिएको छ
3: प्रोप्राइटर नरेन्द्र चौधरी चौधरी इलेक्ट्रोनिक्स चरीकोट चरीख्याङ थप जानकारीका लागि सम्पर्क नम्बर 9844-39-81-42 र 9844-061-814
4: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज

0: छैन है पाँडे, त त राम्रो लुगा लगाएर पो हिँडेछस्। कता जान लागिस्? बिहे तिर हो कि क्या हो?
1: कहाँबाट बिहेमा जानु? यो त मनोकामनाको कमाल पो हो त। बरु त पनि मनोकामना गएर आकर्षक लुगाहरू हालिहाल, होइन?
0: लुगाहरू हाल्ने कि नहाल्ने कि खै म त केही सोच्नै सक्दिन। तनावै तनाव छ, गोजीमा 2 रुपियाँ छैन।
2: होइन पाण्डहरू चाहिँ के कुराकानी गर्न लागेको हो?
1: के हुनु नि व्यक्ति, मनोकामनाको कुरा हो नि, होइन?
0: हो नि पाँडे, मनोकामना नै किन? बरु भन् न यहाँ के को सुविधा छ, म पनि सुनिहालौ न।
1: यहाँ स्वदेशी तथा विदेशी कपडाबाट आधुनिक डिजाइनमा सुट तयार गरिनुका साथै कलेज एवं बोर्डिङ स्कुलको ड्रेस र तयारी पोसाकहरू पाउनुका साथै 10% छुटको पनि व्यवस्था छ नि, होइन?
0: उसो भए पाँडे गइहालौ नि, ढिला नगरौ न।
1: कहाँ हुनु नि, कृषि विकास बैङ्क अगाडि छ नि, होइन?
2: पाण्डहरू गइहालौ न, सकिगयो नि।
3: साथै भीमेश्वर नगरपालिका भित्रका शिक्षकहरूको ड्रेस, स्कूल कलेजका विद्यार्थीहरूको ड्रेस पाइनुका साथै अर्डर बमोजिम तयार पार्नु परेमा मनोकामना टेलर्सलाई सम्झनुहोस्।
4: प्रोपाइटर उमेश थापा। थप जानकारीका लागि सम्पर्क 9844065293 र 9844111900।
5: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: के तपाईँ लोकल र उन्नत जातका खाद्यान्नका बिउको खोजी गर्दै हुनुहुन्छ?
1: उन्नत जात र गुणस्तरीय बिउ भए मात्रै हामीले चाहे जस्तो उत्पादन गर्न सक्छौ। यदि तपाईँ पनि यसको खोजीमा हुनुहुन्छ भने अन्त टाढा जानै पर्दैन।
0: नालडुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड बैतेश्वर चार साबिक काभ्रे गाविस वडा नम्बर 6 बगरमा तपाईँले यो सुविधा पाउन सक्नुहुनेछ।
1: यहाँ विभिन्न उन्नत जातका धान, गहुँ, मकै, कोदो, फापर, जौका बिउहरूका साथै लोकल बिउहरू सुपथ मूल्यमा उपलब्ध छ। युरिया, डीएपी, पोटास लगायतका रासायनिक मलका लागि पनि हामीलाई सम्झनुहोस्।
0: थप जानकारीका लागि सम्पर्क 9844463878 र 9844011725। नालढुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड बैतेश्वर चार काभ्रे बगर दोलखा।
2: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: तपाई आफ्नो स्वास्थ्य प्रति सचेत हुन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने सिंगुटी हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्रणालीले गुणस्तरीय र भरपर्दो स्वास्थ्य सेवा ल्याएको छ। आजै सम्पर्क गरी आफ्नो स्वास्थ्य जाँच गराउनुहोला। हाम्रा सेवाहरू अनुभवी स्वास्थ्य कर्मीबाट ओपीडी सेवा तथा स्वास्थ्य परामर्श, चौबिसै घण्टा इमर्जेन्सी सेवा, आँखा सम्बन्धी सेवा, दन्त सेवा, फार्मेसी सेवा, एक्सरे, भिडियो एक्सरे, रक्त परीक्षण, होम सर्भिस, ल्याब सेवा र निशुल्क टिकट, अन्य विभिन्न सेवाहरू। सिंगेटी हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली, बेगु चार सिंगेटी, लामा बगर जाने बाटोको दायाँ पट्टी। सम्पर्क नम्बर 9767 39 57 22।
1: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: पेक्षा कस्त खाल्लं दूध पाणी मिसायचं राहायचं आणि तर खाडे न
1: होइन है बुढा डीडीसी को लोगो नभएको यो खुल्ला दूध कहाँबाट लिएर आएको
2: बच्चाहरूले पनि खाएनन् झन् चिया त पटक्कै मिठो छैन अलि राम्रो दूध ल्याउन सक्दैनौ
3: हेर हेर यो बुढीको गनगन मिठो दूध यो चरीकोट बजारमा कहाँ पाइन्छ र
2: तिमी कुन जमानामा छौ दोलखा डेरीको डीडीसी दूध लिएर आऊ न
3: ल ल म दोलखा डेरीको नम्बर वान डीडीसी दूध नै लिएर आइहाल्छु
0: आहा कति मिठो दूध अब देखि सधैँ डीडीसी दूध नै लिएर आउनुहोस् है बाबा
4: हजुर नेपाल सरकारको स्वामित्व भएको दुग्ध विकास संस्थान डीडीसीको व्यवस्थापनमा सञ्चालन भइरहेको दोलखा डेरीबाट उत्पादन भएको चरीकोट बजारको नम्बर वान डीडीसी दूध दही पेडा खुवा घिउ पनिर लगायतका दुग्ध पदार्थहरू नजिकैको डिलर वा खुद्रा विक्रेताबाट खरिद गरी सधैँ उपभोग गरौं साथै यस डेरीले जिल्लाका विभिन्न गाविसहरूमा दूध संकलन केन्द्र स्थापना गरिरहेको हुँदा दूध बिक्रीका लागि तत्काल सम्पर्क राख्न हुन कृषकहरूलाई हार्दिक अनुरोध गरिन्छ
5: बिक्री केन्द्रहरू चरीकोट बजार दोलखा बजार जिरी मैना पोखरी र सिंगटी बजार संकलन केन्द्रहरू बोच साकिने सुस्ता सिमती जपे भिरकोट साथै कारखाना वरपरका क्षेत्रहरू
4: दोलखा दुग्ध उद्योग लिमिटेड चरीकोट दोलखा सम्पर्क 049-421-020

0: के तपाईँ कुनै सभा सम्मेलन गर्दै हुनुहुन्छ
1: वा तपाईँहरूलाई तालिम गोष्ठी र सेमिनारका लागि सुन्दर शान्त हलको आवश्यकता परेको छ
0: यदि छ भने आजै सम्पर्क गर्नुहोस्
1: चरीकोट चरीघ्याङ स्थित हाम्रो रेडियोको सभा हल उपलब्ध छ
0: हाम्रा सुविधाहरू
2: 150 जना मानिस अट्न सक्ने सुविधा सम्पन्न सभा हल
0: सभाहलमै साउन्ड सिस्टम जडान गरिएको हुँदा बाहिरबाट महँगो शुल्क तिरेर साउन्ड सिस्टम भाडामा ल्याउनु नपर्ने
2: जेनेरेटरको 24 घण्टा व्यवस्था विद्युत आपूर्ति नभएको बेला पनि कार्यक्रम सञ्चालनमा कुनै बाधा नपर्ने
0: पर्याप्त पार्किङको व्यवस्था आवश्यकता अनुसार छत पनि प्रयोग गर्न सकिने
2: कार्यक्रमका लागि प्रोजेक्टरको आवश्यकता परे सोको समेत व्यवस्था हुने
0: र लामो अवधिको तालिम गोष्ठी गर्नु परेमा हल भाडामा विशेष छुटको व्यवस्था
1: अब टेन्सन गर्नै पर्दैन साउन्ड सिस्टम र ब्याकअप सहितको सुविधा सम्पन्न सभा हल सहुलियत मूल्यमा उपलब्ध छ
0: थप जानकारीका लागि सम्पर्क हाम्रो रेडियो 103.4 मेगाहर्ज चरीकोट चरीघ्याङ दोलखा 49.1 802 र 49.1 844
3: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज

0: 我那个物业帮你拿的最爱好哦，我在苗路，我在路苗路，没娃在那里玩玩，在那等着过谁玩的，过来牛牛上来看，俺们先管你好，我那啥我那都干，我在干牛牛了，咋问题呢？
1: 耶，他为了给基本的台阶的可可以，他为了把那个香槟的香槟的贝蒂斯 rental and catching service 这个什么白眼睛？
0: 哎，我抓一块块一好，我喜欢好一点好的。
2: हजुर हरकी सेवामा सम्पूर्ण नयाँ सामानको साथमा सदरमुकाम सरीकोटमा विवाह व्रतबन्ध सेमिनार सभा सम्मेलन उत्सव पिकनिक जस्ता विभिन्न कार्यक्रमका लागि हामीलाई सम्झनुहोस्। हामी आवश्यक परे भोजपति तथा शुभ कार्यका लागि अनुभवी तथा दक्ष कुक वेटर मसालजी उपलब्ध गराउँदछौ। यहाँ आवश्यक चाइनिज टेन्ट चायर कुर्सी भाँडाकुँडा कार्पेट म्युजिक सिस्टम बत्ती लगायतका सामानहरू भाडामा पाइनुका साथै हाफ तथा फुल क्याटरिङ पनि गरिन्छ।
3: ग्राहकको सन्तुष्टि नै हाम्रो सफलता। सम्पर्कको लागि कुमार श्रेष्ठ 98512482383 98410222883 र कृष्ण श्रेष्ठ 98640021।
4: वैद्यश्वर रेन्टल एन्ड क्याटरिङ सर्भिस चरिकोट दोलखा।
5: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: दुलिखेल अस्पताल दुलखा अस्पताल दुलखाको सूचना।
1: धुलेखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकाले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ।
0: हाम्रा सेवाहरू:
1: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्ह 4 बजेसम्म ओपीडी सेवा,
0: 24 घण्टा आकस्मिक सेवा,
1: बालरोग विशेषज्ञ सेवा, इन्डोस्कोपी कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा,
0: डिजिटल सीआर सिस्टमद्वारा एक्सरे सेवा र एनआईसीयू सेवा,
1: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना,
0: 24 घण्टा फार्मेसी सेवा,
1: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन,
0: हार्जुनी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकबाट दन्त सेवा,
1: हार्ड चोर्नी नसा सम्बन्धी विशेषज्ञ डाक्टरहरूद्वारा हड्डी भाँचेका, हड्डी खिएका, नसा च्यापिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा,
0: ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच,
1: रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइरोइड जाँच,
0: दिसा पिसाब खकार परीक्षण गरिनुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण,
2: विशेष मेसिनद्वारा नवजात शिशुको जन्मजात श्रवण समस्याहरूको परीक्षण तथा पहिचान, जिल्लाकै क वर्गको सुविधा सम्पन्न एम्बुलेन्स सेवा सञ्चालन।
1: अन्य थप जानकारीको लागि
2: सम्पर्क नम्बर 0494-12-020।
0: धुलिखेल अस्पताल दोलखा अस्पताल दोलखा।
3: सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

के तपाईँ चरीकुट काठमाडौँ यात्रा आरामदायी सहज र भरपर्दो बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने अब रोज्नुहोस् खाडादेवी यातायात प्रणाली। अब चरीकोटबाट काठमाडौँ जान बिहान 5 बजेदेखि दिउँसो 4 बजेसम्म नियमित गाडी सेवा, आरामदायी सिट सहित 14 जनासम्म सहज यात्रा गर्न सकिने सुविधा। यात्रुको आवश्यकता र सहजतालाई ध्यानमा राख्दै बीचबीचमा आवश्यक स्थानमा रोकिने व्यवस्था पनि। परिवार, साथीभाइ वा समूह यात्राका लागि रिजर्भ सेवा अझ सहज, सुरक्षित र सुविधाजनक छ। चरीकोटमा टिकट पाइने स्थान एम्रोसिया होटलको भुइँतलामा तथा सादो बाटो प्रहरी चौकी नजिक। सम्पर्क नम्बर 97-61-13-21-44 97-61-13-21-45। काठमाडौँबाट चरीकोट आउनका लागि जडीबुटीबाट टिकट सेवा उपलब्ध छ। आराम, सहज र विश्वासिलो यात्राका लागि खाडादेवी यातायात प्रणाली।

0: होइन बाँडे, त त राम्रो लुगा लगाएर पो हिँडेछस्। कता जान लागिस्? बिहे तिर हो कि क्या हो?
1: कहाँबाट बिहेमा जानु? यो त मनोकामनाको कमाल पो हो त। बरु त पनि मनोकामना गएर आकर्षक लुगाहरू हालिहाल, होइन?
0: लुगाहरू हाल्ने कि नहाल्ने कि खै म त केही सोच्नै सक्दिनँ। तनावै तनाव छ, गोजीमा 2 रुपियाँ छैन।
2: होइन पाण्डवहरू चाहिँ के कुराकानी गर्न लागेको हो?
1: के हुनु नि बित्ति, मनोकामनाको कुरा हो नि, होइन?
0: हो नि पाँडे, मनोकामना नै किन? बरु भन् न यहाँ के को सुविधा छ, म पनि सुनिहालौ न।
1: यहाँ स्वदेशी तथा विदेशी कपडाबाट आधुनिक डिजाइनमा सुट तयार गरिनुका साथै कलेज एवं बोर्डिङ स्कुलको ड्रेस र तयारी पोसाकहरू पाउनुका साथै 10% छुटको पनि व्यवस्था छ नि, होइन?
0: उसो भए पाँडे गइहालौ नि, ढिला नगरौ न।
1: कहाँ हुनु नि, कृषि विकास बैङ्क अगाडि छ नि, होइन?
2: पाण्डोहरू गइहालौ न।
3: साथै भीमेश्वर नगरपालिका भित्रका शिक्षकहरूको ड्रेस, स्कूल कलेजका विद्यार्थीहरूको ड्रेस पाइनुका साथै अर्डर बमोजिम तयार पार्नु परेमा मनोकामना टेलर्सलाई सम्झनुहोस्।
4: प्रोपाइटर उमेश थापा। थप जानकारीका लागि सम्पर्क 9844065293 र 9844211900।
5: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: तपाई आफ्नो स्वास्थ्य प्रति सचेत हुन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने सिंगोटी हेल्थ केयर एण्ड डायग्नोस्टिक सेन्टर प्रणालीले गुणस्तरीय र भरपर्दो स्वास्थ्य सेवा ल्याएको छ। आजै सम्पर्क गरी आफ्नो स्वास्थ्य जाँच गराउनुहोला। हाम्रा सेवाहरू अनुभवी स्वास्थ्य कर्मीबाट ओपीडी सेवा तथा स्वास्थ्य परामर्श, चौबिसै घण्टा इमर्जेन्सी सेवा, आँखा सम्बन्धी सेवा, दन्त सेवा, फार्मेसी सेवा, एक्सरे, भिडियो एक्सरे, रक्त परीक्षण, होम सर्भिस, ल्याब सेवा र निशुल्क टिकट, अन्य विभिन्न सेवाहरू। सिंगेटी हेल्थ केयर एण्ड डायग्नोस्टिक सेन्टर प्रणाली, बेगुचार सिंगेटी, लामा बगर जाने बाटोको दायाँ पट्टी। सम्पर्क नम्बर 9767 39 57 22।
1: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: मदिरा न्यूनीकरणका लागि रेडियो सन्देश
1: ख्याल राख्नुहोस्। तपाईँ स्वास्थ्य हुन तपाईँले पहिला नियमित भिटामिन युक्त खानेकुरा खाने गर्नुपर्छ। जब तपाईँले सफा र ताजा खानेकुरा खाने गर्नुहुन्छ तब तपाईँको शरीरमा रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमताको विकास हुन्छ।
2: विचार गर्नुहोस्, अहिले तपाईँ हामी विभिन्न रोगसँग जुझिरहेका छौ। यस्तो वखत हामीले खानपान आहार व्यवहारमा परिवर्तन गरेनौ भने हामी जोसुकैलाई जुनै समयमा ठूलो रोग लाग्न सक्छ।
1: सम्झनुहोस्, जाँड रक्सीको प्रभाव सिधै दिमाग मुटु र रगतसँग जुडिएको हुन्छ, जसले गर्दा मुटु र दिमागले राम्रोसँग काम गर्न सक्दैन, रगत दूषित बन्छ, खानेकुरा पचाउने पेटमा खराबी पैदा हुन्छ।
2: याद राख्नुहोस्, जाँड रक्सी सेवनले तपाईँलाई क्षणिक उत्तेजना गराउन बाहेक अन्य कुनै पनि फाइदा दिँदैन। पिर परेर खाएको, दुःख पूर्ण खाएको, शोक बेर्सना पिएको, तागत दिन शनि लिएको चाड पर्वमा त खानै पर्यो, धर्म संस्कृति र परम्परा हो खानै पर्यो भन्ने कुरा त तपाईँले जाँड रक्सी खाइरहना बनाएका बाहना मात्र हुन्।
1: होशियार हुनुहोस्, जाँड रक्सीको सेवनले शरीरमा भएको रोगसँग लड्न सक्ने क्षमतालाई कमजोर गराउँछ। मुटु कलेजो फोक्सोमा लाग्ने रोगहरू पनि यही जाँड रक्सीले नै निम्त्याउँछ।
2: सजग बन्नुहोस्, कुनै वखत तपाईँ आवेशमा आएर बिना कारण सानै झगडामा सधैँ साथ दिन आएका श्रीमान श्रीमती त्याग्न सक्नुहुन्छ, बुढेसकालका सहारा छोरा छोरी त्याग्न सक्नुहुन्छ, जन्मदाता बामा त्याग्न सक्नुहुन्छ, आफैलाई त्याग्न पनि सक्नुहुन्छ, तर जाँड रक्सी सेवन जस्तो खराब लत किन त्याग्न सक्नुहुन्न?
1: जिम्मेवार बहन गर्नुहोस्, शरीरमा लागेको रोगको उपचार गर्न तपाईँसँग पैसा हुँदैन, आफ्ना नानीहरूलाई पढाउन तपाईँसँग खर्च हुँदैन, औषधि खान पैसा हुँदैन, तर कमाईभन्दा बढी जाँड रक्सीमा खर्च गर्नुहुन्छ।
2: त्यसैले आजबाट सचेत बनाऊ, जाँड रक्सीको सेवन बन्द गरौं र अकाल हुने मृत्युबाट जोगियौं। परिवारको चाहना र खुसी नै तपाईँको चाहना र खुसी हो। तपाईँको परिवार आजबाट तपाईँले जाँड रक्सीको सेवन त्यागेको कुरा सुन्न आतुर छन्। जाँड रक्सीको उत्पादन र सेवन बन्द भएको सुन्न लालायित छन्।
1: साँची कतै बाल बालिका
3: समाचार विचार विश्लेषण मनोरञ्जन साहित्य र कला संस्कृति पर्यटन र विकासका लागि जनपक्षीय आवाज हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: थालेको छ। सचिव स्तरीय बैठक सातामा दुई दिन शनिबार र आइतबार सार्वजनिक विदा दिन थालेपछि हाल कायम सार्वजनिक विदा धेरै भएको निष्कर्ष निकालिएको हो। ती विदालाई घटाउने वा परिमार्जन गर्ने सम्बन्धमा अध्ययन गर्न एक उच्च स्तरीय कार्यदल गठन गरिएको छ। गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा गठित कार्यदलमा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र अर्थ मन्त्रालयका प्रतिनिधिलाई समावेश गरिएको छ। कार्यदलले 15 दिनभित्र सार्वजनिक विदाहरूको पुनरावलोकन गरी प्रतिवेदन पेश गर्नुपर्नेछ। सातामा दुई दिन विदा हुँदा वर्षभरिका अन्य चाडपर्व र दिवसका विदाले सरकारी कार्यालय धेरै दिन बन्द हुने र यसबाट नागरिक सेवा प्रभावित हुने भन्दै कार्यदलको प्रतिवेदनका आधारमा आगामी वर्षको विदा क्यालेण्डरमा केही साबिकका विदाहरू कटौतीको तयारी गरिएको बताइएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले पूँजी बजार र धितुपत्र व्यवसायमा देखिएको समस्यालाई समाधान गर्ने प्रतिबद्धता जनाएका छन्। सिंहदरबारमा आज पूँजी बजार धितुपत्र व्यवसाय क्षेत्रका सरकारवाला निकाय र व्यक्तिहरूसँग छलफल गर्दै प्रधानमन्त्रीले पूँजी बजार र धितुपत्र व्यवसायलाई व्यवस्थित बनाउन काम भइरहेको भन्दै यस क्षेत्रमा देखिएका समस्या समाधान गर्ने प्रतिबद्धता जनाएको सरकारवालाहरूको भनाइ छ। प्रधानमन्त्रीले व्यवसायीहरूको जायज मागहरू कार्यान्वयनमा लैजानका लागि सरकारवाला निकायलाई बोलाएर छलफल गर्ने प्रतिबद्धता जनाएका छन्। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले लेबल नभएका कम गुणस्तर र गैर खाद्य पदार्थ मिसावटयुक्त दैनिक अत्यावश्यक खाद्य वस्तुको बिक्री नगर्न आग्रह गरेको छ। विभागले आज सूचना जारी गर्दै चोरी पैठारी गरिएका दैनिक उपभोगका अत्यावश्यक खाद्य पदार्थ, पेय पदार्थ, लता कपड़ा लगायत उत्पादन भौतिक तथा डिजिटल प्लेटफर्मको माध्यमबाट बिक्री वितरण नगर्न सूचित गराएको हो। विभागले उत्पादक, पैठारीकर्ता, ढुवानीकर्ता, संचयकर्ता र विक्रेतालाई कानूनले तोके बमोजिमको दायित्व तथा शर्त बन्देज परिपालना गरी व्यापार व्यवसाय सञ्चालन गर्न आग्रह गरेको छ। नेपाल सरकारका सचिवहरूको बैठकले दरबन्दी कटौतीपछि फाजिलमा रहने कर्मचारीहरूलाई आवश्यकता अनुसार संघीय, प्रदेश र स्थानीय तहमा पठाउने निर्णय गरेको छ। आज मुख्य सचिव गोविन्द बहादुर कार्कीको नेतृत्वमा बसेको सचिवहरूको बैठकले विभिन्न 22 निर्णयहरू गरेको हो। बालेन शाह प्रधानमन्त्रीमा नियुक्त भए ता पहिलो पटक सचिवहरूको बैठक बसेको हो। बैठकले नयाँ संगठन तथा व्यवस्थापन सर्वेक्षण गरेपछि स्वीकृत भएका दरबन्दीहरूमा कर्मचारीहरूको मिलान गर्ने र बढ़ी हुने फाजिलमा रहने कर्मचारीहरूलाई अभाव भएको ठाउँमा पठाउने निर्णय गरेको हो। सचिवहरूले मालपोत र नापीका सेवाहरूलाई स्थानीय तहमा हस्तान्तरण गर्ने कामलाई तीव्रता दिने निर्णय गरेका छन्। त्यसका लागि संघीय मामिला मन्त्रालयले स्थानीय तहहरूको संस्थागत र प्राविधिक क्षमता बढ़ाउनु पर्नेछ। सरकारी स्वामित्वको नेपाल टेलिकममा ठेक्का टुक्र्याएर निकै जटिल र जोखिमपूर्ण हुने गरी बिलिङ प्रणाली सञ्चालनको तयारी भएको पाइएको छ। प्रधानमन्त्री बालेन्द्र शाह बालेनका प्रमुख सोके सचिव सुभाष शर्मा, सूचना प्रविधि सल्लाहकार विवेक मिश्र सहितको सहनामा ठेक्का टुक्र्याउने तयारी भइरहेको हो। यस अनुसार अनलाइन चार्जिङ सिस्टम ओसीएस हार्डवेयरको ठेक्का नेपाल टेलिकमले अघि बढ़ाउने र बिजनेस सपोर्ट सिस्टम बीएसएस भने प्रधानमन्त्री कार्यालयबाटै टुंग्याउन लागि हो। तर प्राविधिकहरूले यसलाई डिजिटल र जोखिमपूर्ण हुने चेतावनी दिएका छन्। बिलिङको ठेक्का टुक्र्याउने भित्री मनसाय सहित मिश्र संयोजकत्वको कार्यदलले जेठ 13 गते टेलिकमलाई चिठी पठाएको थियो। बागमती प्रदेश सरकारबाट नेकपा एमालेका मन्त्रीहरूले तत्काल राजीनामा नदिने भएका छन्। काठमाण्डौको कोटेश्वरमा बसेको एमाले बागमती प्रदेश संसदीय दलको बैठकले पार्टी केन्द्रको स्पष्ट र आधिकारिक निर्देशन नआएसम्म सरकार नछाड्ने ठोस निष्कर्ष निकालेको हो। पछिल्लो समय संचार माध्यममा मन्त्रीहरूको राजीनामालाई लिएर बाहिर आएका चर्चा तथा खैला बैला केवल हल्ला मात्र भएको नेताहरूको भनाइ छ। संसदीय दलका नेता जगन्नाथ थपलियाले बदलिदो राजनीतिक परिस्थिति र समीकरणका विषयमा पार्टी केन्द्र र अन्य दलहरूसँग निरन्तर सम्वाद भइरहेकाले पार्टीको आधिकारिक निर्णय आएपछि मात्र सोही अनुसार कदम चालिने जानकारी दिएका छन्। श्रोतका अनुसार नेकपा एमालेका सचिव एवं बागमती प्रदेशका इन्चार्ज महेश बस्नेतले प्रदेश सरकारका बारेमा पार्टी उच्च तहमा छलफल भइरहेको भन्दै तत्काल राजीनामा दिएर मैदान खाली नगर्न निर्देशन दिएका थिए। सो निर्देशनपछि बागमती प्रदेशमा रहेका एमालेको छजना मन्त्रीले राजीनामा दिने विषय तत्कालका लागि टरेको हो। यो निर्णयसँगै एमाले मन्त्रीहरू सरकारकै काम कारवाहीमा केन्द्रित रहने भएका छन्। बागमती प्रदेशमा अत्यावश्यक बाहेक यातायात सम्बन्धी सेवाहरू एक साताका लागि स्थगित भएको छ। प्रदेशको उद्योग पर्यटन श्रम तथा यातायात मन्त्रालयले सूचना जारी गर्दै अति आवश्यक बाहेक यातायात सम्बन्धी सेवाहरू तत्कालका लागि स्थगित गरिएको जनाएको हो। यातायात क्षेत्रसँग सम्बन्धित प्रणालीहरूमा प्राविधिक सुधार तथा कर परिमार्जनको कार्य भइरहेकाले सेवा स्थगित गरिएको जनाएको छ। यातायात व्यवस्था विभाग मेन भवनको साउन 4 गतेको सार्वजनिक अनुरोधका सूचना बमोजिम यातायात क्षेत्रका विभिन्न प्रणालीहरूलाई थप व्यवस्थित र सेवाग्राही मैत्री बनाउनका लागि डाटाबेस मार्गदर्शन कार्य भइरहेको मन्त्रालयले उल्लेख गरेको छ। हौस् त बेलुकी 5 बजेको हाम्रो समाचार बुलेटिन यति नै। अहिले बेलुकी 7 बजे हाम्रो विशेष समाचार बुलेटिन सुन्न सक्नुहुनेछ। यो समाचार बुलेटिनबाट म सृजना बिदा चाहन्छु। नमस्ते।
1: यो हो हाम्रो रेडियो 103.4 MHz।
2: श्रद्धालु भक्तजनहरूमा हार्दिक निमन्त्रणा। दोलखा जिल्ला गौरीशंकर गाउँपालिका वडा नम्बर 8 खारे कसेरी स्थित विश्वरूप धाममा पवित्र श्रावण महिनाभर भव्य धार्मिक मेला तथा विशेष पूजा आराधनाको आयोजना गरिएको हुँदा पारिवारिक सुख शान्ति समृद्धि र आध्यात्मिक कल्याणको कामना गर्दै सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई विश्वरूप

0: यस धाममा भगवान शिव ब्रह्मा विष्णु महेश नाग नागिनी तथा 33 कोटी देवी देवता प्रति श्रद्धा पूर्वक पूजा अर्चना गरिनेछ।
1: श्रावण महिनाको प्रत्येक सोमबार विशेष रुद्राभिषेक भजन कीर्तन दीप प्रज्वलन तथा प्रसाद वितरणको व्यवस्था गरिनेछ।
0: विश्वरूप धाम परिवार गौरीशंकर गाउँपालिका वडा नम्बर 8 खारे कसेरी

0: मदिरा न्यूनीकरणका लागि रेडियो सन्देश
1: ख्याल राख्नुहोस्। तपाईँ स्वास्थ्य हुन तपाईँले पहिला नियमित भिटामिन युक्त खानेकुरा खाने गर्नुपर्छ। जब तपाईँले सफा र ताजा खानेकुरा खाने गर्नुहुन्छ तब तपाईँको शरीरमा रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमताको विकास हुन्छ।
2: विचार गर्नुहोस्, अहिले तपाईँ हामी विभिन्न रोगसँग जुझिरहेका छौं। यसो बखत हामीले खानपान आहार व्यवहारमा परिवर्तन गरेनौ भने हामी जोसुकैलाई जुनै समयमा ठूलो रोग लाग्न सक्छ।
1: सम्झनुहोस्, जाँड रक्सीको प्रभाव सिधै दिमाग मुटु र रगतसँग जोडिएको हुन्छ, जसले गर्दा मुटु र दिमागले राम्रोसँग काम गर्न सक्दैन, रगत दूषित बन्छ, खानेकुरा पचाउने पेटमा खराबी पैदा हुन्छ।
2: याद राख्नुहोस्, जाँड रक्सी सेवनले तपाईँलाई क्षणिक उत्तेजना गराउन बाहेक अन्य कुनै पनि फाइदा दिँदैन। पिर परेर खाएको, दुःखपूर्ण खाएको, शोक बिर्सना पिएको, तागत दिन शनी लिएको चाड पर्वमा त खानै पर्यो, धर्म संस्कृति र परम्परा हो खानै पर्यो भन्ने कुरा त तपाईँले जाँड रक्सी खाइरहना बनाएका बाहना मात्र हुन्।
1: जाँड रक्सीको सेवनले शरीरमा भएको रोगसँग लड्न सक्ने क्षमतालाई कमजोर गराउँछ। मुटु कलेजो फोक्सोमा लाग्ने रोगहरू पनि यही जाँड रक्सीले नै निम्त्याउँछ।
2: सजग बन्नुहोस्।

0: तपाई आबिसमा आएर बिना कारण सानी झगडामा सधैं साथमा आएका श्रीमान श्रीमती त्याग्न सक्नुहुन्छ। बुढेसकालका सहारा छोराछोरी त्याग्न सक्नुहुन्छ। जन्मदाता बामा त्याग्न सक्नुहुन्छ। आफैलाई त्याग्न पनि सक्नुहुन्छ। तर जाडरक्सी सेवन जस्तो खराब लत किन त्याग्न सक्नुहुन्न?
1: जिम्मेवार बहन गर्नुहोस्। शरीरमा लागेको रोगको उपचार गर्न तपाईँसँग पैसा हुँदैन। आफ्ना नानीहरूलाई पढाउन तपाईँसँग खर्च हुँदैन। औषधि खान पैसा हुँदैन। तर कमाईभन्दा बढी जाँडसँग खर्च गर्नुहुन्छ।
0: त्यसैले आजबाट सचेत बनाऊ, जाँडरक्सीको सेवन बन्द गरौं र अकाल कुनै मृत्युबाट जोगिऊ। परिवारको चाहना र खुसी नै तपाईँको चाहना र खुसी हो। तपाईँको परिवार आजबाट तपाईँले जाँडरक्सीको सेवन त्यागेको कुरा सुन्न आतोर्छन्। जाँडरक्सीको उत्पादन र सेवन बन्द भएको सुन्न लालायित छन्।
1: साँच्ची कतै बाल बालिकाहरूमाथि दुर्व्यवहार त भएका छैनन्? शारीरिक यातना पाइरहेका छैनन्? बाल विवाह तथा शारीरिक शोषण हुने गरेको त छैन? कहीँ कतै बाल बालिकाहरू मानसिक तनाव र समस्यामा त परेका छैनन्? तपाईँका बाल बालिकालाई कतै मनोसामाजिक परामर्शका आवश्यकता त परेको छैन? यदि छ भने पैसा नलाग्ने फोन 10-9-8 सम्पर्क गरी जीवन सुरक्षाका लागि खबर गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
2: सार्वजनिक हितका लागि कालिन्चोक गाउँपालिका र बिगु गाउँपालिकाको साथमा सिविन नेपाल र ग्रामीण विकास टुकी संघको संयुक्त अपिल।

0: ಅಪ್ಪಾಯ್
1: ಏನೇ ಪಾಡೇಶ್ ರೊಟ್ಟಿ ವಾಸ್ಕೋ ಟಿವಿ ಬೋಕರ ಹಿಡಿಯೋ ನಿಕೈ ಅವತಾರ ಮಾಸ ಹೌತ
2: ಕಥೆ ಬರೀಲೈ ವಾಸ್ಕೋ ಟಿವಿ ಬೋಕ್ನೋನಿ ಭಿತ್ತಿ ಆಫ್ನೇ ಟಿವಿ ಬಿಗ್ರಿಯೋ ಅನಿ ಬನೌನ ಜಾನ ಲಾಗಿ ಕೊಡಿ ಬನೌನೆ ಪುಕ್ಕಾ ಓಲಾಟ ಹೋಯ್ನ
1: त्यति कुरामा पनि चिन्ता गर्नुपर्छ त सदरमुकाम चरीकोटबाट चरी घ्याङ जाने बाटोमा रहेको हाम्रै चौधरी इलेक्ट्रोनिक्समा लैजाऊ न त्यहाँ त तिम्रो बिग्रेको टिभी मात्र होइन कि मोबाइल घडी सबै पनि हाल्छ नि सकिगयो नि
2: त्यसो भए म पनि त्यतैतिर लागिहाल्छु नि होइन त
3: अब आउनुहोस् हाम्रै चौधरी इलेक्ट्रोनिक्समा 32 इन्च देखि माथिको एलईडी किन्दा दिसौं सिपेमा एहा फ्रिज डी फ्रिज एलईडी एलसीडी टिभी मोबाइल साउन्ड सिस्टम सुपथ मूल्यमा पाउनुका साथै सबै प्रकारका टिभी मोबाइल र अन्य इलेक्ट्रोनिक सामानहरू मर्मत गरिन्छ यसका साथै विवाह गोष्ठी सेमिनार व्रत बन्ध र अन्य कार्यक्रमका लागि साउन्ड सिस्टम भाडामा पनि पाइन्छ टिभी मोबाइल र अन्य इलेक्ट्रोनिक सामान मर्मत गर्ने ट्रेनिङको पनि सुविधा छ यसमा विशेष गरी 5 जनाको समूह बनाएर आएमा 1 जनालाई छुटको पनि व्यवस्था गरिएको छ
4: प्रोप्राइटर नरेन्द्र चौधरी चौधरी इलेक्ट्रोनिक्स चरीकोट चरीख्याङ थप जानकारीका लागि सम्पर्क नम्बर 9844-39-81-42 र 9844-061-814
5: यो हो हाम्रो रेडियो 103.4 MHz
6: गौरी शंकर संरक्षण क्षेत्र आयोजनाको अनुरोध हाल देशभर मनसून सक्रिय भइरहेको छ निरन्तर तथा अत्याधिक वर्षाका कारण बाढ़ी पहिरो बुछिया नदी कटान सड़क अवरोध आकस्मिक बाढ़ी तथा अन्य प्राकृतिक विपदका घटनाहरू हुने जोखिम उल्लेखनीय रूपमा बढ़ेको हुँदा यस परिस्थितिमा गौरीशंकर संरक्षण क्षेत्रभित्र बसोबास गर्ने सम्पूर्ण बासिन्दा स्थानीय समुदाय पर्यटक पदयात्री तथा सरकारवाला निकायहरूले निम्न सावधानीहरू अपनाउनु हुन अनुरोध गरे मौसम पूर्वानुमान तथा सम्बन्धित निकायबाट जारी गरिएको सूचना तथा सुरक्षा चेतावनीहरू नियमित रूपमा पालना गरौं पहिरो बाढ़ी तथा भूक्षयको जोखिम भएका क्षेत्रहरूमा अनावश्यक आवतजावत नगरौं निरन्तर वर्षा भइरहेको अवस्थामा बिरालो भूभाग खोल्सा नदी किनार तथा जोखिमयुक्त स्थानमा बसोबास वा आवतजावत नगरौं यात्रा वा पदयात्रामा निस्कनु अघि मौसमको अवस्था तथा बाटोको अवस्था बारे जानकारी लिएर मात्र गर्ने गरौं अवस्थाका लागि आवश्यक खाद्यान्न पिउने पानी औषधि टर्च लाइट मोबाइल चार्जर झटपट झोला प्राथमिक उपचार बक्स लगायतका सामग्री तयारी अवस्थामा राखौ मनसूनको बेला पानीका मुहानहरू दूषित हुन सक्ने भएकाले पिउने पानी उमालेर वा सुरक्षित रूपमा शुद्धिकरण गरेर मात्र प्रयोग गरौं झाडा पखाला हैजा जस्ता पानीजन्य रोगहरूबाट सचेत रहौं बाल बालिका ज्येष्ठ नागरिक महिला तथा अपाङ्ग भएका व्यक्तिहरूको सुरक्षामा विशेष ध्यान दिऊ सम्भावित जोखिम देखिएमा तत्काल सुरक्षित स्थानमा सरौं तथा सम्बन्धित निकायलाई जानकारी गराऊ वन क्षेत्रमा जाने चरण तथा अन्य गतिविधि सञ्चालन गर्दा विशेष सावधानी अपनाऊ संरक्षण क्षेत्रभित्र ट्रेकिङ हाइकिङ गर्दा अनिवार्य रूपमा गौरीशंकर संरक्षण क्षेत्र आयोजना तथा सुरक्षा निकायद्वारा जारी गरिएको ट्राभल एडभाइजरी अनुसार यात्रा गरौं र कुनै पनि आपतकालीन अवस्था आइपरेमा नजिकको प्रहरी कार्य तथा जिज्ञासालाई तत्काल जानकारी गराउ सतर्कता नै विपदबाट बस्ने सबैभन्दा प्रभावकारी उपाय हो त्यसैले सतर्क बनौ आफू पनि बचौ अरूलाई पनि बचाऊ राष्ट्रिय प्रकृति संरक्षण कोष गौरीशंकर संरक्षण क्षेत्र आयोजना प्रधान कार्यालय सिंगटी दोलखाद्वारा जनहितमा जारी

एक नंबर को पासै दुई नंबर बसिका तीन नंबर मागेर भन्छौ भने केलाई तिम्रो हाम्रो बेलाई तीन नंबर मागेर

0: के तपाई चरीकोट काठमाडौँ यात्रा आरामदायी सहज र भरपर्दो बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने अब रोज्नुहोस् खाडादेवी यातायात प्रणाली। अब चरीकोटबाट काठमाडौँ जान बिहान 5 बजेदेखि दिउँसो 4 बजेसम्म नियमित गाड़ी सेवा, आरामदायी सीट सहित 14 जनासम्म सहज यात्रा गर्न सकिने सुविधा। यात्रुको आवश्यकता र सहजतालाई ध्यानमा राख्दै बीचबीचमा आवश्यक स्थानमा रोकिने व्यवस्था पनि। परिवार, साथीभाइ वा समूह यात्राका लागि रिजर्भ सेवा अझ सहज, सुरक्षित र सुविधाजनक छ। चरीकोटमा टिकट पाइने स्थान एमरोसिया होटलको भुइँतलामा तथा सादो बाटो प्रहरी चौकी नजिक। सम्पर्क नम्बर 97-61-13-21-44 97-61-13-21-45। काठमाडौँबाट चरीकोट आउनका लागि जडीबुटीबाट टिकट सेवा उपलब्ध छ। आराम, सहज र विश्वासिलो यात्राका लागि खाडादेवी यातायात प्रणाली चरीकोट दोलोखा।
1: समाचार, विचार, विश्लेषण, मनोरंजन, साहित्य र कला, संस्कृति, पर्यटन र विकासका लागि जनपक्षीय आवाज हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: बेलुकी 7 बजेको हाम्रो समाचारमा सृजनाको नमस्कार। यो समाचार बुलेटिन हाम्रो रेडियो 103.4 मेगाहर्ज र जिरी सामुदायिक एफएम 94 मेगाहर्जबाट एकैसाथ प्रसारण भइरहेको छ। इन्टरनेटमा www.hamroradioefm.org.np र हाम्रो पात्रो एपमा पनि हामीलाई सुन्न सक्नुहुनेछ। शुरूमा मुख्य समाचारका शीर्षकहरू। सार्वजनिक विदा घटाउने तयारी। आगामी वर्षको बजेट कार्यान्वयनका लागि अर्थ मन्त्रालयको 37 बुधे मार्ग निर्देशन जारी। सरकारले यो वर्ष नयाँ कर्मचारी भर्ना नगर्ने। बागमती प्रदेश सरकारबाट नेकपा एमालेका मन्त्रीहरूले तत्काल राजीनामा नदिने। वृद्ध भत्ता लिएर फर्कने क्रममा काभ्रे पलाञ्चोका एक वृद्धको खोलाले बगाएर मृत्यु। र प्रदर्शनकारीहरू संसदमा प्रवेश गर्ने प्रयास गरेपछि दिल्लीमा कक्रोच पार्टीका संस्थापक पक्राउ।
1: कस्तो खल्लो दुध पानी मिसाएको रहेछ, हामी त खाँदैनौ।
2: होइन है बुढा, डिडिसीको लोगो नभए कि यो खुल्ला दुध कहाँबाट लिएर आएको? बच्चाहरूले पनि खाएनन्, झन् चिया त पटक्कै मिठो छैन। अलि राम्रो दुध ल्याउन सक्दैनौ?
3: हेर हेर यो बुढीको गनगन, मिठो दुध यो चरीकोट बजारमा कहाँ पाइन्छ र?
2: तिमी कुन जमानामा छौ? दोलखा डेरीको डिडिसी दुध लिएर आऊ न।
3: ल ल, म दोलखा डेरीको नम्बर 1 डिडिसी दुध नै लिएर आइहाल्छु।
1: आहा, कति मिठो दुध! अबदेखि सधैँ डिडिसी दुध नै लिएर आउनुहोस् है बाबा।
4: हजुर, नेपाल सरकारको स्वामित्व भएको दुग्ध विकास संस्थान डिडिसीको व्यवस्थापनमा सञ्चालन भइरहेको दोलखा डेरीबाट उत्पादन भएको चरीकोट बजारको नम्बर 1 डिडिसी दुध, दही, पेडा, खुवा, घिउ, पनिर लगायतका दुग्ध पदार्थहरू नजिकैको डिलर वा खुद्रा विक्रेताबाट खरिद गरी सधैँ उपभोग गरौं। साथै यस डेरीले जिल्लाका विभिन्न गाविसहरूमा दुध संकलन केन्द्र स्थापना गरिरहेको हुँदा दुध बिक्रीका लागि तत्काल सम्पर्क राख्न हुन कृषकहरूलाई हार्दिक अनुरोध गरिन्छ।
5: बिक्री केन्द्रहरू चरीकोट बजार, दोलखा बजार, जिरी, मैना पोखरी र सिंगटी बजार। संकलन केन्द्रहरू बोच, साखिने, सुस्ता, सिमौती, जपे, भिरकोट साथै कारखाना र परका क्षेत्रहरू।
4: दोलखा दुग्ध उद्योग लिमिटेड, चरीकोट, दोलखा। सम्पर्क 049-421-020।
0: सरकारले चालू आर्थिक वर्षमा कुनै पनि सरकारी कार्यालयमा नयाँ कर्मचारी भर्ना नगर्ने भएको छ। सरकारी कार्यालयहरूले स्थायी पदभर्तीका लागि लोकसेवा आयोग समक्ष कुनै पनि माग गर्न पाउने छैनन्। मुख्य सचिव गोविन्द बहादुर कार्के नेतृत्वमा आज बसेको सचिवहरूको बैठकले यस्तो निर्णय गरेको हो। यो निर्णय सँगै सरकारी सेवाका लागि तयारी गरिरहेका व्यक्तिहरू प्रभावित हुने भएका छनृ अब नेपाल सरकारका कुनै पनि निकायले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयको पूर्व स्वीकृति बिना नयाँ स्थायी पदपूर्तिका लागि लोकसेवा आयोगमा माग पठाउन पाउने छैनन्। ओएनएम सर्वेक्षण अनुसार विभिन्न निकायमा दरबन्दीहरू घट्दा कर्मचारीहरू फाजिलमा पर्ने भएपछि चालू आर्थिक वर्षका लागि कडाई गरिएको बताइएको छ। हाल कार्यरत स्थायी कर्मचारीहरूको व्यवस्थापनलाई प्राथमिकता दिन नयाँ भर्ना प्रक्रियामा नियन्त्रण गरिएको हो। यसैबीच फाजिलमा रहने कर्मचारीहरूलाई आवश्यकता अनुसार संघ, प्रदेश र स्थानीय तहमा पठाइने भएको छ। नेपाल सरकारका सचिवहरूको बैठकले दरबन्दी कटौतीपछि फाजिलमा रहने कर्मचारीलाई आवश्यकता अनुसार संघीय, प्रदेश र स्थानीय तहमा पठाउने निर्णय गरेको हो। बालिन शाह प्रधानमन्त्रीमा नियुक्त भएता पहिलो पटक मुख्य सचिव गोविन्द बहादुर कार्कीको नेतृत्वमा बसेको सचिवहरूको बैठकले यस्तो निर्णय गरेको हो। बैठकले नयाँ संगठन तथा व्यवस्थापन सर्वेक्षण गरेपछि स्वीकृत भएका दरबन्दीहरूमा कर्मचारीको मिलान गर्ने र बढ़ी हुने फाजिलमा रहने कर्मचारीलाई अभाव भएका ठाउँमा पठाउने निर्णय गरेको हो। सचिवहरूले मालपोत र नापीका सेवाहरूलाई स्थानीय तहमा हस्तान्तरण गर्ने कामलाई तीव्रता दिने निर्णय गरेका छन्। त्यसका लागि संघीय मामिला मन्त्रालयले स्थानीय तहहरूको संस्थागत र प्राविधिक क्षमता बढ़ाउनु पर्नेछ। सरकारले सार्वजनिक विदाहरूको पुनरावलोकन गृह कार्य थालेको छ। सचिव स्तरीय बैठकले सातामा 2 दिन शनिबार र आइतबार सार्वजनिक विदा दिन थालेपछि हाल कायम सार्वजनिक विदा धेरै भएको निष्कर्ष निकालेको हो। ती विधालाई घटाउने वा परिमार्जन गर्ने सम्बन्धमा अध्ययन गर्न एक उच्च स्तरीय कार्यदल गठन गरिएको छ। गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा गठित कार्यदलमा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र अर्थ मन्त्रालयका प्रतिनिधिलाई समावेश गरिएको छ। कार्यदलले 15 दिनभित्र सार्वजनिक विधाहरूको पुनरावलोकन गरी प्रतिवेदन पेश गर्नुपर्नेछ। सातामा दुई दिन विदा हुँदा वर्षभरिका अन्य चाड पर्व र दिवसका विदाले सरकारी कार्यालय धेरै दिन बन्द हुने र यसबाट नागरिक सेवा प्रभावित हुने भन्दै कार्यदलको प्रतिवेदनका आधारमा आगामी वर्षको विदा क्यालेण्डरमा केही साबिकका विदाहरू कटौतीको तयारी गरिएको बताइएको छ।

0: कविपलाञ्चोको रोशी गाउँपालिका सातमा खोला तर्ने क्रममा एक वृद्धको मृत्यु भएको छ। वृद्ध भत्ता लिएर घर फर्किने क्रममा रोशी गाउँपालिका सात कटुन्जे बेसीका 75 वर्षे मोतीमान पाखरिनको बगेर मृत्यु भएको हो। आफ्नो वृद्ध भत्ता लिन कटुन्जेमा रहेको सिद्धार्थ बैंकमा आएर गएर फर्कने क्रममा पाखरिनलाई रोशी खोलाले बगाउँदा मृत्यु भएको हो। आज दिउँसो रोशी गाउँपालिका सात स्थित रोशी खोला तर्ने क्रममा पाखरिन बगेको जिल्ला प्रहरी कार्यालय काभ्रे पलाञ्चोकले जनाएको छ। खोलाले मानिस बगाएको सूचना पाए लगतै प्रहरी चौकी कटुन्जे बेसी र इलाका प्रहरी कार्यालय मंगलटारबाट खटिएको प्रहरी टोलीले खोजी तथा उद्धार कार्य थालेको थियो। खोजीको क्रममा पाखरिनलाई रोशी गाउँपालिका आठ गिन्दी बेसी स्थित रोशी खोलाको किनारमा मृत अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ। हामीसँग अझै समाचार बाँकी नै छन्, तर त्योभन्दा पहिले सूचना र सन्देशको पालो।
1: के तपाईँ लोकल र उन्नत जातका खाद्यान्नका बिउको खोजी गर्दै हुनुहुन्छ?
2: उन्नत जात र गुणस्तरीय बिउ भए मात्रै हामीले चाहे जस्तो उत्पादन गर्न सक्छौ। यदि तपाईँ पनि यसको खोजीमा हुनुहुन्छ भने अन्त टाढा जानै पर्दैन।
1: नालडुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड 3204 साबी काभ्रे गाविस वडा नम्बर 6 बगरमा तपाईँले यो सुविधा पाउन सक्नुहुनेछ।
2: यहाँ विभिन्न उन्नत जातका धान, गहुँ, मकै, कोदो, फापर, जौका बिउहरूका साथै लोकल बिउहरू सुपथ मूल्यमा उपलब्ध छ। युरिया, डीएपी, पोटास लगायतका रासायनिक मलका लागि पनि हामीलाई सम्झनुहोस्।
1: थप जानकारीका लागि सम्पर्क 9844463078 र 9844011725। नालढुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड 3204 काभ्रे बगर दोलखा।
3: तपाईँले त्यति पनि थाहा छैन खड्काजी, तपाईँले भनेको सम्पूर्ण सामानहरू त 32 रेन्टल एन्ड क्याटरिङ सर्भिस चरिकोटमा पाइहालिन्छ।
4: हजुरहरूकै सेवामा सम्पूर्ण नयाँ सामानको साथमा सदरमुकाम चरिकोटमा विवाह, व्रतबन्ध, सेमिनार, सभा, सम्मेलन, उत्सव, पिकनिक जस्ता विभिन्न कार्यक्रमका लागि हामीलाई सम्झनुहोस्। हामी आवश्यक परे भोजपति तथा शुभ कार्यका लागि अनुभवी तथा दक्ष कुक, वेटर, मसालची उपलब्ध गराउँदछौ। यहाँ आवश्यक चाइनिज टेन्ट, चायर, कुर्सी, भाँडाकुँडा, कार्पेट, म्युजिक सिस्टम, बत्ती लगायतका सामानहरू भाडामा पाइनुका साथै हाफ तथा क्याटरिङ पनि गरिन्छ।
5: ग्राहकको सन्तुष्टि नै हाम्रो सफलता। सम्पर्कको लागि कुमार श्रेष्ठ 9852428383, 9842228383 र कृष्ण श्रेष्ठ 9864002041।
6: 32 रेन्टल एन्ड क्याटरिङ सर्भिस चरिकोट दोलखा।
0: तपाई यतिखेर हाम्रो रेडियो र जीडीएफएमबाट हाम्रो समाचार सुन्दै हुनुहुन्छ। इन्टरनेटमा www.radioefm.org.np र हाम्रो पात्रो एप्समा पनि हामीलाई सुन्न सक्नुहुनेछ। अब बाँकी समाचार। आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनका लागि अर्थ मन्त्रालयले 37 बुँदे मार्ग निर्देशन जारी गरेको छ। आज अर्थ मन्त्रालयका सचिव डाक्टर घनश्याम उपाध्यायले जारी गरेको मार्ग निर्देशनमा आर्थिक वर्ष 2083-84 बजेट कार्यान्वयनलाई प्रभावकारी, पारदर्शी र नतिजामुखी बनाउन वित्तीय अनुशासन र मितव्ययितालाई केन्द्रमा राख्नुपर्ने उल्लेख छ। विनियोजन ऐन 2083 तथा आर्थिक कार्यविधि र वित्तीय उत्तरदायित्व सम्बन्धी कानूनको पूर्ण परिपालना गर्न अर्थ मन्त्रालयले सबै केन्द्रीय निकाय, प्रदेश र स्थानीय तहलाई निर्देशन दिएको छ। मार्ग निर्देशनमा इन्धन, मसलन्द, गोष्ठी तथा अन्य प्रशासनिक खर्चमा अधिकतम मितव्ययिता अपनाउन भनिएको छ। त्यस्तै कार्यालय संचालनका लागि सरकारी भवनकै प्रयोगलाई प्राथमिकता दिन निर्देशन दिइएको छ। यसै गरी सार्वजनिक खर्चलाई मितव्ययी बनाउने नीति अनुरूप नयाँ सवारी साधन खरिद र वैदेशिक भ्रमणमा पूर्व स्वीकृति लिन भनिएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले पूँजी बजार धितोपत्र व्यवसायमा देखिएको समस्यालाई समाधान गर्ने प्रतिबद्धता जनाएका छन्। सिंहदरबारमा आज पूँजी बजार धितोपत्र व्यवसाय क्षेत्रका सरकारवाला निकाय र व्यक्तिहरूसँग छलफल गर्दै प्रधानमन्त्रीले पूँजी बजार र धितोपत्र व्यवसायलाई व्यवस्थित बनाउन काम भइरहेको भन्दै यस क्षेत्रमा देखिएका समस्या समाधान गर्ने प्रतिबद्धता जनाएको सरकारवालाहरूको भनाइ छ। प्रधानमन्त्रीले व्यवसायीहरूको जायज मागहरू कार्यान्वयनमा लैजानका लागि सरकारवाला निकायलाई बोलाएर छलफल गर्ने प्रतिबद्धता जनाएका छन्। बागमती प्रदेश सरकारबाट नेकपा एमालेका मन्त्रीहरूले तत्काल राजीनामा नदिने भएका छन्। काठमाण्डौको कोटेश्वरमा बसेको एमाले बागमती प्रदेश संसदीय दलको बैठकले पार्टी केन्द्रको स्पष्ट र आधिकारिक निर्देशन नआएसम्म सरकार नछाड्ने ठोस निष्कर्ष निकालेको हो। पछिल्लो समय संचार माध्यममा मन्त्रीहरूको राजीनामालाई लिएर बाहिर भएका चर्चा तथा खैला बैला केवल हल्ला मात्र भएको नेताहरूको भनाइ छ। संसदीय दलका नेता जगन्नाथ थपलियाले बदलिदो राजनीतिक परिस्थिति र समीकरणका विषयमा पार्टी केन्द्र र अन्य दलहरूसँग निरन्तर संवाद भइरहेकाले पार्टीको आधिकारिक निर्णय आएपछि मात्र सोही अनुसार कदम चालिने जानकारी दिएका छन्। फ्रान्सका कप्तान किलियन एम्बापे 23औं संस्करणको फिफा विश्वकपमा सर्वाधिक गोलकर्ता बनेका छन्। टीमबाट उपाधि जित्न नसके पनि यसपटक एम्बापेको व्यक्तिगत प्रदर्शन भने उत्कृष्ट रह्यो। प्रस्तुत छ एक रिपोर्ट।
7: फ्रान्सका कप्तान किलियन एम्बापेले फिफा विश्वकप 2026मा 10 गोल गर्दै लगातार दुई पटक गोल्डन बुट जित्ने पहिलो खेलाड़ी बनेका छन्। एम्बापेले सन् 2018मा 19 वर्षको उमेरमा फ्रान्सबाट विश्वकप उपाधि जितेका थिए। त्यसको चार वर्षपछि कतारमा विश्वकप हुँदा एम्बापे परिपक्व भइसकेका थिए र फ्रान्सलाई फाइनल पुर्याउँदै गोल्डन बुट अवार्ड जितेका छन्। फाइनलमा अर्जेन्टिना विरूद्ध ह्याट्रिक गरे पनि पेनाल्टी सुट आउटमा फ्रान्स चुक्दा एम्बापे लगातार विश्वकप ट्रफी उचाल्नबाट वञ्चित भए। पहिलो विश्वकपमा 4 गोल गरेका उनले 2022मा सर्वाधिक 8 गोल गर्दै व्यक्तिगत अवार्ड जितेका थिए। आफ्नो तेस्रो विश्वकपमा एम्बापे नै कप्तान बने। 27 वर्षको उमेरमा फ्रान्सको कप्तानी गर्दा भने एम्बापेले टीमलाई फाइनल पुर्याउन सकेनन्। लियोनल मेसी र क्रिस्टियानो रोनाल्डोको पुस्ता पछिका उत्कृष्ट खेलाड़ीको रूपमा देखिएका 27 वर्षीय एम्बापेले लगातार दुई पटक विश्वकप फाइनल खेल्दा एक पटक विश्वकपको स्वाद चाखिसकेका छन्। टीमबाट उपाधि जित्न नसके पनि यस पटक एम्बापेको व्यक्तिगत प्रदर्शन भने उत्कृष्ट रह्यो। फाइनल पुग्न नसकेपछि तेस्रो स्थानको लागि इंग्ल्याण्ड विरूद्ध खेलमा 2 गोल गर्दा एम्बापेले गोल स्कोरिङमा नयाँ कीर्तिमान बनाए। उनी 23 संस्करणको विश्वकपमा सर्वाधिक गोलकर्ता बने। यस अघि पनि उनले गोल्डन बुट अवार्ड जितिसकेका छन् र लगातार दुई पटक गोल्डन बुट जित्ने पहिलो खेलाड़ी बने। यस पटक उनले डबल डिजिटमै गोल स्कोर गरेका छन्। कुल 8 खेल खेल्दै 10 गोल र 4 असिस्ट गरे। स्पेनिस महारथी रियल मड्रिडबाट व्यावसायिक फुटबल खेल्ने एम्बापे गोल मेसिन हुन्। उनले यस अघिका दुई विश्वकपमा गरेको 12 गोलले पनि त्यो पुष्टि गरिसकेको थियो। यस पटक त झन बढी गोल मेसिनको रूपमा एम्बापे देखा परे। उनले 8 खेल खेल्दा समूह चरणमा नर्वेर सेमी फाइनलमा स्पेन बाहेक 6 खेलमा गोल गरे, जसमा एम्बापेले सर्वाधिक 10 गोल गरे। उनले 3 संस्करणमा गरी कुल 22 खेलमा 22 गोल नै गरे। उनले सर्वाधिक गोलकर्ता बन्न विश्व फुटबलकै महान खेलाड़ी अर्जेन्टिनाका कप्तान लियो नल मेस्सीलाई पछि पारे। मेस्सीले 33 खेलमा 21 गोलको कीर्तिमान बनाएका थिए, तर एम्बापेले 11 खेल कम खेलेर मेस्सीको कीर्तिमान तोडेका हुन्। एम्बापे यस विश्वकपमा फ्रान्सको राष्ट्रिय टीमबाट पनि केही कीर्तिमान बनाए। उनी विश्वकपमा फ्रान्सका सर्वाधिक खेल खेल्ने, सर्वाधिक गोल गर्नेदेखि फ्रान्सको राष्ट्रिय टीमको समेत सर्वाधिक गोलकर्ता बनेका हुन्। लक्ष्मी थामी, हाम्रो रेडियो चरिकोट।
0: वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले लेभल नभएका कम गुणस्तर र गैर खाद्य पदार्थ मिसावटयुक्त दैनिक अत्यावश्यक खाद्य वस्तुको बिक्री नगर्न आग्रह गरेको छ। विभागले आज सूचना जारी गर्दै चोरी पैठारी गरिएका दैनिक उपभोक्ता अत्यावश्यक खाद्य तथा पेय पदार्थ, लत्ता कपड़ा लगायत उत्पादन भौतिक तथा डिजिटल प्लेटफर्मको माध्यमबाट बिक्री वितरण नगर्न सूचित गराएको हो। विभागले उत्पादक, पैठारीकर्ता, ढुवानीकर्ता, संचयकर्ता र विक्रेतालाई कानूनले तोके बमोजिमको दायित्व तथा शर्त बन्देज परिपालना गरी व्यापार व्यवसाय सञ्चालन गर्न आग्रह गरेको छ। हाम्रो समाचारमा अब अन्तर्राष्ट्रिय समाचार। भारतको ककरूस जनता पार्टी सीजेपीका संस्थापक अभिजित दीपकेलाई दिल्ली प्रहरीले हिरासतमा लिएको छ। उनले संसदमा उपस्थित सबै सांसदहरूलाई सड़कमा उत्रिएका विद्यार्थीहरूको समर्थनमा तुरन्तै उभिन अपील गरेका छन्। सीजेपीका समर्थकहरू सोमबार भवन नजिक पुगेका थिए। प्रदर्शनकारीहरूले संसद प्रवेश गर्ने प्रयास गरेपछि मुख्य ढोका बन्द गरिनुका साथै सुरक्षा सतर्कता बढ़ाइएको छ। संसद बैठक चलिरहेका बेला प्रदर्शन प्रहरीले प्रदर्शनकारीहरूलाई रोक्न अश्रु ग्यास प्रहार गरेको थियो। प्रदर्शनकारीहरू संसदमा प्रवेश गर्ने प्रयास गरेपछि दिल्लीमा ककरोच पार्टीका संस्थापक पक्राउ परेको सम्बन्धी समाचार सँगसँगै हाम्रो समाचारको बेलुकी 7 बजेको विशेष बुलेटिन यही सकिन्छ। यो समाचार बुलेटिनबाट म सृजना विदा चाहन्छु। नमस्ते।
8: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
9: तपाई आफ्नो स्वास्थ्य प्रति सचेत हुन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने सिंगुटी हेल्थ केयर एण्ड डायग्नोस्टिक सेन्टर प्रणालीले गुणस्तरीय र भरपर्दो स्वास्थ्य सेवा ल्याएको छ। आजै सम्पर्क गरी आफ्नो स्वास्थ्य जाँच गराउनुहोला। हाम्रा सेवाहरू अनुभवी स्वास्थ्य कर्मीबाट ओपीडी सेवा तथा स्वास्थ्य परामर्श, 24 घण्टा इमर्जेन्सी सेवा, आँखा सम्बन्धी सेवा, दन्त सेवा, फार्मेसी सेवा, एक्सरे, भिडियो एक्सरे, रक्त परीक्षण, होम सर्भिस, ल्याब सेवा र निशुल्क टिकट, अन्य विभिन्न सेवाहरू। सिंगेटी हेल्थ केयर एण्ड डायग्नोस्टिक सेन्टर प्रणाली, बिगु 4 सिंगेटी, लामा बगर जाने बाटोको दायाँ पट्टी। सम्पर्क नम्बर 97 67 39 22।
10: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: അപ്പേ ഓയനയെ പാടെ ഷോർട്ടി വാസ്കോ ടി വി പോക്കറെ ഇടിയോ നിക്കോ അവതാർമ സൗത്ത
1: കൊട്ടേ ബരി ലൈലൈ വാസ്കോ ടി വി പോക്കണോനി ഭിത്തി ആപ്നെ ടി വി ബിഗ്യോ അനി ബനൗന ജന ലാഗി കൊടി ബനൗനെ പുക്കാ ഉലട്ട ഓയന
0: त्यति कुरामा पनि चिन्ता गर्नु पर्छ त सदरमुकाम चरीकोटबाट चरी घ्याङ जाने बाटोमा रहेको हाम्रै चौधरी इलेक्ट्रोनिक्समा लैजाऊ न त्यहाँ त तिम्रो बिग्रेको टिभी मात्र होइन कि मोबाइल घडी सबै पनि हाल्छ नि सकिगयो नि
1: त्यसो भए म पनि त्यतैतिर लागिहाल्छु नि होइन त
2: अब आउनुहोस् हाम्रै चौधरी इलेक्ट्रोनिक्समा 32 इन्चदेखि माथिको एलइडी किन्दा 200 सित्तैमा यहाँ फ्रिज डी फ्रिज एलइडी एलसीडी टिभी मोबाइल साउन्ड सिस्टम सुपथ मूल्यमा पाउनुका साथै सबै प्रकारका टिभी मोबाइल र अन्य इलेक्ट्रोनिक सामानहरू मर्मत गरिन्छ यसका साथै विवाह गोष्ठी सेमिनार व्रत बन्ध र अन्य कार्यक्रमका लागि साउन्ड सिस्टम भाडामा पनि पाइन्छ टिभी मोबाइल र अन्य इलेक्ट्रोनिक सामान मर्मत गर्ने ट्रेनिङको पनि सुविधा छ यसमा विशेष गरी 5 जनाको समूह बनाएर आएमा 1 जनालाई छुटको पनि व्यवस्था गरिएको छ
3: प्रोप्राइटर नरेन्द्र चौधरी चौधरी इलेक्ट्रोनिक्स चरीकोट चरीख्याङ थप जानकारीका लागि सम्पर्क नम्बर 9844391042 र 9844061814
4: यो हो हाम्रो रेडियो 103.4 MHz

0: धुलीखेल अस्पताल दुलखा अस्पताल दुलखाको सूचना। धुलीखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकाले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ। हाम्रा सेवाहरू: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्ह 4 बजेसम्म ओपीडी सेवा,
1: 24 घण्टा आकस्मिक सेवा,
0: बाल रोग विशेषज्ञ सेवा, इन्डोस्कोपी कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा,
1: डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा,
0: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना,
1: 24 घण्टा फार्मेसी सेवा,
0: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन,
1: हार्ट जोनि सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकबाट दन्त सेवा,
0: हार्ट जोनि नसा सम्बन्धी विशेषज्ञ डाक्टरहरूद्वारा हड्डी भाँचेका, हड्डी खिएका, नसा च्यापिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा,
1: ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच,
0: रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइरोइड जाँच,
1: दिसा पिसाब खकार परीक्षण गरिनुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण,
2: विशेष मेसिनद्वारा नवजात शिशुको जन्मजात श्रवण समस्याहरूको परीक्षण तथा पहिचान, जिल्लाकै क वर्गको सुविधा सम्पन्न एम्बुलेन्स सेवा सञ्चालन।
0: अन्य थप जानकारीको लागि
2: सम्पर्क नम्बर 0944120।
0: धुलीखेल अस्पताल दोलखा अस्पताल दोलखा।
3: सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

श्रद्धालु भक्तजनहरूमा हार्दिक निमन्त्रणा। दोलखा जिल्ला गौरीशंकर गाउँपालिका वडा नम्बर 8 खारे कसेरी स्थित विश्वरूप धाममा पवित्र श्रावण महिनाभर भव्य धार्मिक मेला तथा विशेष पूजा आराधनाको आयोजना गरिएको हुँदा पारिवारिक सुख शान्ति समृद्धि र आध्यात्मिक कल्याणको कामना गर्दै सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई विश्वरूप धाममा उपस्थित भई पुण्य लाभ लिनुहुन हार्दिक निमन्त्रणा गर्दछौ। यस धाममा भगवान शिव ब्रह्मा विष्णु महेश नाग नागिनी तथा 33 कोटी देवी देवता प्रति श्रद्धा पूर्वक पूजा अर्चना गरिनेछ। श्रावण महिनाको प्रत्येक सोमबार विशेष रुद्राभिषेक भजन कीर्तन दीप प्रज्वलन तथा प्रसाद वितरणको व्यवस्था गरिनेछ। विश्वरूप धाम परिवार गौरीशंकर गाउँपालिका

0: के तपाईँ कुनै सभा सम्मेलन गर्दै हुनुहुन्छ
1: वा तपाईँहरूलाई तालिम गोष्ठी र सेमिनारका लागि सुन्दर शान्त हलको आवश्यकता परेको छ?
0: यदि छ भने आजै सम्पर्क गर्नुहोस्।
1: चरीकोट चरीघ्याङ स्थित हाम्रो रेडियोको सभा हल उपलब्ध छ।
0: हाम्रा सुविधाहरू
2: 150 जना मानिस अट्न सक्ने सुविधा सम्पन्न सभा हल।
0: सभा हलमै साउन्ड सिस्टम जडान गरिएको हुँदा बाहिरबाट महँगो शुल्क तिरेर साउन्ड सिस्टम भाडामा ल्याउनु नपर्ने।
2: जेनेरेटरको 24 घण्टा व्यवस्था। विद्युत आपूर्ति नभएको बेला पनि कार्यक्रम सञ्चालनमा कुनै बाधा नपर्ने।
0: पर्याप्त पार्किङको व्यवस्था। आवश्यकता अनुसार छत पनि प्रयोग गर्न सकिने।
2: कार्यक्रमका लागि प्रोजेक्टरको आवश्यकता परे सोको समेत व्यवस्था हुने।
0: र लामो अवधिको तालिम गोष्ठी गर्नु परेमा हल भाडामा विशेष छुटको व्यवस्था।
1: अब टेन्सन गर्नै पर्दैन, साउन्ड सिस्टम र ब्याकअप सहितको सुविधा सम्पन्न सभा हल सहुलियत मूल्यमा उपलब्ध छ।
0: थप जानकारीका लागि सम्पर्क हाम्रो रेडियो 103.4 मेगाहर्ज चरीकोट चरीघ्याङ दोलखा 97.1 FM 802 र 97.1 FM 844।
3: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: मदिरा न्यूनीकरणका लागि रेडियो सन्देश
1: ख्याल राख्नुहोस्। तपाईँ स्वास्थ्य हुन तपाईँले पहिला नियमित भिटामिन युक्त खानेकुरा खाने गर्नुपर्छ। जब तपाईँले सफा र ताजा खानेकुरा खाने गर्नुहुन्छ तब तपाईँको शरीरमा रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमताको विकास हुन्छ।
2: विचार गर्नुहोस्, अहिले तपाईँ हामी विभिन्न रोगसँग जुझिरहेका छौं। यसो बखत हामीले खानपान, आहार, व्यवहारमा परिवर्तन गरेनौ भने हामी जोसुकैलाई जुनै समयमा ठुली रोग लाग्न सक्छ।
1: सम्झनुहोस्, जाँड रक्सीको प्रभाव सिधै दिमाग, मुटु र रगतसँग जुडिएको हुन्छ, जसले गर्दा मुटु र दिमागले राम्रोसँग काम गर्न सक्दैन, रगत दूषित बन्छ, खानेकुरा पचाउने पेटमा खराबी पैदा हुन्छ।
2: याद राख्नुहोस्, जाँड रक्सी सेवनले तपाईँलाई क्षणिक उत्तेजना गराउन बाहेक अन्य कुनै पनि फाइदा दिँदैन। पिर परेर खाएको, दुःख भुल्न खाएको, शोक बिर्सना पिएको, तागत दिन शनि लिएको चाड पर्वमा त खानै पर्यो, धर्म संस्कृति र परम्परा हो खानै पर्यो भन्ने कुरा त तपाईँले जाँड रक्सी खाइरहना बनाएका बाहना मात्र हुन्।
1: जाँड रक्सीको सेवनले शरीरमा भएको रोगसँग लड्न सक्ने क्षमतालाई कमजोर गराउँछ। मुटु, कलेजो, फोक्सोमा लाग्ने रोगहरू पनि यही जाँड रक्सीले नै निम्त्याउँछ।
2: सजग बन्नुहोस्। कुनै वखत तपाईँ आवेशमा आएर बिना कारण सानै झगडामा सधैँ साथ दिन आएका श्रीमान श्रीमती त्याग्न सक्नुहुन्छ, बुढेसकालका सहारा छोरा छोरी त्याग्न सक्नुहुन्छ, जन्मदाता बामा त्याग्न सक्नुहुन्छ, आफैलाई त्याग्न पनि सक्नुहुन्छ, तर जाँड रक्सी सेवन जस्तो खराब लत किन त्याग्न सक्नुहुन्न?
1: जिम्मेवार बहन गर्नुहोस्। शरीरमा लागेको रोगको उपचार गर्न तपाईँसँग पैसा हुँदैन, आफ्ना नानीहरूलाई पढाउन तपाईँसँग खर्च हुँदैन, औषधि खान पैसा हुँदैन, तर कमाई भन्दा बढी जाँड रक्सीमा खर्च गर्नुहुन्छ।
2: त्यसैले आजबाट सचेत बनौ, जाँड रक्सीको सेवन बन्द गरौ र अकाल हुने मृत्युबाट जोगियौ। परिवारको चाहना र खुसी नै तपाईँको चाहना र खुसी हो। तपाईँको परिवार आजबाट तपाईँले जाँड रक्सीको सेवन त्यागेको कुरा सुन्न आतुर छन्। जाँड रक्सीको उत्पादन र सेवन बन्द भएको सुन्न लालायित छन्।
1: साँच्ची कतै बाल बालिकाहरूमाथि दुर्व्यवहार त भएका छैनन्? शारीरिक यातना पाइरहेका छैनन्? बाल विवाह तथा शारीरिक शोषण हुने गरेको त छैन? कहीँ कतै बाल बालिकाहरू मानसिक तनाव र समस्यामा त परेका छैनन्? तपाईँका बाल बालिकालाई कतै मनोसामाजिक परामर्शका आवश्यकता त परेको छैन? यदि छ भने पैसा नलाग्ने फोन 10-9-8 सम्पर्क गरी जीवन सुरक्षाका लागि खबर गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
3: सार्वजनिक हितका लागि कालिन्चो गाउँपालिका र बिगो गाउँपालिकाको साथमा सिबिन नेपाल र ग्रामीण विकास टुकी संघको संयुक्त अपिल।

अहिले तपाई सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ज। अब भने यहाँहरूले नेपाली सदाबहार गीत संगीत सुनेर मनोरञ्जन लिन सक्नुहुनेछ। आज चाहिँ हामीले नेपाली आधुनिक तथा गजल गायक जगदीश समालको स्वरमा सजिएका मिठा मिठा गीत संगीतहरू सुनाउनेछौ। हाम्रो रेडियो सुन्दै गर्नुहोला।

0: तपाई आफ्नो स्वास्थ्य प्रति सचेत हुन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने सिंगटी हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्रणालीले गुणस्तरीय र भरपर्दो स्वास्थ्य सेवा ल्याएको छ। आजै सम्पर्क गरी आफ्नो स्वास्थ्य जाँच गराउनुहोला। हाम्रा सेवाहरू अनुभवी स्वास्थ्य कर्मीबाट ओपीडी सेवा तथा स्वास्थ्य परामर्श, चौबिसै घण्टा इमर्जेन्सी सेवा, आँखा सम्बन्धी सेवा, दन्त सेवा, फार्मेसी सेवा, एक्सरे, भिडियो एक्सरे, रक्त परीक्षण, होम सर्भिस, ल्याब सेवा र निशुल्क टिकट, अन्य विभिन्न सेवाहरू। सिंगटी हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली, बेगुचार सिंगटी, लामापगर जाने बाटोको दायाँ पट्टि। सम्पर्क नम्बर 97 67 39 52।
1: धुलिखेल अस्पताल दुलखा, अस्पताल दुलखाको सूचना।
2: धुलिखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकाले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ।
1: हाम्रा सेवाहरू:
2: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्ह 4 बजेसम्म ओपीडी सेवा,
1: 24 घण्टा आकस्मिक सेवा,
2: बाल रोग विशेषज्ञ सेवा, इन्डोस्कोपी कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा,
1: डिजिटल सीआर सिस्टमद्वारा एक्सरे सेवा र एनआईसीयू सेवा,
2: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना,
1: 24 घण्टा फार्मेसी सेवा,
2: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन,
1: हार्जुनी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकबाट दन्त सेवा,
2: हार्ट जोर्नी नसा सम्बन्धी विशेषज्ञ डाक्टरहरूद्वारा हड्डी भाँचेका, हड्डी खिएका, नसा च्यापिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा,
1: ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच,
2: रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइरोइड जाँच,
1: दिशा पिसाब खकार परीक्षण गरिनुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण,
3: विशेष मेसिनद्वारा नवजात शिशुको जन्मजात श्रवण समस्याहरूको परीक्षण तथा पहिचान, जिल्लाकै क वर्गको सुविधा सम्पन्न एम्बुलेन्स सेवा सञ्चालन।
2: अन्य थप जानकारीको लागि
3: सम्पर्क नम्बर 0494 12 020।
1: धुलिखेल अस्पताल दोलखा, अस्पताल दोलखा।
0: के तपाईँ चरीकोट काठमाडौँ यात्रा आरामदायी, सहज र भरपर्दो बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने अब रोज्नुहोस् खाडादेवी यातायात प्रणाली। अब चरीकोटबाट काठमाडौँ जान बिहान 5 बजेदेखि दिउँसो 4 बजेसम्म नियमित गाडी सेवा, आरामदायी सिट सहित 14 जनासम्म सहज यात्रा गर्न सकिने सुविधा, यात्रुको आवश्यकता र सहजतालाई ध्यानमा राख्दै बीचबीचमा आवश्यक स्थानमा रोकिने व्यवस्था पनि, परिवार साथीभाइ वा समूह यात्राका लागि रिजर्भ सेवा अझ सहज, सुरक्षित र सुविधाजनक छ। चरीकोटमा टिकट पाइने स्थान एम्रोसिया होटलको भुइँतलामा तथा सादो बाटो प्रहरी चौकी नजिक। सम्पर्क नम्बर 97 61 13 21 44, 97 61 13 21 45। काठमाडौँबाट चरीकोट आउनका लागि जडीबुटीबाट टिकट सेवा उपलब्ध छ। आराम, सहज र विश्वास दिनु यात्राका लागि खाडादेवी यातायात प्रणाली, चरीकोट दोलखा।
4: तपाईँ यतिखेर हाम्रो रेडियो मार्फत नेपाली आधुनिक तथा गजल गायक जगदीश समालको स्वरमा सजिएका उत्कृष्ट गीत संगीतहरू सुनिरहनु भएको छ।

0: यतिन्जेल सुन्दै हुनुहुन्थ्यो नेपाली आधुनिक तथा गजल गायक जगदीश समालका स्वरमा सजिएका उत्कृष्ट गीत संगीतहरू।
1: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: नेपाली सेवाको साझा पक्षबाट विनिता दाहालको नमस्कार। आज कार्यक्रममा भारी वर्षाको सम्भावना कम हुँदै विपदबाट विस्थापितको व्यवस्थापन कसरी हुँदैछ,
1: स्थायी रूपमा बसोबास गर्ने ठाउँमा दिनुपर्ने खाद्यान्न लत्ता कौडाहरूको जोहो गरेर पनि उहाँहरूलाई त्यही अनुसारको सपोर्ट गर्नलाई पनि भनिरहेको छ।
0: पुँजी बजारको विषयमा प्रधानमन्त्रीले के भने,
2: पुँजी बजारमा अलिक कन्फिडेन्समा आएको भन्ने विषयमा हामीलाई जानकारी छ, हामी चिन्तित छौ भन्नुभयो
0: प्रधानमन्त्रीले। आज भेटेका एक व्यवसायी र एन्डी बर्नम युकेका नयाँ प्रधानमन्त्री। तर शुरूमा प्रमुख विश्व समाचार।
3: पवनराज पौडेलबाट समाचार सुन्नुहोस्। राजा चार्ल्सको आह्वान स्वीकार्दै सरकार गठनको जिम्मेवारी लिएसँगै एन्डी बर्नम ब्रिटेनका पछिल्लो एक दशकका सातौं प्रधानमन्त्री बनेका छन्। डाउनिङ स्ट्रीटमा आफ्नो पहिलो सम्बोधनका क्रममा उनले ब्रिटेनले पुनः स्थिरता हासिल गर्न सक्ने कुरा विश्वलाई देखाउन आवश्यक रहेको बताए। उनले भने, तर म अहिले मानिसहरूलाई केही राहत दिने, जीवनयापनको लागतमा केही मदत पुर्याउने काम गर्न सक्छु र भोलि नै तीमध्ये केही उपाय तय गर्नेछु जसमा तिनको खर्च कसरी व्यवस्थापन गर्ने भन्ने कुरा पनि समावेश हुनेछ। एन्डी बर्नम प्रधानमन्त्री बन्नु अघि पत्रकारहरूसँग कुरा गर्दै बर्नमले शुरूमा संवाद हुने विदेशी नेतामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की पनि समावेश हुने संकेत गरेका थिए। उनले युक्रेनप्रति ब्रिटेनको समर्थन उनकै शब्दमा दृढ़ रहने पनि बताए। प्यालेस्टिनी समूह हमासले आफ्ना पूर्व प्रमुख वार्ताकार खलिल अल हयालाई नयाँ नेता चयन गरेको छ। दुई वर्ष अघि गाजामा इजरायली सेनाद्वारा याहिया सिनवार मारिएपछि यो पदमा नियुक्त हुने उनी पहिलो व्यक्ति हुन्। हमास सदस्यहरूबीच आन्तरिक मतदान भएको बताइएको छ। सन् 2023 अक्टोबरमा इजरायलमाथि भएको घातक आक्रमणपछि इजरायली आक्रमणहरूमा हमासका अधिकांश वरिष्ठ नेतृत्व मारिएका थिए। युरोपेली आयोगले चिनिया ई कमर्स कम्पनी अली एक्सप्रेसलाई असुरक्षित खेलौना र सौन्दर्य सामग्री सहितका अवैध उत्पादनहरूको बिक्रीका निम्ति अनुमति दिएको भन्दै 60 करोड़ डलर भन्दा बढ़ी जरिवाना गरेको छ। दुई वर्ष अघि शुरू गरिएको युरोपेली संघ ईयूको अनुसन्धानले उक्त कम्पनी आफ्नो प्लेटफर्मबाट त्यस्ता सामानहरू पर्याप्त तीव्रताका साथ हटाउन विफल पाएको थियो। उक्त जरिवाना प्रति असन्तुष्ट अली एक्सप्रेसले भने उक्त निर्णयमा आफ्ना सुधारका कदमहरू प्रतिबिम्बित नभएको जनाएको छ। अस्ट्रेलियाद्वारा प्रक्रियाका निम्ति नाउरू टापु पठाइएका असाइलम सिकर्स अर्थात शरणको खोजीमा रहेका अधिकांश मानिसहरू नियमित खाना खान समेत नसक्ने पाइएका एक सर्वेक्षणले देखाएको छ। हाल त्यहाँ 100 भन्दा बढ़ी मानिसहरू त्यसरी राखिएका छन्। ती प्रत्येकले अस्ट्रेलिया सरकारबाट हरेक दुई सातामा 180 अमेरिकी डलर पाउने हक राख्छन्। असाइलम सिकर्स रिसोर्स सेन्टर एसएआरसीसँग उनीहरूले खर्च धान्नका लागि प्राय छाक त्याग्नुपर्ने अवस्था रहेको बताएका छन्।

0: मनसून शुरू भएपछि विस्थापनमा परेका झण्डै 450 परिवारलाई स्थानीय प्रशासनसँग मिलेर अस्थायी बासको प्रबन्ध मिलाइएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। नेपाल प्रहरीले असार 5 गते मनसून शुरू भए यता 724 प्राकृतिक विपदका घटना भएको र त्यसमा 66 जना घाइते भएको बीबीसीलाई जानकारी दिएको छ। सप्ताहन्तमा देशका विभिन्न ठाउँमा भएका भारी वर्षाका कारण आजसम्मको आँकडा अनुसार कम्तीमा देशभरका विभिन्न 9 प्रमुख ठाउँमा सड़क पूर्ण अवरूद्ध भएका थिए भने अहिले केही मात्रै एकतर्फी वा दिउँसोको समयमा सञ्चालनमा आएका छन्। जल तथा मौसम विज्ञान विभागका अधिकारीहरूले अबका केही दिन सप्ताहन्तमा जस्तो स्तरमा वर्षा नहुने भन्दै भारी वर्षाको सम्भावना केही घटेको जनाएका छन्। सुनौ साथी फडिन्द्र दाहालको यो रिपोर्ट। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पछिल्लो 24 घण्टामा बाढ़ी, पहिरो, अविरल वर्षा, सर्पदंश सहितका 62 घटनामा 2 जनाको मृत्यु भएको र 15 जना घाइते भएको जनाएको छ। मनसून शुरू भए यताका 724 विपदका घटनामा 346 घर डुबानमा परेको र 449 परिवार विस्थापित भएको प्रहरीले जनाएको हो। प्राधिकरणकी प्रवक्ता शान्ति महतले त्यस्ता परिवारलाई स्थानीय सरकारसँग मिलेर सरकारले सहयोग उपलब्ध गराएको बताइन्।
1: उहाँहरूलाई आवश्यक स्थानमा राख्नलाई हामीले निगरानीमा बसेका छौँ र त्योसँग सम्बद्ध स्थानीय पालिका र स्थानीय प्रशासनसँग पनि हामी कोर्डिनेसनमा रहेर उहाँहरूलाई सुरक्षित स्थानमा कसरी राख्ने, कहाँ राख्ने भन्ने विषयमा चाहिँ हामीले उहाँहरूलाई सपोर्ट पनि गरिरहेका छौँ भने सँगसँगै 3 सुरक्षा कर्मीहरूलाई पनि परिचालन गरेर उहाँहरूलाई सुरक्षित स्थानमा लाने काम सामग्रीहरू हुन्छ उहाँलाई अस्थायी रूपमा बसोबास गर्ने ठाउँमा दिनुपर्ने खाद्य स्थानमा राख्नलाई हामीले निगरानीमा बसेका छौँ र त्योसँग सम्बद्ध स्थानीय
0: सप्ताहन्तमा भएको अविरल वर्षापछि कैयौं ठाउँमा बाढ़ी र पहिरोका विवरणहरू आएका छन्। अविरल वर्षापछि देशका कैयौं ठाउँमा पहिरो खसेर सड़क अवरूद्ध भएका जानकारी सुरक्षा निकायहरूले दिएका छन्। राष्ट्रिय विपद न्यूनीकरण प्राधिकरणकी प्रवक्ता महतले सड़क खुलाउन सम्भव भएसम्मका स्रोत साधन परिचालन गरिएको बताइन्।
1: अहिले हाम्रो यो विशेष गरी पहिरो केकै लागि भनेर हामीले एउटा सड़कमा जाने पहिरोको लागि हुन सेतु एप पनि अपरेसनमा ल्याएका छौँ। त्यसमा चाहिँ सबै कुन कुन ठाउँमा पहिरो गएर कुन कुन डोजरहरू, एक्जाभेटरहरू र त्यसमा अपरेटरहरू चाहिँ कुन कुन अवस्थामा हुनुहुन्छ, कहाँ कहाँ हुनुहुन्छ र उहाँहरूलाई तुरन्त नजिक पर्ने डोजरलाई चाहिँ परिचालन गर्ने गरी पनि त्यो एप चाहिँ सञ्चालन भइरहेछ र त्यही अनुसार काम पनि गरिरहेका छौँ।
0: जल तथा मौसम विज्ञान विभागले जारी गर्ने पूर्व चेतावनीलाई ध्यान दिँदै अति जोखिम भनिएका जिल्लाहरूमा सवारी साधन सञ्चालन बन्द गर्न शनिबार प्राधिकरण अन्तर्गतको मनसून कमाण्ड पोस्टले जिल्ला सुरक्षा समितिहरूलाई निर्देशन दिएको थियो। साथी फडिन्द्र दाहालको यो रिपोर्ट तपाईँ हाम्रो वेबसाइट www.bbcnepali.com मा गएर आफूले चाहेको समयमा विस्तृतमा पढ्न सक्नुहुनेछ। अब अर्को विषय, प्रधानमन्त्री वालेन्द्र शाह बालेनले पूँजी बजार, धितोपत्र व्यवसाय तथा बीमा क्षेत्रका सरोकारवाला व्यक्तिहरूसँग छलफल गरेका छन्। प्रधानमन्त्री कार्यालयका अनुसार छलफलमा प्रधानमन्त्रीले नेपाल धितो बोर्ड सेभोनका अध्यक्ष गोपाल भट्ट, नेपाल स्टक एक्सचेन्ज नेप्सेका अध्यक्ष तथा अर्थ मन्त्रालयका सहसचिव अमृत लम्साल, स्टक ब्रोकर एसोसिएशन अफ नेपालका अध्यक्ष सागर ढकाल लगायतसँग भेटेका हुन्। यसै सन्दर्भमा हामीले उद्योग वाणिज्य महासंघको पूँजी बजार समितिका अध्यक्ष प्रियराज रेग्मीसँग कुरा गर्दै शुरूमा तपाईहरूले आफ्ना समस्याबारे प्रधानमन्त्रीसँग के कुरा गर्नुभयो भनेर सोधेका छौं।
2: हामीले बेसिकल्ली यसलाई दुई पार्टमा, अहिले चाहिँ अलिकति यो नयाँ सरकार बनिसकेपछि पूँजी बजारको मनोबल अलिकति घटेको हो कि भन्ने विषयलाई, यो मनोबललाई कसरी उठाउन सकिन्छ, यसका कारणहरू के हुन् भन्ने विषयमा अलिकति कुरा गर्यौँ र दोस्रो चाहिँ अलिकति लङ्गर रनमा पूँजी बजारलाई स्वस्थ पारदर्शी बनाएर अलिकति लगानीकर्ताले भरोसा गर्ने, लगानीको लागि भरोसा गर्ने स्थल बनाउने।

0: बजारले समग्रतामा पुँजी परिचालन गरेर रोजगारी उद्योग धन्दा इन्टरप्रेन्योरसिप यसलाई प्रमोट गर्नलाई कसरी सपोर्ट गर्न सकिन्छ भन्ने विषयमा चाहिँ त्यहाँ कुराकानी भयो।
1: तपाईँहरूले यी कुराहरू गरेपछि विभिन्न विषयमा कुरा राखेपछि प्रधानमन्त्रीज्यूले चाहिँ के भन्नुभयो?
0: प्रधानमन्त्रीज्यूले यो पुँजी बजारमा अलिकति कन्फिडेन्समा आएको भन्ने विषयमा हामी हेरिरहेछौँ बुझिरहेछौँ। यसले यो हामीलाई जानकारी छ, त्यसमा हामी चिन्तित छौँ भन्ने किसिमको एउटा यो कन्फिडेन्सको विषयमा त्यो भन्नुभयो। र यसको सुधार सँगसँगै यसको सुधारका लागि हामीले नेपाल राष्ट्र ब्याङ्कको गभर्नर साहब सहित सरकारवाला नियमनकारी निकायहरूसँग चाहिँ नि हामी छलफल गरिरहेका छौँ। कतिपय सुधारका कामहरू तपाईँहरूले चलचित्रण गरिदिनुहोस्, कहाँ कहाँ यसको बोटलनेक छ, कहाँ कहाँ चाहिँ अप्ठ्यारो छ त्यसलाई खुकाइदिनुहोस् भन्ने किसिमले चाहिँ कुराहरू भइरहेको छ। हामीले थाली नै सकेका छौँ। तपाईँहरूलाई यी समस्याका बारेमा पनि कतिपय हामीले राखेका समस्याका विषयमा हामी अलरेडी म चाहिँ जानकार छु भन्नुभयो उहाँले। र तपाईँहरूले यो कुरा राखिसकेपछि थप यसमा पनि थप चाहिँ सुधारका लागि तपाईँहरूले राखेका विषयमा कहाँ कहाँ सहजीकरण गर्न सकिन्छ, के गर्न सकिन्छ, यो सबै चिजमा नियमनकारी निकायका प्रमुखहरू, बजार सञ्चालक उहाँहरू सबैलाई बोलाएर फेरि छलफल गरेर यो काम चाहिँ अगाडि बढाउनलाई चाहिँ प्रधानमन्त्री कार्यालयले इनिसिएसन लिन्छ भन्नुभयो।
1: आजको इनिसिएसन चाहिँ यो भेट्ने भन्ने तपाईँहरूको तर्फबाट थियो अथवा प्रधानमन्त्रीज्यूको तर्फबाट आएको हो?
0: उतैबाट आएको, हामीले अप्रोच गरेको हो।
1: यो पछिल्लो समय यो शेयर बजार अथवा पुँजी बजार नै त्यति उकासिन सकेन भन्ने खालका विवरणहरू तथ्याङ्कबाट पनि आइरहेका छन् नि, यो विषयमा चाहिँ कसरी त्यसलाई सुधार्ने भन्ने कुरा भयो त?
0: पुँजी बजार चाहिँ सरकारकै कारणले मात्रै पनि चाहिँ अब यो होइन भनेर चाहिँ ठ्याक्कै क्याटेगोरी भन्न सक्ने अवस्था पनि होइन। यसमा अलिकति यसको इको सिस्टम, यसमा कारोबारका औजारहरू अनि इन्भेस्टरको कन्फिडेन्स, यो सबै चिजहरू छ। अब अहिले तत्काल चाहिँ हामीले भनेको तत्कालको लागि कन्फिडेन्स बढाउनको लागि चाहिँ अलिकति यो ब्रोकरहरूलाई भाइब्रेन्ट बनाउन ब्रोकर मार्फत मार्केटिङ सञ्चालन गर्ने एक, दोस्रो बजार धेरै घटेको र ब्याङ्क वित्तीय यो इन्स्टिट्युसनल इन्भेस्टर जो सञ्चय कोष, नागरिक लगानी कोष, सामाजिक सुरक्षा कोष, बिमा कम्पनीहरू उहाँहरूसँग प्रशस्त लिक्विडिटी भएको र चाहिँ नि अहिले बजारमा भएका सेयरहरू राम्रै कम्पनीका सेयरहरू पनि धेरै तल्लो लेभलमा भएको हुँदा उहाँहरूलाई चाहिँ अलिकति यो बेलामा चाहिँ बजारमा इन्टरभेन गर्न सकियो भने त्यसले चाहिँ बजारको चाहिँ मनोबल उठाउने र ती संस्थाहरूले पनि चाहिँ नि लाभ लिन सक्ने किसिमका कुराहरू र अलिकति बजारमा चाहिँ नि केही कम्पनीहरूको मूल्य नबढ्ने, केही कम्पनीहरूको चाहिँ मूल्य चाहिँ नि धेरै बढेको त्यो देखिँदाखेरि यो आइपिओदेखि लिएर गएर सेयर लकिङका चाहिँ प्रणालीहरूमा चाहिँ सुधार गरेर डिमान्ड र सप्लाईलाई चाहिँ ब्यालेन्स गर्नुपर्छ भन्ने एङ्गलबाट कुरा भयो।
1: उनी थिए उद्योग वाणिज्य महासंघको पुँजी बजार समितिका अध्यक्ष प्रियराज रेग्मी। अब अन्तिममा एउटा अन्तर्राष्ट्रिय प्रसंग। युकेमा एन्डी बर्नम नयाँ प्रधानमन्त्री बनेका छन्। गत शुक्रबार लेबर पार्टीको नेता बनेका 56 वर्षीय बर्नम आफ्नै दलका सर कियर स्टार्मरलाई विस्थापित गर्दै आज ब्रिटेनको 59 प्रधानमन्त्री बनेका हुन्। बकिङघम दरबारले नियुक्तिको पुष्टि

0: डाउनिङ स्ट्रीटमा बोलेका वर्णमले आफू 10 वर्षमा देशको 7 प्रधानमन्त्री बनिरहेको यथार्थको हेक्का रहेको बताउँदै अब उनकै शब्दमा एउटा समीक्षा र नयाँ संकल्पको समय भएको बताए। उनले आफ्नो नेतृत्वमा लेबर प्रशासन अझै वामपन्थी झुकावतर्फ ढल्किने र सर्वसाधारण मानिसको जीवनस्तर सुधारमा केन्द्रित हुने वाचा गरे। वर्णमले ब्रिटेनले पुनः स्थिरता हासिल गर्न सक्ने कुरा विश्वलाई देखाउन आवश्यक रहेको पनि बताए। उनी विगतमा सन् 2010 र सन् 2015 गरेर दुईपटक पार्टी नेतृत्वको प्रतिस्पर्धामा विफल भएका थिए। मन्त्री परिषदका वरिष्ठ सदस्यहरूको नियुक्ति आजै अबेर शुरू हुने बताइएको छ। यसअघि जून 22 सरकार र लेबर पार्टीको नेतृत्वबाट राजीनामा घोषणा गरेका कियर स्टारमरले आज राजा चार्ल्सलाई बकिङम दरबारमा भेट्दै औपचारिक रूपमा राजीनामा पत्र बुझाएका थिए। त्यसअघि डाउनिङ स्ट्रीटमा सम्बोधन गर्दै उनले 2 वर्ष अघि भन्दा देश उनकै शब्दमा बलियो बनेको बताएका थिए। उनले नयाँ प्रधानमन्त्रीलाई आफ्नो पूर्ण साथ रहने पनि बताए।
1: यसका साथै बीबीसी नेपाली सेवाको आजको कार्यक्रम यही सकिन्छ। अब भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ। त्यति बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
2: यो हो हाम्रो रेडियो 103.4 MHz।
3: चोरी डकैती लगायतका घटनाबाट बच्न सर्वसाधारण नागरिकहरूमा हार्दिक अनुरोध।
4: घर चोरी बाहिर

के तपाई चरीकोट काठमाडौँ यात्रा आरामदायी सहज र भरपर्दो बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने अब रोज्नुहोस् खाँडादेवी यातायात प्रणाली। अब चरीकोटबाट काठमाडौँ जान बिहान 5 बजेदेखि दिउँसो 4 बजेसम्म नियमित गाड़ी सेवा, आरामदायी सीट सहित 14 जनासम्म सहज यात्रा गर्न सकिने सुविधा। यात्रुको आवश्यकता र सहजतालाई ध्यानमा राख्दै बीचबीचमा आवश्यक स्थानमा रोकिने व्यवस्था पनि। परिवार, साथीभाइ वा समूह यात्राका लागि रिजर्भ सेवा अझ सहज, सुरक्षित र सुविधाजनक छ। चरीकोटमा टिकट पाइने स्थान एम्रोसिया होटलको भुइँतलामा तथा सादो बाटो प्रहरी चौकी नजिक। सम्पर्क नम्बर 97-61-13-21-44 97-61-13-21-45। काठमाडौँबाट चरीकोट आउनका लागि जडीबुटीबाट टिकट सेवा उपलब्ध छ। आराम, सहज र विश्वासिलो यात्राका लागि खाँडादेवी यातायात प्रणाली।

0: मदिरा न्यूनीकरणका लागि रेडियो सन्देश
1: ख्याल राख्नुहोस्। तपाईँ स्वास्थ्य हुन तपाईँले पहिला नियमित भिटामिन युक्त खानेकुरा खाने गर्नुपर्छ। जब तपाईँले सफा र ताजा खानेकुरा खाने गर्नुहुन्छ तब तपाईँको शरीरमा रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमताको विकास हुन्छ।
2: विचार गर्नुहोस्, अहिले तपाईँ हामी विभिन्न रोगसँग जुझिरहेका छौं। यस्तो बखत हामीले खानपान आहार व्यवहारमा परिवर्तन गरेनौ भने हामी जोसुकैलाई जुनै समयमा ठूलो रोग लाग्न सक्छ।
1: सम्झाउनुहोस्, जाँड रक्सीको प्रभाव सिधै दिमाग मुटु र रगतसँग जुडिएको हुन्छ, जसले गर्दा मुटु र दिमागले राम्रोसँग काम गर्न सक्दैन, रगत दूषित बन्छ, खानेकुरा पचाउने पेटमा खराबी पैदा हुन्छ।
2: याद राख्नुहोस्, जाँड रक्सी सेवनले तपाईँलाई क्षणिक उत्तेजना गराउन बाहेक अन्य कुनै पनि फाइदा दिँदैन। पिर परेर खाएको, दुःखपूर्ण खाएको, शोक बिर्सन पिएको, तागत दिन शनी लिएको चाड पर्वमा त खानै पर्यो, धर्म संस्कृति र परम्परा हो खानै पर्यो भन्ने कुरा त तपाईँले जाँड रक्सी खाइरहना बनाएका बाहना मात्र हुन्।
1: होशियार हुनुहोस्, जाँड रक्सीको सेवनले शरीरमा भएको रोगसँग लड्न सक्ने क्षमतालाई कमजोर गराउँछ। मुटु कलेजो फोक्सोमा लाग्ने रोगहरू पनि यही जाँड रक्सीले नै निम्त्याउँछ।
2: सजग बन्नुहोस्, कुनै वखत तपाईँ आवेशमा आएर बिना कारण सानै झगडामा सधैँ साथ दिन आएका श्रीमान श्रीमती त्याग्न सक्नुहुन्छ, बुढेसकालका सहारा छोराछोरी त्याग्न सक्नुहुन्छ, जन्मदाता बामा त्याग्न सक्नुहुन्छ, आफैलाई त्याग्न पनि सक्नुहुन्छ, तर जाँड रक्सी सेवन जस्तो खराब लत किन त्याग्न सक्नुहुन्न?
1: जिम्मेवार बहन गर्नुहोस्, शरीरमा लागेको रोगको उपचार गर्न तपाईँसँग पैसा हुँदैन, आफ्ना नानीहरूलाई पढाउन तपाईँसँग खर्च हुँदैन, औषधि खाना पैसा हुँदैन, तर कमाई भन्दा बढी जाँड रक्सीमा खर्च गर्नुहुन्छ।
2: त्यसैले अघिबाट सचेत बनाऊ, जाँड रक्सीको सेवन बन्द गरौं र अकाल कुनै मृत्युबाट जोगिऊ। परिवारको चाहना र खुसी नै तपाईँको चाहना र खुसी हो। तपाईँको परिवार आजबाट तपाईँले जाँड रक्सीको सेवन त्यागेको कुरा सुन्न आतोछन्। जाँड रक्सीको उत्पादन र सेवन बन्द भएको सुन्न लालायित छन्।
1: साँच्ची कतै बाल बालिकाहरूमाथि दुर्व्यवहार त भएका छैनन्? शारीरिक यातना पाइरहेका छैनन्? बाल विवाह तथा शारीरिक शोषण हुने गरेको त छैन? खै कतै बाल बालिकाहरू मानसिक तनाव र समस्यामा त परेका छैनन्? तपाईँका बाल बालिकालाई कतै मनोसामाजिक परामर्शका आवश्यकता त परेको छैन? यदि छ भने पैसा नलाग्ने फोन 10-9-8 सम्पर्क गरी जीवन सुरक्षाका लागि खबर गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
3: सार्वजनिक हित